0: मिडियामा पनि यहाँहरूले देख्नुभयो होइन,
1: त्यो विद्रोह गरेको
0: विद्रोह गरेपछि अनि संसदको परिस्थिति चेन्ज भयो
1: तपाईँले गर्दा भएको थियो
0: विपक्ष, त्यो त स्वाभाविकै हो नि, सबभन्दा पहिले औँलो ठड्याएर विरोध पनि गर्दा रहेछ नै विपक्षीहरूले भन्ने सत्ता पक्षलाई लाग्यो र ए हाम्रा प्रतिपक्षका सांसदहरू यो टाइपका रहेछन् भन्ने किसिमको विपक्षी पार्टीका चाहिँ नि मान्यहरू होइन प्रतिनिधि सभा सदस्यहरूले पनि त्यो एक किसिमको मनोबल बढ्यो नि त।
1: अनि अनि छ महिना पुग्दै गर्दाखेरि केही त्यसमा तपाईँले सोचे जस्तै अथवा संसद संसद जस्तो सांसद सांसद जस्तो हुने स्थितिमा पुग्यो कि अथवा त्यो अझै आकार लिइसकेका छैन?
0: आकार पूर्ण रूपमा लिइसकेको छैन तर पनि त्यसको चाहिँ इम्प्रुभिङ छ नि,
1: सुधार हुँदै
0: इम्प्रुभिङ, त्यो ग्राफ चाहिँ सुधारोन्मुख छ।
1: अनि संसद सबभन्दा धेरै भेट हुने गइराख्ने त संसद भयो, कहिलेकाहीँ फेरि संसदीय समितिमा पनि जानु पर्यो, कुरा उठाउनु पर्यो, त्यहाँको अवस्था चाहिँ कस्तो छ?
0: हो संसदीय समितिहरूमा म चाहिँ अर्थ समितिमा छु, मेरो इन्ट्रेस्टको क्षेत्र हो होइन, इन्ट्रेस्टको क्षेत्र भएको हुनाले मैले अर्थ समितिलाई रोजे। अर्थ समिति चाहिँ संसदका सबै समितिहरू सक्रिय नै छन्, मध्येमा पनि झन् अझै एक्टिभ समितिको रूपमा रहेको छ र अन्य समितिहरू पनि अब संसदीय अभ्यासभित्र जे कुराहरू हुन्छन् त्यसमा चाहिँ ठिकै लाग्छ मलाई।
1: अर्थ समितिमा तपाईँको सक्रियता के छ? पूर्ण संसदको जस्तो अलिकति खरो पिरो खालको हो कि त्यहाँ चाहिँ गाह्रो हुन्छ?
0: त्यहाँ चाहिँ समिति चाहिँ के हो भने त्यहाँ पक्ष विपक्ष हुनु हुँदैन भन्ने हो होइन। अब संसदमा चाहिँ पास गर्नको निम्ति पक्ष र प्रतिपक्षको अब गणित त चाहियो नै होइन लास्टमा आएर, तर समितिहरूमा चाहिँ को पक्ष को प्रतिपक्ष नभनिकन त्यहाँको जिम्मेवारी फरक हो र संसदमा प्रस्तुत भएका विधेयकहरू संसदमा प्रस्तुत भएका जुन विषयवस्तुहरू छन् नि त्यो विषयवस्तुहरू चाहिँ हामीले साधारणतया पक्ष विपक्ष नभनिकनै सहमतिमा यो यसो गरौँ यसो गरौँ, अब आखिर कुरा त अब राम्रै आएका हुन्छन्, प्रतिपक्षी दलको सांसद भएको नाताले विरोधै गर्नुपर्छ भन्ने एउटा परम्परागत चिन्तनबाट पनि म ग्रसित छैन। त्यसकारणले
1: समग्र काँग्रेस छैन कि काँग्रेसको संसदमा पनि
0: छैन होइन, समितिहरूको सन्दर्भमा चाहिँ अब पर चाहिँ अब विषयवस्तु हेरेर संसदमा चाहिँ विषयवस्तु कस्तो र सत्ता पक्षको रवैया कस्तो त्यसको प्रतिवाद गर्नको निम्ति चाहिँ नि हामीलाई कसरी, किन हामी त 37 वर्ष पो लडाइँ गरेर सांसद हुन, हामी त हठात बाटामा उगर्दा गर्दै आएको त होइन नि त, हामी त जनजीविकासँग जोडिएर आएको हुनाले लु अब चाहिँ नि अब दुई त्यही नजिकको बहुमत प्राप्त सत्ताधारी दलको सांसदहरू छन्, तर जनजीविका जनता राष्ट्र राष्ट्रियता होइन को सन्दर्भमा चाहिँ केही गलत भयो भने म एक्लै काफी छु जस्तो लाग्छ।
1: अनि अब संसदमा आउँदाखेरि तपाईँको 38 वर्ष बित्यो होइन, यो कोसिस गर्दा गर्दै 38 वर्ष बित्यो, समग्र उमेरको हिसाबले त अझ त्योभन्दा बढी हुने होला जम्मा जम्मी राजनीतिमा तपाईँको सक्रियताको हिसाबले, र तपाईँले अघि
0: भन्नुभयो 20 वर्ष चाहिँ ओभरअल मेरो पोलिटिकल लाइफ हो,
1: तपाईँको अहिले उमेर त त्योभन्दा बढी भएको छ नि त,
0: त्यो 37 भन्दा त बढी नभएको होइन।
1: अनि तपाईँले अघि संकेत गर्नुभयो कि राष्ट्रिय स्वतन्त्र पार्टी जो अहिले झण्डी दुई तिहाईको स्थितिमा छ र उसले चाहेको गर्न सक्ने स्थिति छ संसदमा कानून निर्माणको बाटोमा, भलै खबरदारी गर्नको लागि तपाईँहरू हुनुहुन्छ होइन। अनि अब तपाईँले जसरी 37 वर्ष राजनीतिक एउटा जीवन बित्यो र पढ़ाई पनि तपाईँले स्नातकोत्तर गर्नुभयो व्यवस्थापन र समाजशास्त्र, पढ़ाई लेखाई गरेर लामो खारिएर जाँदाखेरिको त्यो दम्भ जस्तो आत्मविश्वास जस्तो हुँदो रहेछ कि तपाईँलाई अझै पनि मैले संसदबाट सांसदबाट सिकिराख्नु परिरहेको छ भन्ने लाग्छ?
0: नयाँ विषयवस्तुहरू आइरहन्छन् त्यसैले अब मैले म पूर्ण छु भनेर कहिले
1: तपाईँले सिक्न खोजेको अथवा यो चाहिँ नयाँ रहेछ है फलाना व्यक्ति फलाना सांसद भन्ने लागेको नयाँ कुराहरू चाहिँ के हो?
0: नयाँ कुरा चाहिँ संसदमा नयाँ अनुहार देखियो, मैले त्यति नै ठाने होइन, नयाँ अनुहार देखियो, नयाँ अनुहार देखेपछि नयाँ किसिमको चिन्तन पनि आउला होइन, तर त्यो चिन्तन आएको जस्तो पनि मलाई फिल चाहिँ छैन र म उमेरको हिसाबले अब अलिकति माथि नै अहिलेको संसदको अवस्था हेर्दाखेरि त्यो भएको हुनाले अब मैले अब त्यत्रो पढेँ, मैले प्राध्यापन पनि गरेँ 14 वर्ष युनिभर्सिटीमा होइन युनिभर्सिटीको कलेजमा, भनेपछि मलाई त्यो गरेँ यत्रो चाहिँ सोसल सर्भिस गरेँ पोलिटिकल सर्भिस गरेँ विभिन्न किसिमको चाहिँ नि आफूलाई समर्पित गरेँ नि यो गरेँ ऊ गरेँ भन्दा पनि
1: आफूलाई अध्ययन र अनुसन्धानले के सजिलो बनाउँदो रहेछ सांसदहरूलाई?
0: होइन त्यो त नीति जस्तै एउटा विषयवस्तु सरकारले ल्यायो सदनमा भने फ्याट त त्यो एकचोटि सर र हेरिसक्दाखेरि एउटा स्केच बन्छ, हाम्रो स्केच के हुनु पर्यो जनता केन्द्रित हुनु पर्यो, जनताको निम्ति यसले यसो गर्छ यसले यसो गर्दैन भन्ने चाहिँ प्रष्ट एउटा चाहिँ नि धामी झाँक्रीहरूले जोखाना हेर्दा यो भयो भन्छ नि त ठ्याक्कै त्यस्तो चाहिँ आइहाल्छ, त्यति फरक चाहिँ हुँदो रहेछ।
1: अनि तपाईँले नयाँ अनुहार छ भन्नुभयो, तर पहिले पहिले सांसदहरूलाई मोबाइल बोकेर अथवा चलाउन अहिले पनि प्रतिबन्ध छ, त्यो नियमावलीमा पनि उल्लेख भएको कुरा हो। तर अहिले सांसदहरूले मन्तव्य दिइराख्दाखेरि चाहिँ मोबाइलमा मजासँग हेरेर दिइराखेको सुन्छौं, र अहिले एआईको पनि विकास हुँदै गयो, कतिपयले प्रयोग गरेको र उपयोग नभएर दुरूपयोग भयो अथवा अनर्थ लाग्यो भन्ने पनि आउँदा आइरहेका छ। तपाईँ यो प्रविधिमा कतिको रुचि र यसको उपयोग गरिराख्नु भएको छ?
0: प्रविधिमा अत्यन्तै म रुचि राख्दछु। मेरो एजमा रहेका समकालीन पार्टीका नेता अथवा सांसदहरूमा स्वाभाविक रूपमा म अलि बढी एक्टिभै छु, होइन, सोसियल मीडियादेखि लिएर यो तपाईँले भन्नुभएको एआई लगायतको विषयवस्तुहरूमा। मलाई अघि लिलजीले भन्नुभएको त्यो मोबाइलको प्रयोग सदनमा भएको विषयले चाहिँ मलाई अलिकति पीड़ा छ भनौँ न, गरिदिए हुन्थ्यो
1: संसदमा मोबाइलबाट हेरेर नपढे हुन्थ्यो भन्यो कि अथवा नचलाइदियो,
0: हेरेर पढ्न त मिल्यो होइन, त्यहाँनिर अब नोट म नोट यहीँ लिएर बसिरहेको छु, नोट छ नि त यहाँ त, नोटमा आफ्ना कुराहरू यहाँ राख्ने कुराहरू ल्यापटपहरू राख्ने विषयवस्तुहरू आफ्नो ठाउँमा रह्यो। तर अब बढीभन्दा बढी त्यो एआईले जे जेनेरेट गर्छ त्यो जेनेरेट गरेकै विषयवस्तुलाई प्रिन्ट आउट गरेर चाहिँ नगरिदिए भन्ने हुन्छ,
1: त्यसलाई पुष्टि गर्ने कुरा र त्यो साँची हो कि होइन, फेरि कहिले कहीँ त एआईले धोका दिन्छ, लगेर अठ्यारोमै राखिदिन्छ होइन, त्यो कुरा चाहिँ ख्याल गर्नुपर्छ,
0: ख्याल गर्नु पर्यो र आफूलाई पनि थाहा हुनु पर्यो नि त त्यो विषयवस्तुमा, जुन विषयवस्तुमा थाहा छ एआईसँगै झगडा हुन्छ मेरो चाहिँ, एआईले दिएको मिल्दैन
1: होइन,
0: अब विषयवस्तुहरूमा जस्तै विशेष गरेर डेटा डेटाको विषयवस्तुहरू तथ्याङ्कहरू चाहिँ लिनको निम्ति अलिकति सजिलो हुँदो रहेछ, एक नम्बर दुई त्यसको हिस्टोरिकल ब्याकग्राउन्डहरू चाहिँ अब कहिले काहीँ चाहिन्छ नि, हो त्यो विषयवस्तुहरूको निम्ति चाहिँ मैले एआईलाई प्रयोग गर्ने गरेका छु। तर त्यो हेर्ने मात्रै हो, त्यो हेर्ने र त्यहाँबाट थिम बुझ्ने र त्यहाँका डेटाहरूलाई चाहिँ हामीले साभार गर्नै पर्छ, र साभार गर्दा हामीले अनुसन्धानको क्षेत्रमा काम गर्दा के भन्छन् भने अब हामीले अनुसन्धान रिपोर्टहरू बुझाउँदाखेरि त तल सन्दर्भ सूची त राख्नु पर्यो, त्यो फलना ठाउँको फलना रिपोर्ट अनुसार त भन्नु पर्यो। अब लिलजीसँग मैले केही नयाँ कुरा गरेँ भने मैले पाँच थर गएर लिलजीसँग कुरा गर्दा उहाँले यसो भन्नु नयाँ विषयवस्तु भन्दाखेरि अब त्यो स्रोत खुलाउनु पर्यो, स्रोत खुलाउनु पर्यो, त्यो स्रोत गलत पनि हुनसक्छ, भनेपछि फलना स्रोत अनुसार मैले यसो भनेपछि म त फ्री भइगएँ त, फलना स्रोत चाहिँ गल्ती रहेछ भनेर भन्ने विश्लेषकहरूले पनि भन्छन् नि त। र नम्बर टू चाहिँ के छ भने अहिले चाहिँ त्यहाँ संसद ठूलो मान्छे कोनि के आदि इत्यादि पढेको विद्वान भन्नेहरू भन्दा पनि तल जो रहनु भएको छ नि लेमेन, जो चाहिँ गाउँ बस्तीमा हुनुहुन्छ नि, जसले त्यो हाम्रो कुराहरू सुन, अहिले जस्तै हामी कुरा गर्दै गर्दा हामीभन्दा पचासौं गुणा राम्रो होइन क्यापेसिटी भएका इन्टेलेक्चुअलहरूले हाम्रो यो सुन्नुहुन्छ होइन, त्यसो भने उहाँहरूले पनि हामीले बोलेको कुराको सत्यता कति छ होइन, वा गफै मात्रै दिँदैछ कि त्यो त थाहा भइहाल्छ, त्यस कारण त्यो कुरासँग चाहिँ जोगिनुपर्छ भन्छु म चाहिँ।
1: अनि संसद र संसदीय समिति अथवा सांसदले के कुरा सुधार गर्यो भने त्यो साँच्चीकै त्यो एउटा भनौँ न अनुकरणीय हुन्छ जस्तो लाग्छ।
0: साधारणतया त्यो चाहिँ मान्छेको क्यारेक्टरमा भर पर्छ होइन, अब त्यहाँको गरिमालाई बुझ्न सक्ने, त्यसलाई भित्रैबाट छुन सक्ने किसिमको फिल आउनु पर्यो र त्यसका निम्ति अभ्यासको आवश्यकता पर्दछ, अभ्यस्त हुँदै जाँदाखेरि यो गरिमा कायम रहन्छ र एउटा संसद संसद जस्तो हुन्छ र संसदमा रहने पात्र सांसद सांसदको रूपमा रहन सकोस् भन्ने छ र हुन्छ होला भन्ने अपेक्षामा म एकदम पोजिटिभ, फेरि म चाहिँ एकदम सकारात्मक कुरा मात्रै मेरो दिमागमा आउने भएको हुनाले मैले सकारात्मक रूपबाट त्यो होप गर्छु।

साहित्यकर्मीको रूपमा उहाँले खेलिराख्नु भएको भूमिका, उहाँको रूचि र बनाइएका योजनाहरूको बारेमा उहाँसँग संवाद गर्यौं। अर्को संवाद श्रृंखला हेलो सांसदको श्रृंखलामा हामी अर्को व्यक्ति र विषयवस्तु लगायतका विभिन्न सामग्रीहरू लिएर उपस्थित हुनेछौं। तबसम्मको लागि प्रविधिमा साथ दिने रवि दितालाई धेरै धन्यवाद दिँदै हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार।

0: नेपाल ब्याङ्कले ल्याएको छ व्यक्तिगत आवश्यकताको लागि व्यक्तिगत कर्जा,
1: व्यवसाय गर्नका लागि सजिलो व्यवसाय कर्जा,
0: उद्यम गर्नको लागि लघु उद्यम कर्जा,
1: घर निर्माण तथा घर खरिद गर्न सुलभ आवास कर्जा, शेयर धितो राखी शेयर कर्जा लगायत थुप्रै प्रकारका कर्जाहरू,
0: सरल प्रक्रिया, सुलभ ब्याज दर,
1: देशभर रहेका नेपाल ब्याङ्क लिमिटेडका शाखामा गई थप जानकारी प्राप्त गर्न सक्नुहुनेछ।
2: समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।

0: Extreme energy drink.
1: यो रेडियो दीदी बहिनी को समय सूचक हो।
2: अहिले बिहानको ठीक 6 बज्यो।

0: बहन को आवाज परिवर्तन को संवाहक रेडियो दीदी बहिनी 95.2 MHz
1: असोज शुक्ल पक्ष को द्वितीय तिथि
2: साझा खबरमा प्रमुख खबरका शीर्षकहरु।
1: बूढी गण्डकीमा आएको बाढ़ीले बेपत्ता पाँच जनाको खोजी कार्य आज बिहानैदेखि फेरि शुरू हुने। भौतिक संरचनाको क्षति मूल्यांकनका लागि विज्ञ सहितको टोली परिचालन। पुल बगेको स्थानमा बेली ब्रिज निर्माणको काम आजदेखि शुरू हुने।
2: नेपाली कांग्रेसको 15 महाधिवेशन अन्तर्गत उपसभापति र महामन्त्री पदको मतगणना सम्पन्न। दशैंमा 6 दिन सरकारी अस्पताल ओपीडी सेवा बन्द हुने। आर्थिक वर्ष शुरू भएको 3 महिनापछि सुदूरपश्चिम सरकारले ल्यायो बजेट।
1: 10 वर्षमा 579 किलो सुन बरामद। निर्माणाधीन अरूण 3 को म्याद 2084 फागुनसम्म थप। दशैंका लागि रूट परमिट खुला। सड़क सम्पर्कमा जोडिए बाढ़ी प्रभावित जिल्ला।
2: साउदी विमानस्थलमा दोस्रो पटक आक्रमण। 1 जनाको मृत्यु 11 जना घाइते। राष्ट्रसंघद्वारा निन्दा। शक्तिशाली भूकम्पपछि पानामा संकटकाल घोषणा।
1: र आईसीसी क्रिकेट विश्वकप लीग 2 अन्तर्गत ओडीआई श्रृंखलाको पहिलो खेलमा नेपालद्वारा क्यानाडा पराजित। कप्तान रोहित पौडेलको तेस्रो शतक पूरा। फिफा प्रतिबन्धको जोखिममा अफ्रिकी राष्ट्र बुर्किना फासो।
3: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
1: साझा खबरको सबैभन्दा शुरूमा हिजो बूढी गण्डकी नदीमा आएको बाढ़ीपछि बेपत्ता भएका व्यक्तिहरूको खोजी कार्य आज बिहानैदेखि फेरि शुरू गर्ने तयारी बारेको प्रसंग।
2: गोर्खाको चुम नुम्ब्री गाउँपालिका 6 स्थित लोकपा र चुमलिङ बीच सिरिङ्गे हिमालबाट खसेको ठूलो पहिरोले खोला थुनिएपछि बूढी गण्डकी नदीमा आएको भीषण बाढ़ीपछि बेपत्ता भएका 5 जनाको खोजी आज बिहानैदेखि शुरू हुने भएको छ। हिजोको बाढ़ीपछि चुमनुम्ब्री गाउँपालिका 6 चुमचेतको उमलिङका 2 महिला र 3 पुरूष गरी 5 जना सम्पर्कविहीन भएका छन्। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले हिजो राति

0: गरेको विवरण अनुसार बाढ़ी प्रभावित क्षेत्रबाट 9 जना विदेशी नागरिक सहित 95 जनाको उद्धार गरिएको छ। नेपाली सेनाका 4 हेलिकप्टर परिचालन गरी उद्धारको काम गरिएको थियो। प्राधिकरणका अनुसार हिजो बिहान करिब 5:30 बजे सिरिङ्गी हिमालबाट ठूलो पहिरो खसेर स्थानीय विङ गुङ खोला थुनिएको थियो। त्यसपछि बुढ़ी गण्डकी नदीमा लेदो सहितको ठूलो बाढ़ी आएको हो। बाढ़ीको सूचना प्राप्त हुनासाथ नेपाल प्रहरीको टोलीले स्थानीय बासिन्दालाई सुरक्षित स्थानमा सार्नुका साथै सल्लेर स्थित टाइम्स ऊर्जा प्रणालीका 12 जना कर्मचारीलाई पनि सुरक्षित स्थानमा पुर्याइएको थियो। 700 भन्दा धेरै सुरक्षाकर्मी परिचालन गरी उद्धारको काम अगाडि बढ़ाइएको छ। बाढ़ीको जोखिम न्यूनीकरणका लागि प्राधिकरणले गोर्खा, धादिङ, तनहुँ, चितौन तथा नवलपरासीका सम्बन्धित निकाय र स्थानीय तहका 221 जना प्रतिकारीलाई समेत तत्काल परिचालन हुन एसएमएस मार्फत सूचना पठाएको प्रमुख कार्यकारी डाक्टर धर्मराज उप्रेतीले जानकारी दिनुभयो।
1: प्राधिकरणमा बिहान 6 बजे बाढ़ीको सूचना प्राप्त हुनसाथ गोर्खा, तलहु, नवलपरासीमा एसएमएस पनि दियौं र हामीले प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेना तीनटै सुरक्षा निकायलाई पनि सूचना भइसकेपछि सुरक्षा टीम पनि परिचालन भएको अवस्था थियो। हामीले चाहिँ प्राधिकरणमा बिहान सूचना आइसकेपछि गोर्खा, धादिङ, तनहुँ, चितवन, नगरपुर सहित पूर्व र पश्चिम जिल्ला र केन्द्रका गरी 221 जना रेस्पोन्डरहरूलाई तुरन्त चाहिँ यो पुष्टि कार्यमा खटिन भनेर एसएमएस अलर्ट पनि हामीले सम्प्रेषण गरेका थियौं। बिहान करिब 36 बजेदेखि प्राधिकरणको कार्यकारी प्रमुखको मेरै नेतृत्वमा चाहिँ यो कमाण्ड पोस्टको बैठक हामी निरन्तर जारी छ। अनुगमन जिल्लाको सुरक्षा निकायलाई परिचालन गर्नेदेखि लिएर खोज र उद्धारमा चाहिँ हामी निरन्तर लागि परेका छौं।
0: बाढ़ीबाट घर, पुल, जलविद्युत आयोजना, विद्यालय, खानेपानी आयोजना तथा अन्य भौतिक संरचनामा पनि क्षति पुगेको छ। प्राधिकरणले सार्वजनिक गरेको प्रारम्भिक विवरणमा 2 पक्के पुल, 2 झुलुङ्गे पुल र 1 बेली ब्रिजमा क्षति पुगेको छ। त्यस्तै 3 जलविद्युत आयोजना, 1 विद्यालय, 4 हवनकुण्ड, 4 भेडीगोठ तथा 5 सवारी साधनमा क्षति पुगेको विवरण प्राप्त छ। बाढ़ी प्रभावित क्षेत्रको पुनः मूल्यांकनपछि क्षतिको विवरण तथा प्रभावित वडाको सूचीमा परिवर्तन हुन सक्ने पनि प्राधिकरणले जनाएको छ। क्षतिग्रस्त सड़क तथा पुलको अवस्था अध्ययन गर्न सड़क विभाग र स्थानीय पूर्वाधार विकास विभागका अधिकारीहरू सहितको टोली परिचालन गरिएको छ। सड़क संचालन र बेलीब्रिज निर्माणको सम्भाव्यता बारे पनि अध्ययन भइरहेको छ। बाढ़ी प्रभावितलाई तत्काल राहत उपलब्ध गराउन सड़क र हेलिकप्टर मार्फत राहत सामग्री ढुवानी समेत शुरू गरिएको छ। गोर्खाका लागि मिनी ट्रक मार्फत टेन्ट 110 थान, त्रिपाल 110 थान, म्याट्रिस 440 थान, ब्लाङ्केट 440 थान, स्लिपिङ ब्याग 380 थान, सोलर बत्ती 175 थान, ज्याकेट 250 थान, खाद्य सामग्री 210 बाकस तथा अन्य सामग्री पनि पठाइएको प्राधिकरणले जनाएको छ। हेलिकप्टर मार्फत पनि टेन्ट, म्याट्रेस, सोलर बत्ती, ब्लाङ्केट लगायतका विभिन्न सामग्रीहरू पठाएको समेत प्राधिकरणले जनाएको छ।
2: यसैबीच स्थानीय बासिन्दाका अनुसार शुरूमा भुइँचालो गएको जसको आवाज आएको थियो। लगतै बुढी गण्डकीमा पहिलो बाढ़ी आयो। यसलाई चेतावनी मानेर स्थानीय सुरक्षित स्थानतर्फ गए, जसका कारण पछि आएको लेदो सहितको ठूलो बाढ़ीले घरखेत, पुल र जलविद्युतमा क्षति पुर्याए पनि धेरै मानवीय क्षति हुनबाट जोगिएको स्थानीय बासिन्दाहरूको भनाई उद्धृत गर्दै गोरखाका सामुदायिक रेडियोहरूले खबर पठाएका छन्। यसैबीच भदौ 10 गते भोटिकोशी बाढ़ीमा 269 बालबालिकाले अभिभावक गुमाएको पाइएको छ। सम्पर्कविहीन भएका 41, आमा गुमाएका सम्पर्कविहीन भएका 67 र बुवा गुमाएका सम्पर्कविहीन भएका 161 बालबालिका छन्। यो राष्ट्रिय बाल अधिकार परिषदले गरेको बाढ़ी प्रभावित बालबालिकाको प्रारम्भिक प्रतिवेदन 2083 तथ्याङ्क हो। परिषदका अनुसार अन्य 315 बालबालिका पनि बाढ़ीबाट प्रभावित छन्। उनीहरूका अभिभावक सुरक्षित रहे पनि बाढ़ीका कारण प्रभावित रहेको प्रतिवेदनमा उल्लेख गरिएको छ। बाढ़ी प्रभावित तथा अभिभावक गुमाएका बालबालिकाको व्यवस्थापन, सुरक्षा र हुर्काईमा चुनौती औल्याउँदै त्यसबारे ध्यान दिने पनि प्रतिवेदनले सिफारिश गरेको छ। बाढ़ी प्रभावित भएर नुवाकोट र रसुवाका होल्डिङ सेन्टर तथा घरमा रहेका विपत्त संकटग्रस्त घोषित क्षेत्रबाट विस्थापित भई काठमाण्डुका विभिन्न गुम्बामा आश्रित बाल बालिकाको विवरण लेखाजोखा गरी परिषदले प्रारम्भिक तथ्याङ्क तयार पारिएको जानकारी दिएको छ।
0: नेपाली कांग्रेसको 15 महाधिवेशन अन्तर्गत उपसभापति र महामन्त्री पदको मतगणना सम्पन्न भएको छ। मतगणनाको अन्तिम मतपरिणाम अनुसार उपसभापति खुलातर्फ डाक्टर चन्द्रकान्त भण्डारी र मधु आचार्य विजय हुनुभएको छ। विजय भएपछि पत्रकारसँग कुरा गर्दै नवनिर्वाचित उपसभापति आचार्यले भन्नुभयो,
3: अब मलाई लाग्छ अझ बढी त्यो काम गर्नुको लागि हामीलाई जिम्मेवार बनाउनु भएको छ। त्यसै यतिखेर दायित्वमा यो जिम्मेवारीमा पुग्दाखेरि एउटा ठूलो जुन चाहिँ जनताको भरोसा, पार्टीका साथीहरूको भरोसा जुन छ, त्यो चाहिँ मतलब प्राप्त भएको र त्यो पूरा गर्नको लागि तदनुरूप चाहिँ पार्टीलाई बदल्नको लागि काम गर्नुपर्ने स्थिति चाहिँ बनियो भन्ने कुरा चाहिँ महसुस गर्छ।
0: उपसभापति समावेशी तर्फ पनि विनोद कुमार चौधरी निर्वाचित हुनुभएको छ। त्यस्तै महामन्त्री खुलातर्फ प्रदीप पौडेल र उदय शमशेर राणा विजयी हुनुभएको छ। महिला महामन्त्री तर्फ भने डाक्टर डीला संगरोला पन्त निर्वाचित हुनुभएको छ। त्यस्तै कांग्रेसको 15 महाधिवेशन अन्तर्गत आज अन्य पदाधिकारी र केन्द्रीय सदस्यहरूको पनि मतगणनाको काम अगाडि बढ्ने निर्वाचन समितिले जनाएको छ।
2: भोटेकोशीमा बाढ़ी आएको डेढ़ महिनापछि रसुवा र नुवाकोट सीधा सड़क सम्पर्कमा जोड़िएका छन्। दुई जिल्ला जोड्ने फलाको कोलामा एक्रो ब्रिज जडान गरिएसँगै हिजोदेखि सवारी साधन संचालनमा ल्याइएको हो। नेपाली सेनाको सहयोगमा उक्त ब्रिज जडान गरिएको हो। पुल बनेपछि नुवाकोट रसुवा सवारी साधन चल्न थालेको गल्छी त्रिशुली मैलुङ स्याफ्रुबेसी सरसुवा गरी सड़क योजना विदुरका योजना प्रमुख कृष्णनाथ ओझाले जानकारी दिनुभयो। विदुरको ढुंगे बजारदेखि नुवाकोट रसुवाको सीमा क्षेत्र भित्रावतीसम्मको दूरी 10 किलोमिटर छ। 10 भदौको बाढ़ीले पुल र सड़क बगाउँदा दुई जिल्ला बीचको सड़क सम्पर्क टुटेको थियो। फलाको खोलामा 73 मिटर लामो एक्रो ब्रिज जडान गरिएको ओझाले जानकारी दिनुभयो। स्याफ्रुबेसीमा पनि बेली ब्रिज जडानको तयारी थालिसकिएको उहाँको भनाइ छ। शुक्रबारबाट बाढ़ीले क्षति गरेको सड़क र पुल बगाएर सवारी साधन संचालनमा ल्याइएको कालीगण्डकी करिडोर बेनी जोमसुम कोरोला सड़क योजना कार्यालय जोमसुमका योजना प्रमुख तेजस्वी शर्माको भनाइ रहेको छ। दशैंका लागि रूट परमिट खुला गरिएको छ। हिजोबाट पर्वत बागलुङ जोड्ने मालढुंगा स्थित कालीगण्डकीको पुलको पहुँच सड़क बगाएपछि दुई जिल्ला सीधा सड़क सम्पर्कमा जोड़िने चरणमा छन्। सोमबारदेखि खुल्न थालेका छन्। यसैबीच यस वर्षको दशैंमा 6 दिन सरकारी अस्पतालमा ओपीडी सेवा बन्द हुने भएको छ। बड़ा दशैंको 6 दिन सबै सरकारी अस्पतालले बहिरंग सेवा अर्थात ओपीडी बन्द गर्ने भएका हुन्। फूलपादीदेखि दशमीको पर्सिपल्ट अर्थात 31 असोजदेखि 6 कार्तिकसम्म सरकारी अस्पतालमा नियमित ओपीडी सेवा बन्द हुने भएको हो। अस्पतालमा इमर्जेन्सी तथा अत्यावश्यकीय उपचार सेवा भने 24 घण्टा उपलब्ध हुने स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डाक्टर समीर कुमार अधिकारीले सीआईएनसँग बताउनु उहाँका अनुसार दशैंका बेला स्वास्थ्य कर्मीको विदा पालो गरेर बस्न र ओपीडी सेवा बन्द भए पनि इमर्जेन्सी सेवा थप व्यवस्थित पार्न अस्पतालहरूलाई निर्देशन दिइएको छ। चाडबाडका बेलामा ड्यूटीमा खटिएका स्वास्थ्य कर्मी अन्य दिन विदा बस्न सक्नेछन्। दशैंका बेला नियमित ओपीडी बन्द हुन्छन् तर इमर्जेन्सी सेवा चाहिँ प्रभावकारी र व्यवस्थित हुन्छ। अप्ठ्यारो तथा जाँच गर्नै पर्ने बिरामीले इमर्जेन्सीमै गएर जाँच गर्न सक्ने पनि अधिकारीले बताउनु भएको छ। स्वास्थ्य मन्त्रालयले नजिकै गरेका बड़ा दशैंमा केही दिन विदा भए पनि नेपाल सम्बत तिहार र छठ पर्वका लामो विदाका दिनहरूमा अस्पतालहरूका सेवा निरन्तर सञ्चालन गर्न पनि निर्देशन दिइएको जनाएको छ। मन्त्रालयले बिरामीलाई उपचारका लागि लामो समय पर्खनुपर्ने अवस्था आउन नदिन स्वास्थ्य विज्ञान प्रतिष्ठान, संघीय अस्पताल तथा अन्य स्वास्थ्य संस्थाहरूलाई अत्यावश्यक जनशक्ति र स्रोत साधनलाई व्यवस्थित गरी आंशिक रूपमा भए पनि सेवा सञ्चालन गर्न आग्रह गरेको छ। बड़ा दशैंको बेला 24 घण्टा सेवा र आकस्मिक सेवा अस्पतालले बन्द गर्न पाउने छैनन्। यसबाहेक दशैंपछि पनि अपरेशन वा उपचार गर्न मिल्नेलाई डिस्चार्ज गरिने अस्पतालहरूले जानकारी दिएका छन्। चाडबाडको बेला नियमित उपचार गर्नुपर्ने, फलोअप गर्नुपर्ने जोखिम तथा गम्भीर अवस्थाका बिरामीका लागि स्वास्थ्य संस्थाको ढोका खुला नै हुने मन्त्रालयका सहप्रवक्ता डाक्टर अधिकारीले बताउनुभयो। दशैंका बेला नियमित शल्यक्रिया सेवा समेत ठप्प हुनेछ तर इमर्जेन्सी अवस्थाका बिरामीको भने शल्यक्रिया नरोकिने पनि अधिकारीले बताउनु भयो।
0: सामुदायिक सूचना नेटवर्क सीआईएन मार्फत देशैभरि प्रसारण भइरहेको साझा खबरमा बूढ़ी गण्डकीले पुल बगाएको स्थानमा आजैबाट बेली ब्रिज निर्माणको काम थालिने,
4: पुलहरू नै बढ़ी आवश्यक पर्ने पुलहरू नै बगाएको देखियो र त्यसको चाहिँ तुरन्त निर्माण गर्नुपर्ने छ भने सँगसँगै जुन घरहरू बगाएका छन् तिनीहरूको घरहरू बगाउने बासिन्दाहरूको लागि चाहिँ अस्थायी आवास र निजी आवासको काम पनि सँगसँगै प्यारलली शुरू गर्नुपर्ने हो।
2: आर्थिक वर्ष शुरू भएको 3 महिनापछि सुदूरपश्चिम सरकारले ल्यायो बजेट। 10 वर्षमा 579 किलो सुन बरामद लगायतका खबर बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला। बाढ़ीले निम्त्याएको अहिलेको विपदको समयमा होल्डिङ सेन्टर, अस्थायी शिविर, अस्थायी बसोबास वा कुनै पनि स्थानमा महिला, बालबालिका, किशोरी, अपाङ्गता भएका व्यक्ति तथा अन्य जोखिममा रहेका समूहहरू हिंसा, दुर्व्यवहार, उपेक्षा, शोषण, विभेद तथा मानव बेचबिखनको जोखिममा पर्न सक्छन्।
5: यस्तो अवस्थामा चुप नबसौ, तत्काल खबर गरौं।
2: महिलामाथि हुने हिंसाबारे जानकारी दिन राष्ट्रिय महिला आयोगको हेल्पलाइन नम्बर 1145 सम्पर्क गर्नुहोस्।
5: बाल संरक्षण तथा सहयोगका लागि बाल हेल्पलाइन 1098 तथा बालबालिका खोजतला समन्वय केन्द्र 104 सम्पर्क गर्नुहोस्।
2: मानव बेचबिखन तथा ओसार पसारको शंकास्पद गतिविधि बारे जानकारी दिन मानव बेचबिखन अनुसन्धान ब्यूरोको हटलाइन नम्बर 1177 सम्पर्क गर्नुहोस्।
5: आपतकालीन सहयोग तथा यस्ता सबै घटनाको जानकारीका लागि नेपाल प्रहरीको निशुल्क नम्बर 100 सम्पर्क गर्नुहोस्।
2: सुरक्षित रहौं, सजग बनौं, हिंसा, शोषण र बेचबिखन रोक्न सबै मिलेर काम गरौं।
0: सेभ द चिल्ड्रेन, लाकोस र म्यानिकर सोसाइटीको साझेदारीमा रसुवा जिल्लाद्वारा जनहितमा जारी।
6: एनसेल प्याक किन्नु भयो त? जहिले पनि जहाँ पनि प्याक खरिद गर्नुहोस् अनि 20% सम्म क्यास फिर्ता एनसेल एपमा क्लेम गर्नुहोस्। शर्तहरू लागू हुनेछन्। एनसेल नेपालकै लागि।
7: विपद जुनसुकै बेला आउन सक्छ। बाढी, पहिरो वा अन्य विपदको समयमा खाना र पानीको अभाव हुन सक्छ। तर यस्तो कठिन अवस्थामा पनि बालबालिका, गर्भवती महिला र स्तनपान गराइरहेका आमाको पोषणमा विशेष ध्यान दिनु आवश्यक छ।
8: सबैभन्दा महत्वपूर्ण कुरा, 6 महिनासम्मका शिशुलाई आमाको दूध मात्र दिनुहोस्। यो विपदको समयमा पनि स्तनपान निरन्तर गराउनुहोस्। आमालाई आराम गर्ने, पर्याप्त खाना र सुरक्षित पानी पिउने वातावरण बनाऊ।
7: 6 महिनापछि बालबालिकालाई उमेर अनुसार नरम, राम्ररी पकाएको र पोषिलो खाना दिन शुरू गरौं। थोरै थोरै मात्रामा दिनमा पटक पटक खुवाऊ। सम्भव भएसम्म दाल, अण्डा, दूधजन्य पदार्थ, सागसब्जी, फलफूल र अन्य स्थानीय पोषिलो खानेकुरा समावेश गरौं।
8: गर्भवती र स्तनपान गराइरहेका आमालाई पनि पर्याप्त खाना आवश्यक हुन्छ। विपदको समयमा अरूलाई खुवाएर आमाले आफू कम खाने अवस्था नबनाऊ। परिवारमा उपलब्ध पोषिलो खाना पहिले बालबालिका र आमाका लागि पनि छुट्याउँ।
9: विपदमा राहत बाँड्दा पोषणमा ख्याल राखौं। चाउचाउ र जंक फूड भन्दा पोषिलो खानेकुरा बाँडौं।
7: वर्ल्ड भिजन इन्टरनेशनल नेपाल र सीआईएन।
10: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
2: तपाईँ अहिले देशभरिका सामुदायिक रेडियो सीआईएन खबर .com तथा मोबाइल एप सीआईएन र नेपाली पात्रोबाट पनि सीआईएनको साझा खबर सुनिरहनु भएको छ। अब आज काठमाडौँबाट प्रकाशित पत्र पत्रिकाको खबर।
0: आजको कान्तिपुरको पहिलो पृष्ठमा 10 वर्षमा 579 किलो सुन बरामद शीर्षकमा गौरव पोखरेलले लेख्नु भएको खबर प्रकाशित छ। नेपालमा सुन तस्करीको जालो भत्काउन पटक पटक ठूला अनुसन्धान भयो। संगठित गिरोहका नाइकेदेखि प्रहरी अधिकारीहरूसम्म माथि मुद्दा चल्यो तर तस्करी भने रोकिएको छैन। भित्रपृष्ठमा स्थानीय बजार र खतराको घण्टी, सरकार ढिलो बिउजियो शीर्षकमा सुदीप कैनी लेख्नु भएको खबर प्रकाशित छ। बुढी गण्डकी नदीको आरूघाट भन्दा माथि जल सतह मापन यन्त्र नै राखिएको छैन। बुढी गण्डकीको पनि सहायक नदीमा बाढ़ी आएकाले पूर्व सूचना प्राप्त गर्न ढिला भएको हो। स्थानीयले टेलिफोन र सामाजिक सञ्जालबाट सचेत गराउँदै बस्ती खाली गराउँदा कम मानवीय क्षति भएको छ। सुदूरपश्चिम सरकारले 3 महिनापछि ल्यायो 5.25 अर्ब घाटा बजेट शीर्षकको खबर अर्जुन शाह र रंजना विसीले लेख्नु भएको छ। यो धनगढ़ीबाट प्रकाशित खबर हो। 1 असारमा प्रस्तुत बजेटकै आधारमा बजेट निर्माण गरिएको र त्यसबेला उल्लेख गरिए अनुसार बचत रकमलाई नै निरन्तरता दिएको आर्थिक मामिला मन्त्रीले दावी गर्नुभएको छ। त्यस्तै भित्रपृष्ठमा भत्किएको आपूर्ति श्रृंखला, घाटामा किसान, फाइदामा बिचौलिया उपभोक्ता, महँगीमा शीर्षकको खबर कृष्ण प्रसाईले लेख्नु भएको छ। नेपाल कृषि उपज किसानबाट उपभोक्तासम्म पुग्दा 7 सम्मका बिचौलिया संलग्न हुन्छन्, जसकारण उपभोक्ता मूल्य किसानले पाउने मूल्यभन्दा 7 गुणासम्म महँगो हुने सरकार सरकारी प्रतिवेदनको निष्कर्ष छ। एकै दिन साटिए फरक कम्पनीका 3075 ग्यास शीर्षकको खबर पनि प्रकाशित छ।
2: नयाँ पत्रिका दैनिकको भित्री पन्नामा पहिरोले नदी थुनेर बनेको अस्थायी बाँध फोड्दा बाढ़ी आयो, इसी मोडको प्रारम्भिक विश्लेषण शीर्षकमा खबर छापिएको छ। बाढ़ीले चार जलविद्युत आयोजना प्रभावित शीर्षकमा अर्को खबर छ, मिलन विश्वकर्माले लेख्नु भएको हो। बूढी गण्डकी नदीमा हिजो बिहान आएको आकस्मिक बाढ़ीले निर्माणाधीन चार जलविद्युत आयोजना प्रभावित भएका छन्। बाढ़ीले आयोजनाका क्याम्प, आवास, निर्माण सामग्री र उपकरणमा क्षति पुर्याउनुका साथै पहुँच मार्ग र बेली ब्रिज समेत बगाए। स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल इपानको प्रारम्भिक विवरण अनुसार बूढी गण्डकीको दोभान खोला, यारू खोला र माछा खोलाका आयोजनामा क्षति पुगेको छ। यसअघि त्रिशुली र कालीगण्डकी करिडोरका आयोजना समेत बाढ़ीबाट प्रभावित हुँदा निर्माणाधीन जलविद्युत आयोजनाको निर्माण र सञ्चालन थप प्रभावित हुने देखिएको छ। 341 मेगावाट क्षमताको बूढी गण्डकी जलविद्युत आयोजनाको मुख्य क्याम्प क्षेत्र नै बाढ़ीले बगाएको छ। क्याम्पमा कर्मचारी तथा श्रमिकका लागि बनाइएका आवास र घरहरू बग्नुका साथै निर्माण सामग्रीमा समेत क्षति पुगेको छ। अर्को खबर छापिएको छ, विराटनगरमा अन्तरप्रदेश मुख्यमन्त्री सम्मेलन, संघीयता कार्यान्वयन, प्रदेशको अधिकार र वित्तीय स्रोत मुख्य एजेण्डा शीर्षकमा गणेश लम्सालले विराटनगरबाट लेख्नु भएको हो। आगामी 27 र 28 असोजमा विराटनगरमा मुख्यमन्त्री सम्मेलन आयोजना हुन लागेको छ। सम्मेलनमा संघीयता कार्यान्वयन, प्रदेशको अधिकार, बाँडफाँड, वित्तीय स्रोतको उपयोग र असल अभ्यासको आदान प्रदान मुख्य एजेण्डा रहेको पनि उल्लेख गरिएको छ। धनीलाई थाहै नदी, एक रोपनी जग्गा बिक्री शीर्षकमा अर्को खबर छ। ओडा, जिल्ला प्रशासन कार्यालय र मालपोत कार्यालयका कर्मचारीकै मिलेमतोमा काठमाण्डुको ताहाचल स्थित एक रोपनी जग्गा धनीलाई थाहै नदी बिक्री भएको खुल्न आएको हो। यो घटनामा प्रहरीले ओडा अध्यक्ष र कर्मचारी सहित 16 जना विरूद्ध मुद्दा हालेको पनि उल्लेख गरिएको छ। अर्को खबर सञ्चालनमा आयो, बेत्रावती बेली ब्रिज शीर्षकमा छापिएको छ। सरकारले सार्वजनिक गर्यो नागरिक बजेट शीर्षकमा खबर छ। सरकारले पहिलो पटक नागरिक बजेट ल्याएको हो। अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले संवैधानिक व्यवस्था अनुसार गत 15 जेठमा सार्वजनिक गरेको चालू आर्थिक वर्ष 2083-84 बजेटलाई नै आम नागरिकले सजिलै बुझ्न सक्ने गरी सरल भाषामा प्रस्तुत गर्दै नागरिक बजेट ल्याइएको हो। अर्थ मन्त्रालयले हाल कार्यान्वयनमा रहेको चालू आर्थिक वर्षको बजेटलाई आम नागरिकले सजिलै बुझ्न सक्ने सरल र स्पष्ट भाषामा प्रस्तुत गरिएको विवरण शनिबार सार्वजनिक गरेको पनि उल्लेख गरिएको छ। नागरिक दैनिकमा भने 9 किलोमिटर सड़क 5 वर्षमा बल्ल आधा शीर्षकमा भीम चापागाईले इलामबाट लेख्नु भएको खबर छापेको छ। 2 वर्षमा सक्ने गरी ठेक्का लिएर 5 वर्षमा आधा पनि नगर्ने खड्का कृष्ण सक्षम जेबीका प्रोपराइटर जाजरकोटका प्रकाश खड्का रहेको उल्लेख गरिएको छ। प्रकाशको नाममा निर्माण व्यवसाय गर्ने चाहिँ उहाँका बाबु रत्नबहादुर हुनुहुन्छ। रत्नबहादुर छेडाघाट नगरपालिकाको मेयर पनि रहेको उल्लेख गरिएको छ। जोखिममा नागढुङ्गा मुगलिन सड़क शीर्षकमा अर्को खबर पनि छापिएको छ। आर्थिक कारोबार दैनिकमा डेढ़ महिनामै 3 ठूला प्राकृतिक विपत्ति, बूढी गण्डकी बाढ़ीमा 5 बेपत्ता, 45 घर, 4 जलविद्युत, 4 पुल, 34 गोठमा क्षति भएको बारेमा जीवन बस्नेतले लेख्नु भएको छ। 2 अर्ब खर्चेर गण्डकी र लुम्बिनीमा सूचना महामार्ग बन्दै शीर्षकमा सरस्वती ढकालले लेख्नु भएको छ। गण्डकी र लुम्बिनी प्रदेशमा सूचना महामार्ग अप्टिकल फाइबर निर्माणका लागि सम्झौता भएको हो। झण्डै 1 दशकदेखि अल्झिएको यो परियोजना निर्माणका लागि नेपाल दूरसंचार प्राधिकरणले नेपाल टेलिकमलाई जिम्मेवारी दिएको छ। यसका लागि दुवै निकायका बीचमा हालै सम्झौता भएको उल्लेख गरिएको छ। दशैंमा खाद्यले ल्याएन खसीबोका, मूल्य बढ़ने चिन्ता शीर्षकमा कौशिला कुंवरले लेख्नु भएको छ। जेनजी आन्दोलन, भ्रष्टाचार एवं सुशासनको नाममा सत्तामा आएको अहिलेको सरकारले बजार भाव नियन्त्रण गर्न नसकेको उल्लेख गरिएको छ। उद्योगी व्यापारीले विभिन्न नाममा सामानको मूल्य बढ़ाउँदै आएका छन्। सरकारले अहिलेसम्म कसैलाई कार्यवाही गरेको उदाहरण नभएको भनेर खबरमा उल्लेख गरिएको छ। गोर्खापत्र दैनिकमा भने मेलम्चीको पानी पर्खँदै उपत्यकावासी शीर्षकमा भौज प्रसाद यादवले लेख्नु को खबर छापिएको छ भने भित्री पन्नामा बड़ा दशैंको दोस्रो दिन ब्रह्मचारिणीको पूजा गरिँदै शीर्षकमा खबर छ। बड़ा दशैंको दोस्रो दिन आज नवदुर्गा मध्ये माता ब्रह्मचारिणी देवीको पूजा आराधना गरी मनाइँदैछ। ब्रह्मचारिणीको अर्थ ब्रह्ममा लीन भएकी वा तपस्यामा आचरण गर्ने देवी भन्ने हो। उहाँको स्वरूप अत्यन्त शान्त, सौम्य र ज्योतिर्मय रहेको पनि उल्लेख गरिन्छ। शरीरको रंग गोरो र चमकदार छ। उहाँले सेतो वस्त्र धारण गर्नुभएको र आफ्नो दाहिनी हातमा जप गर्नका लागि अक्षमाला रूद्राक्ष र स्फटिकको माला समातेको विषयवस्तु र इतिहाससँग जोडिएर खबर लेखिएको छ।
0: साझा खबरमा अब विदेशका खबर। साउदी अरबको राजधानी रियाद स्थित किङ खालिद अन्तर्राष्ट्रिय विमानस्थलमा दोस्रो पटक भएको क्षेप्रास्त्र प्रहारमा एकजनाको मृत्यु भएको छ भने 11 जना घाइते भएका छन्। साउदी सैन्य प्रवक्ताका अनुसार विमानस्थलमा एक क्षेप्रास्त्र खसेको थियो, जसका कारण यात्रु हल नम्बर 4 भीषण आग लागि भएको छ। यसअघि शनिबार सोही विमानस्थलमा भएको अर्को आक्रमणमा 13 जनाको मृत्यु हुनका साथै 308 जना घाइते भएका छन्। यसैबीच संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटरेसले साउदी अन्तर्राष्ट्रिय विमानस्थलमा यमनको हुती विद्रोहीले गरेको आक्रमणको निन्दा गर्नुभएको छ। महासचिव गुटरेसले जारी गरेको विज्ञप्तिमा उक्त आक्रमणबाट आफू स्तब्ध भएको समेत उल्लेख गर्नुभएको छ। आक्रमणमा शनिबार भने 12 जनाको मृत्यु भएको र कैयौं सर्वसाधारण घाइते भएको समेत विज्ञप्तिमा उल्लेख गरिएको छ। सर्वसाधारण नागरिक र उनीहरूका पूर्वाधारमाथि गरिने आक्रमण अन्तर्राष्ट्रिय कानूनको उल्लंघन भएको भन्दै यस्ता आक्रमण तत्काल रोक्न उहाँले आह्वान समेत गर्नुभएको छ। र शक्तिशाली भूकम्पपछि लगातार आएका प्रकम्पले बस्ती हल्लाएसँगै पानामा सरकारले संकटकाल घोषणा गरेको छ। अधिकारीहरूका अनुसार भूकम्पबाट देशका सबै 10 प्रान्त र 2 आदिवासी क्षेत्रमा भौतिक क्षति पुगेको छ। मानवीय क्षति नभएको बताइए पनि 27 जना भने घाइते भएका छन्। शुक्रबार 7.7 र 6.6 म्याग्निच्युडका 2 शक्तिशाली भूकम्प गएपछि केन्द्रबिन्दु नजिकका भवन भत्किएका थिए। त्यसपछि प्रकम्प गइरहेको अन्तर्राष्ट्रिय संचार माध्यमले उल्लेख गरेको
2: साझा खबरमा अब खेल खबर। आईसीसी क्रिकेट विश्वकप लीग 2 अन्तर्गत ओमानमा भइरहेको ओडीआई श्रृंखलाको आफ्नो पहिलो खेलमा नेपालले क्यानडालाई पराजित गरेको छ। नेपालले दिएको 236 रनको लक्ष्य पछ्याएको क्यानडा 48.4 ओभरमा 211 रनमा अल आउट भएपछि नेपाल 24 रनले विजयी भएको हो। नेपालका लागि रोहित पौडेलले 101 रनको शतकीय पारी खेल्नुभयो भने करण केसी, ललित राजवंशी, सन्दीप लामिछाने र नन्दन यादवले समान 2-2 विकेट लिनुभयो। जितसँगै नेपाल 33 खेलबाट 26 अंक जोड्दै लीग 2 अंक तालिकामा 6 स्थानमा उक्लिएको छ। नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान रोहित पौडेलले क्यानडा विरूद्ध ओडीआई क्रिकेटमा 3 शतक पूरा गर्नुभएको छ। अफ्रिकी राष्ट्र बुर्किना फासोका राष्ट्रपति इब्राहिम ट्राओरेले राष्ट्रिय फुटबल महासंघलाई कार्यवाही गर्ने चेतावनी दिनुभएको छ। महासंघले आगामी दिनमा व्यवस्थापन र अन्तर्राष्ट्रिय नतिजामा सुधार गर्न नसके हस्तक्षेप गर्ने राष्ट्रपति इब्राहिमले चेतावनी दिएको अन्तर्राष्ट्रिय एजेन्सीहरूले खबर उल्लेख गरेका छन्। र भारतले तेस्रो टी20 आईमा पाउना टोली वेस्ट इण्डिजलाई 14 रनले हराएको छ। इन्डोरमा हिजो भएको खेलमा पहिले ब्याटिङ गरेको भारतले 20 ओभरमा सबै विकेट गुमाएर 223 रन बनाएको थियो। प्रत्युत्तरमा वेस्ट इण्डिजले 20 ओभरमा 7 विकेटको क्षतिमा 209 रन बनाउन सक्यो।
0: बुढी गण्डकीको बारीपछिको उद्धार, राहत र पुननिर्माणसँगै अघि बढ़ाउने कुराकानी, कार्टुन लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
2: विपदको समयमा घर, अस्थायी बसोबास स्थल, होल्डिङ सेन्टर वा अन्य कुनै पनि स्थानमा महिला, बालबालिका, अपाङ्गता भएका व्यक्ति तथा अन्य जोखिममा रहेका व्यक्तिहरूमाथि कुटपिट, उपेक्षा, विभेद, हिंसा, यातना तथा यौन दुर्व्यवहार जस्ता घटनाहरू हुन सक्ने जोखिम बढ्छ।
5: आफ्ना बालबालिकालाई सधैँ निगरानीमा राखौं, उनीहरू प्रति सकारात्मक व्यवहार गरौं, समय बिताऊ र उनीहरूका कुरा ध्यानपूर्वक सुनौ, सम्भावित जोखिम बारे सचेत रहौ। बाल बालिकाको स्वास्थ्य, पोषण, शिक्षा, संरक्षण र सहभागिताको अधिकार सुनिश्चित गरौं।
2: बाबु आमा गुमाएका, अभिभावकबाट बिछोडिएका, अलपत्र परेका वा हिंसा तथा दुर्व्यवहारको जोखिममा रहेका बाल बालिकालाई सहयोग आवश्यक परेमा तत्काल सम्पर्क गरौं।
5: बाल हेल्पलाइन 1098, बाल बालिका खोजतला समन्वय केन्द्र 104, राष्ट्रिय महिला आयोग 1145
2: र नेपाल प्रहरी 100 बाल बालिकाको सुरक्षा सबैको जिम्मेवारी।
0: सेभ द चिल्ड्रेन र फोकस नेपालको साझेदारीमा धादिङ जिल्लाद्वारा जनहितमा जारी।
10: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएम।
0: साझा खबरमा अब बुढी गण्डकी बारी र पुननिर्माणको कुरा। गोर्खाको बुढी गण्डकीमा आएको बारीले थुप्रै भौतिक संरचनामा क्षति पुर्याएको छ। पूर्व सूचना भएका कारण मानवीय क्षति कम भए पनि पुल, घर तथा बारी पूर्ण रूपमा बढ़ेको छ भने यस्तो अवस्थामा सरकारले कसरी काम गरिरहेको छ? राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रवक्ता शान्ति महसँग कुराकानी गरेका छौं।
4: पक्की पुल 2, जोलुङ्गे पुल 2, जलविद्युत तीनवटा त्यसपछि घर क्षतिहरू पनि पूर्ण रूपमा 45 र आंशिक 27 छ। यसको अझ अपडेट अध्यावधिक हुने क्रममा छ। अहिलेसम्मको डेटा अनुसार त्यसरी गोठ क्षति धेरै भएको छ 34 वटा, त्यसपछि बंगुरको गोठ क्षति भनेर 12 वटा र सवारी साधन 3 वटा को विवरण हामीसँग छ। त्यो चाहिँ क्षतिका भए यो क्षतिको सँगसँगै हामीले क्लस्टर लिडहरूको जहाँ झोलुङ्गे पुल पूर्वाधार विकास मन्त्रालय अन्तर्गतको विभागहरूको प्रतिनिधिज्यूहरू पनि हुनुहुन्थ्यो, डिस्टाफहरू लगायत उहाँहरूले चाहिँ यो तुरुन्तै डेलिभरी चाहिँ तुरुन्तै त्यहाँ चाहिँ एउटा सेटअप गर्ने भन्ने पनि माननीय मन्त्रीज्यूको पनि निर्देशन छ र त्यही अनुसार उहाँले काम पनि गरिराख्नु भएको छ।
0: बाढी पीड़ितका लागि प्राधिकरणले 3 वटा ठोस काम के गर्छ र ती काम कहिलेसम्म पूरा हुन्छन् केही छ?
4: मुख्य गरी चाहिँ अहिले हामीले गर्ने भनेको चाहिँ जुन यो सुरक्षित स्थानमा राखिएका बासिन्दाहरू हुन्छ उहाँहरूलाई चाहिँ राहत र बन्दोबस्तीका सामग्री नै हो। उहाँलाई चाहिँ सुरक्षित स्थानमा राखेको उहाँलाई अब खाद्यान्नदेखि लिएर बस्नको लागि अब कपडाहरू होइन ब्ल्याङ्केटहरू सुत्नको लागि व्यवस्था होइन ठाउँकै पनि व्यवस्था गर्नुपर्ने हुन्छ पहिलो हो भने। अर्को कुरा चाहिँ अब त्यहाँ अब जुन चाहिँ मेनली यो टुटेकोहरू ब्रिजको कुराहरू छ जसले चाहिँ अब हाम्रो चाडपर्व पनि नजिकै गर्दाखेरि आवत जावत अलिक बढी नै गर्नुपर्ने र अब अलिकति बिजी भनौँ न व्यस्त पुलहरू नै बढी आवश्यक पर्ने पुलहरू नै बगाएको देखियो भने त्यसको चाहिँ तुरन्त निर्माण गर्नुपर्ने छ भने सँगसँगै जुन घरहरू बगाएका छन् तिनीहरूको घरहरू बगाउने बासिन्दाहरूको लागि चाहिँ अस्थायी आवास र निजी आवासको काम पनि सँगसँगै प्यारलली शुरू गर्नुपर्ने हुन्छ।
0: जस्तो बाढी आउनु अघि जोखिममा रहेका नागरिकलाई पूर्व सूचना दिन सकिएको अवस्था थियो?
4: यस्तो थियो, बाढी आउनुभन्दा पूर्व जुन हाम्रो यो हाइड्रोलोजिकल स्टेसनहरू छ नदीहरूमा जडान गरिएको त्यसले चाहिँ हामीलाई रेड अलर्ट देखाइरहेको थियो र हामीले डीएचएम जुन यो जल तथा मौसम विज्ञान विभाग र हामी प्राधिकरणले त्यसलाई चाहिँ हामीले विभिन्न मिडिया मार्फत चाहिँ प्रचार प्रसार गरेर उहाँलाई जानकारी दिने काम चाहिँ गर्यौं।
2: यो कुराकानी सँगै हामी साझा खबरको अन्त्यमा आइपुगेका छौं। सामुदायिक रेडियो प्रसारक संघद्वारा संचालित सीआईएनको बिहान 6 बजेको साझा खबर सक्नु अघि मुख्य मुख्य खबर फेरि एकपटक।
0: बुढी गण्डकीमा आएको बाढ़ीले बेपत्ता 5 जनाको खोजी कार्य आज बिहानैदेखि शुरू हुने। भौतिक संरचनाको क्षति मूल्यांकनका लागि विज्ञ सहितको टोली परिचालन। पुल बगेको स्थानमा बेली ब्रिज निर्माणको काम आजैदेखि शुरू हुने।
2: नेपाली कांग्रेसको 15 महाधिवेशन अन्तर्गत उपसभापति र महामन्त्री पदको मतगणना सम्पन्न। दशैंमा 6 दिन सरकारी अस्पतालमा ओपीडी सेवा बन्द हुने। आर्थिक वर्ष शुरू भएको 3 महिनापछि सुदूरपश्चिम सरकारले ल्यायो बजेट।
0: 10 वर्षमा 579 किलो सुन बरामद। निर्माणाधीन अरू 3 को म्याद 2084 फागुनसम्म। थप दशैंका लागि रूट परमिट खुला। सड़क सम्पर्कमा जोड़िए बाढ़ी प्रभावित जिल्ला।
2: साउदी विमानस्थलमा दोस्रो पटक आक्रमण। 1 जनाको मृत्यु, 11 जना घाइते। राष्ट्रसंघद्वारा निन्दा। शक्तिशाली भूकम्पपछि पानामामा संकटकाल घोषणा।
0: र आईसीसी क्रिकेट विश्वकप लीग 2 अन्तर्गत ओडीआई श्रृंखलाको आफ्नो पहिलो खेलमा नेपालद्वारा क्यानाडा पराजित। रोहित पौडेलको तेस्रो शतक।
2: साझा खबरको अन्त्यमा कार्टुन हामीले रबिन सायमीले बनाउनु भएको कार्टुन लिएका छौं। व्यङ्ग गर्न खोजिएको छ। विभिन्न प्रकारका विपदको सामना गर्नु परेको छ नेपाली नागरिकले, तर विपदको बेलामा सहयोगका लागि सरकारलाई याचना गर्न खोज्दा कहिलेकाहीँ टेलिफोनको टावर नहुने, कहिले इन्टरनेट नहुने लगायतका विभिन्न समस्याहरू र जुन प्रकारको गुनासो गरिन्छ त्यो अनुसारको सुविधा नपाएको पनि विभिन्न व्यक्तिहरूले गुनासो गर्दै आएका छन्। यहाँ एउटा खुल्ला क्षेत्र देखाइएको छ। माथिपट्टि पहाड़का थुम्काहरू देखिन्छन्। तलपट्टि जहाँ ठूलो बाढ़ी आएको छ र बाढ़ीमा घर डुबेका छन् त्यहाँ केही पशु चौपायाहरू छन् र त्यो पशु चौपाय सँगसँगै अगाडिपट्टि 1 जना व्यक्ति छन् जसको आधा शरीर पूरै त्यहाँ छोपेको छ, डुबेको छ बाढ़ीमा, डुबानमा परेको जस्तो देखिन्छ। ती व्यक्तिको हातमा देब्रे हातमा मोबाइल छ र मोबाइलतर्फ उनले कसैलाई फोन लगाइराखेको जस्तो देख्न सकिन्छ र उनी केही भन्दैछन्। माथि यस्तो लेखिएको छ, सरकार भेटिने यस्तै विपदमा हो, यही चल्दैन के गर्ने।
0: हस्तो प्राविधिक साथी राजेन्द्र रिजाललाई धन्यवाद। अलिला लीलप्रकाश चन्द्र सन्तोष गन्धर्व विदा भयो। तपाईँको आजको दिन शुभ होस्। नमस्कार।

0: सामाजिक रूपांतरण का लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
1: विपदको समयमा घर, अस्थायी बसोबास स्थल, होल्डिङ सेन्टर वा अन्य कुनै पनि स्थानमा महिला, बालबालिका, अपाङ्गता भएका व्यक्ति तथा अन्य जोखिममा रहेका व्यक्तिहरूमाथि कुटपिट, उपेक्षा, विभेद, हिंसा, यातना तथा यौन दुर्व्यवहार जस्ता घटनाहरू हुन सक्ने जोखिम बढ्छ।
2: आफ्ना बालबालिकालाई सधैँ निगरानीमा राखौं, उनीहरू प्रति सकारात्मक व्यवहार गरौं, समय बिताउ र उनीहरूका कुरा ध्यानपूर्वक सुनौ, सम्भावित जोखिम बारे सचेत रहौं। बाल बालिकाको स्वास्थ्य, पोषण, शिक्षा, संरक्षण र सहभागिताको अधिकार सुनिश्चित गरौं।
1: बाबुआमा गुमाएका, अभिभावकबाट बिछोडिएका, अलपत्र परेका वा हिंसा तथा दुर्व्यवहारको जोखिममा रहेका बाल बालिकालाई सहयोग आवश्यक परेमा तत्काल सम्पर्क गरौं।
2: बाल हेल्पलाइन 1098, बाल बालिका खोजतला समन्वय केन्द्र 104, राष्ट्रिय महिला आयोग 1145
1: र नेपाल प्रहरी 100। बाल बालिकाको सुरक्षा सबैको जिम्मेवारी।
3: सेभ द चिल्ड्रेन र फोकस नेपालको साझेदारीमा धादिङ जिल्लाद्वारा जनहितमा जारी।
1: विपदको समयमा घर, अस्थायी बसोबास स्थल, होल्डिङ सेन्टर वा अन्य कुनै पनि स्थानमा महिला, बालबालिका, अपाङ्गता भएका व्यक्ति तथा अन्य जोखिममा रहेका व्यक्तिहरूमाथि कुटपिट, उपेक्षा, विभेद, हिंसा, यातना तथा यौन दुर्व्यवहार जस्ता घटनाहरू हुन सक्ने जोखिम बढ्छ।
2: आफ्ना बालबालिकालाई सधैँ निगरानीमा राखौं, उनीहरू प्रति सकारात्मक व्यवहार गरौं, समय बिताउ र उनीहरूका कुरा ध्यानपूर्वक सुनौ, सम्भावित जोखिम बारे सचेत रहौं। बाल बालिकाको स्वास्थ्य, पोषण, शिक्षा, संरक्षण र सहभागिताको अधिकार सुनिश्चित गरौं।
1: बाबुआमा गुमाएका, अभिभावकबाट बिछोडिएका, अलपत्र परेका वा हिंसा तथा दुर्व्यवहारको जोखिममा रहेका बाल बालिकालाई सहयोग आवश्यक परेमा तत्काल सम्पर्क गरौं।
2: बाल हेल्पलाइन 1098, बाल बालिका खोजतला समन्वय केन्द्र 104, राष्ट्रिय महिला आयोग 1145
1: र नेपाल प्रहरी 100। बाल बालिकाको सुरक्षा सबैको जिम्मेवारी।
3: सेभ द चिल्ड्रेन सामुदायिक विकास केन्द्र र रुडेक नेपालको साझेदारीमा नुवाकोट जिल्लाद्वारा जनहितमा जारी। आजकल बाल विवाहको कुरा हुँदा धेरैले भागेर विवाह गर्ने किशोर किशोरीलाई मात्रै दोष दिन्छौ।
4: तर के हामीले कहिले सोचेका छौ उमेर नपुग्दै उनीहरू किन विवाह गर्न बाध्य हुन्छन्?
3: किशोर अवस्थामा आकर्षण, मित्रता र प्रेम भावना विकास हुनु स्वाभाविक हो, तर हाम्रो समाजमा यसलाई लुकाउने, दबाउने वा सजाय दिने विषय बनाइन्छ।
4: अभिभावकसँग खुला संवाद नहुनु, यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी र परामर्शको अभाव हुनु, परिवार र समाजको अनावश्यक दबाव तथा गलत सामाजिक मान्यताले धेरै किशोर किशोरीलाई बाल विवाहतर्फ धकेलिरहेको छ।
3: बाल विवाह रोक्न दोष होइन, विश्वास आवश्यक छ।
4: छोराछोरीसँग साथी जस्तै संवाद गरौं, वृहत यौनिकता शिक्षा र यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी उपलब्ध गराउँ र कानूनको प्रभावकारी कार्यान्वयन गरौं।
3: बाल विवाह रोकौं, छोरा छोरीको सपना जोगाऊ, शिक्षित, सक्षम र जिम्मेवार पुस्ता निर्माण गरौं। जनहितका लागि महिला सशक्तिकरण स्रोत केन्द्र UERC, सामुदायिक रेडियो उदयपुर र CIN।
1: विपदको समयमा घर, अस्थायी बसोबास स्थल, होल्डिङ सेन्टर वा अन्य कुनै पनि स्थानमा महिला, बालबालिका, अपाङ्गता भएका व्यक्ति तथा अन्य जोखिममा रहेका व्यक्तिहरूमाथि कुटपिट, उपेक्षा, विभेद, हिंसा, यातना तथा यौन दुर्व्यवहार जस्ता घटनाहरू हुन सक्ने जोखिम बढ्छ।
2: आफ्ना बालबालिकालाई सधैँ निगरानीमा राखौं, उनीहरू प्रति सकारात्मक व्यवहार गरौं, समय बिताउ र उनीहरूका कुरा ध्यानपूर्वक सुनौ, सम्भावित जोखिम बारे सचेत रहौं। बाल बालिकाको स्वास्थ्य, पोषण, शिक्षा, संरक्षण र सहभागिताको अधिकार सुनिश्चित गरौं।
1: बाबुआमा गुमाएका, अभिभावकबाट बिछोडिएका, अलपत्र परेका वा हिंसा तथा दुर्व्यवहारको जोखिममा रहेका बाल बालिकालाई सहयोग आवश्यक परेमा तत्काल सम्पर्क गरौं।
2: बाल हेल्पलाइन 1098, बाल बालिका खोजतला समन्वय केन्द्र 104, राष्ट्रिय महिला आयोग 1145
1: र नेपाल प्रहरी 100। बाल बालिकाको सुरक्षा सबैको जिम्मेवारी।
3: सेभ द चिल्ड्रेन, लाकोस र म्यानिकर सोसाइटीको साझेदारीमा रसुवा जिल्लाद्वारा जनहितमा जारी।
1: बाढीले निम्त्याएको अहिलेको विपदको समयमा होल्डिङ सेन्टर अस्थायी शिविर, अस्थायी बसोबास वा कुनै पनि स्थानमा महिला, बालबालिका, किशोरी, अपाङ्गता भएका व्यक्ति तथा अन्य जोखिममा रहेका समूहहरू हिंसा, दुर्व्यवहार, उपेक्षा, शोषण, विभेद तथा मानव बेचबिखनको जोखिममा पर्न सक्छन्।
2: यस्तो अवस्थामा चुप नबसौं, तत्काल खबर गरौं।
1: महिलामाथि हुने हिंसाबारे जानकारी दिन राष्ट्रिय महिला आयोगको हेल्पलाइन नम्बर 1145 सम्पर्क गर्नुहोस्।
2: बाल संरक्षण तथा सहयोगका लागि बाल हेल्पलाइन 1098 तथा बालबालिका खोजतलास समन्वय केन्द्र 104 सम्पर्क गर्नुहोस्।
1: मानव बेचबिखन तथा ओसार पसारको शंकास्पद गतिविधि बारे जानकारी दिन मानव बेचबिखन अनुसन्धान ब्यूरोको हटलाइन नम्बर 1177 सम्पर्क गर्नुहोस्।
2: आपतकालीन सहयोग तथा यस्ता सबै घटनाको जानकारीका लागि नेपाल प्रहरीको निशुल्क नम्बर 100 सम्पर्क गर्नुहोस्।
1: सुरक्षित रहौं, सजग बनौं, हिंसा, शोषण र बेचबिखन रोक्न सबै मिलेर काम गरौं।
3: सेभ द चिल्ड्रेन र फोकस नेपालको साझेदारीमा धादिङ जिल्लाद्वारा जनहितमा जारी।
5: सीआईएनको साझा खबर अब नेपाली पात्रोमा पनि।
6: स्थानीय, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय समाचार नेपाली एफएम तथा अनलाइन रेडियोहरू एकै ठाउँमा सुन्न, तिथि मिति तथा पञ्चाङ्ग सम्बन्धी सबै जानकारी लिन,
5: अन्तर्राष्ट्रिय मुद्राको नेपाली विनिमय दर, सुन चाँदीको दर भाव, मौसम सम्बन्धी सूचना र सार्वजनिक विधा बारेको जानकारी लिन पनि।
6: नेपाली पात्रो अब तपाईँको मोबाइलमा।
1: बाढ़ीले निम्त्याएको अहिलेको विपदको समयमा होल्डिङ सेन्टर, अस्थायी शिविर, अस्थायी बसोबास वा कुनै पनि स्थानमा महिला, बालबालिका, किशोरी, अपाङ्गता भएका व्यक्ति तथा अन्य जोखिममा रहेका समूहहरू हिंसा, दुर्व्यवहार, उपेक्षा, शोषण, विभेद तथा मानव बेचबिखनको जोखिममा पर्न सक्छन्।
2: यस्तो अवस्थामा चुप नबसौं, तत्काल खबर गरौं।
1: महिलामाथि हुने हिंसाबारे जानकारी दिन राष्ट्रिय महिला आयोगको हेल्पलाइन नम्बर 1145 सम्पर्क गर्नुहोस्।
2: बाल संरक्षण तथा सहयोगका लागि बाल हेल्पलाइन 1098 तथा बालबालिका खोजतलास समन्वय केन्द्र 104 सम्पर्क गर्नुहोस्।
1: मानव बेचबिखन तथा ओसार पसारको शंकास्पद गतिविधिबारे जानकारी दिन मानव बेचबिखन अनुसन्धान ब्यूरोको हटलाइन नम्बर 1177 सम्पर्क गर्नुहोस्।
2: आपतकालीन सहयोग तथा यस्ता सबै घटनाको जानकारीका लागि नेपाल प्रहरीको 100 सम्पर्क गर्नुहोस्।
1: सुरक्षित रहौं, सजग बनौं, हिंसा, शोषण र बेचबिखन रोक्न सबै मिलेर काम गरौं।
3: सेभ द चिल्ड्रेन, सामुदायिक विकास केन्द्र र रुडेक नेपालको साझेदारीमा नुवाकोट जिल्लाद्वारा जनहितमा जारी।
1: बाढ़ीले निम्त्याएको अहिलेको विपदको समयमा होल्डिङ सेन्टर, अस्थायी शिविर, अस्थायी बसोबास वा कुनै पनि स्थानमा महिला, बालबालिका, किशोरी, अपाङ्गता भएका व्यक्ति तथा अन्य जोखिममा रहेका समूहहरू हिंसा, दुर्व्यवहार, उपेक्षा, शोषण, विभेद तथा मानव बेचबिखनको जोखिममा पर्न सक्छन्।
2: यस्तो अवस्थामा चुप नबसौं, तत्काल खबर गरौं।
1: महिलामाथि हुने हिंसाबारे जानकारी दिन राष्ट्रिय महिला आयोगको हेल्पलाइन नम्बर 1145 सम्पर्क गर्नुहोस्।
2: बाल संरक्षण तथा सहयोगका लागि बाल हेल्पलाइन 1098 तथा बालबालिका खोजतलास समन्वय केन्द्र 104 सम्पर्क गर्नुहोस्।
1: मानव बेचबिखन तथा ओसार पसारको शंकास्पद गतिविधिबारे जानकारी दिन मानव बेचबिखन अनुसन्धान ब्यूरोको हटलाइन नम्बर 1177 सम्पर्क गर्नुहोस्।
2: आपतकालीन सहयोग तथा यस्ता सबै घटनाको जानकारीका लागि नेपाल प्रहरीको निशुल्क नम्बर 100 सम्पर्क गर्नुहोस्।
1: सुरक्षित रहौं, सजग बनौं, हिंसा, शोषण र बेचबिखन रोक्न सबै मिलेर काम गरौं।
3: सेभ द चिल्ड्रेन, लाकोस र म्यानेकर सोसाइटीको साझेदारीमा रसुवा जिल्लाद्वारा जनहितमा जारी।
0: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।

0: अनिमा रिलायंस लाइफ इंश्योरेंस खुले रजियो
1: रेडियो दीदी बहनी 95.2

0: नेपाल ब्याङ्कले ल्याएको छ व्यक्तिगत आवश्यकताको लागि व्यक्तिगत कर्जा,
1: व्यवसाय गर्नका लागि सजिलो व्यवसाय कर्जा,
0: उद्यम गर्नको लागि लघु उद्यम कर्जा,
1: घर निर्माण तथा घर खरिद गर्न सुलभ आवास कर्जा, शेयर दितो राखी शेयर कर्जा लगायत थुप्रै प्रकारका कर्जाहरू,
0: सरल प्रक्रिया, सुलभ ब्याज दर,
1: देशभर रहेका नेपाल ब्याङ्क लिमिटेडका शाखामा गई थप जानकारी प्राप्त गर्न सक्नुहुनेछ।
2: समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
3: रेडियो दिदी बहिनी 95.2 मेगाहर्ज, हामी सबैको साझा आवाज।

तिम्रो खबर आएन।

मान्छे नि त्यो भोलिखेरि त्यो त्यो एकदम आत्तिहाल्ने इरिटे ए यो त मलाई जान्दै जान्दिनँ यो त गर्दिन गर्दिन होइन कतिपय कुराहरू एकदम आफूलाई फाइदा हुने कामहरू पनि उनीहरूले नगरिकन चाहिँ

हरेक तपाईले भनेको कुरा अनुसार हरेक

हिजो अस्ति खाएर चाहिँ खाइरहेको थियो ठिकै छ तर खान नमिल्ने अवस्था पुग्छ कि भनौँ न खान नमिल्ने खाइरहेको छ जस्तो जाँदा ठिकै कुराहरू हो भोजमा हाम्रो कल्चरलाई खाएको हामी त्यसले

0: धेरैजसो देखिने लक्षण जुन चाहिँ अब यी लक्षणहरू चाहिँ सामान्य होइन भनेर चाहिँ पहिचान गर्ने बुढाबाजुको भन्दा
1: सबैभन्दा व्यवहारै हेर्नुपर्छ, व्यवहारमा सबैभन्दा बढी हुने इमोसन्सहरू स्वाभाविक रूपमा त्यो पछिसँग स्वाभाविक रूपमा जाने भने खुसी हुने, रिसाउने, स्वाभाविक रूपमा डराउने, अस्वाभाविक रूपमा चाहिँ आफैले घाटा हुने भयो कुनै पनि व्यवहार पहिलाको व्यक्तित्वभन्दा फरक हुँदै गयो, उसलाई घाटा हुँदै गयो भने उसलाई चाहिँ हेल्प गर्नु जरुरी।
0: कस्तो अवस्थामा चाहिँ यो बाढी पहिरोबाट प्रभावित भएकाहरूले चाहिँ मेरो यो लक्षणहरू चाहिँ अब चाहिँ साधारण होइन सामान्य होइन भनेर चाहिँ
1: महत्त्वपूर्ण प्रश्न गर्नुभयो। सायद नेपालमा मानसिक स्वास्थ्यको बारेमा चर्चा परिचर्चा बढ्यो, यसको बारेमा चेष्टा बढ्नुको कारण चाहिँ हल्का हो विगत दुईजसँग भन्दा ठुल्ठुला दुर्घटनाले पनि धेरै नै सकारात्मक सहयोग गरेको छ भयो, त्यो एकदम दुर्घटना हामीलाई विगत थियो। त्यही पनि मानसिक स्वास्थ्यको बारेको चेष्टा बढाउन चाहिँ धेरै हेल्प गरेको छ भूकम्प भयो। यहाँ शारीरिक साथ मानसिक समस्या

0: काम पनि छ गुगलले हामीले पर्सेन्ट एकदमै रियल भएर नै मानिसहरू भनेको हो र अहिले अहिले विद्यालय यसलाई चाहिँ पोस्ट ट्रमेटिक स्ट्रेस यस्तो किसिमको उसले अनुभव गरे कि त्यो चिज अब त्यो खतरा नहुँदाखेरि पनि सानो सानो कुरालाई पनि त्यो त्यो त्यो चाहिँ अनुभव फेरि फेरि त्यो उसले चाहिँ अनुभव गरिरहेको हुन्छ र त्यसले गर्दा उसलाई धेरै नोक्सान हुन्छ त्यो घटना सम्झिन्छ त्यो घटना सम्झाउने सानो तिनो कुराले पनि फेरि उसलाई एकदम मनात्ति
1: डर लाग्ने
0: तर्सिने
1: आफ्नो
2: दीर्घकालीन जान्छ तपाईँले
3: निकटमा दिदी बहिनी विकटमा दिदी बहिनी यो हो रेडियो दिदी बहिनी 95.2
0: मेगाहर्ट्ज गडबड हुनेदेखि लिएर त्यस्तो पनि हुन्छ।

एनर्जीको समस्याहरू देखा पर्ने भनेको एक महिना बितिसकेपछि नै हो क्या। प्रिभेन्टिभ रूपमा त यो अहिले अवस्थामा एक महिना भएको अवस्थामा पनि उनीहरूको

पाकेको धान वर्षाबाट जोगाउन खेतमा पानी निकाल्छौ, उचित व्यवस्था गरौ। धानलाई मौसम सफा भएपछि मात्र काटौ। खडा धानलाई अनावश्यक रूपमा नकाटी

0: हरेक मान्छे साथीहरूको पनि लिएर हामी हरेक नागरिकको रोल छ कि कति चाहिँ के कति चाहिँ हामीले आशा जगाउन एकदमै जरुरत छ
1: जस्तो यही आशा जगाउने क्रममा चाहिँ हामी भनौँ न फेज वाइज नै

0: निरन्तर हामी मद्दत चाहिँ अभाइलेबल हुन्छ है भन्ने कुरा चाहिँ अब यो पालिका लेभलदेखि लिएर इभन स्टेटले समेत गर्नुपर्छ। अब चाहिँ उदाहरणकारी बन्द त्यस्तो किसिमको स्टेटमेन्टले मान्छेलाई हताश गर्ने चाहिँ डर चाहिँ हुन्छ
1: सरकारले चाहिँ
0: गर्नु पर्थ्यो होला उनीहरूले अब एक्टिभली खोज्ने चाहिँ जाने चाहिँ भनेको होला होइन तर चाहिँ उसको आफन्तको गुमेकोहरूको त अझै चाहिँ खोजतलासहरू जानकारी भयो भने त हेल्प गर्ने भने त्यो त ओपन त राखिदिनुपर्छ उहाँलाई आशा चाहिँ मारिदिनुहुन्न भन्ने चाहिँ मेरो सोचाइहरू हो आशा चाहिँ मारिदिनुहुन्न तर जानकारी भयो भने हामी अझै हेल्प गर्छौँ यो चाहिँ निरन्तर हुन्छ भन्ने चाहिँ त्यस्तो किसिमको आशा चाहिँ मेन्टेन गर्नुपर्छ। अब पालिकाहरूले गर्नुपर्ने भनेको पनि अब उनीहरूलाई जुन अहिले होल्डिङ सेन्टर राखेको अब फेरि अब पुनस्थापनाको कुराहरू आउँछ होइन अब पुनस्थापना मान्छेहरू हामी मान्छे भनेको खाना पलाए पिउन पाएँ भनेर मात्र हुँदैन कि उनीहरूलाई आफ्नो दैनिक दिनचर्या आफ्नो वर्क मैले कन्ट्रिब्युट गरेँ भनेर राति सोध्दै ए आज मैले राम्रो काम गरेँ भनेर त्यो सोच्न हामीलाई जरुरत छ होइन तिनीहरूलाई पनि बिस्तारै च्यालेन्जेसहरू आफ्नो क्षमता अनुसारका काम काजहरूमा चाहिँ हामीले पुनर्स्थापना गर्नलाई हामी सबैले चाहिँ त्यहाँनिर मद्दत गर्नुपर्छ। खालि बसेर खुवाइराखेर मात्र चाहिँ हुँदैन होइन त्यसैले त्यो च्यालेन्जेसहरू चाहिन्छ आफ्नो त्यसैले त्यहाँ बसिरहेको मान्छेहरूलाई नर्मल जीवन उनीहरूको पहिला स्वाभाविक जिन्दगीको त्यहाँतिर पुनर्स्थापना गर्ने कुरामा चाहिँ प्रक्रियामा चाहिँ हामी सबैजना लाग्नुपर्छ। त्यो सानै कुरा होस् होइन त्यहाँ टिचर होला त्यहीँ बसेको बच्चालाई उसले पढाऊ भनेर उसलाई जिम्मा दिन सकिन्छ त्यहाँ अरू कोही काम गर्नेले हेल्प गर्यो त्यो त्यहाँ सबैलाई सक्रिय बनाउन चाहिँ पुनर्स्थापना गर्न जरुरी छ। अब त्यसपछि अरू आएर बेसिक कुरा त छँदै छ घाँस बाँस कपास भन्ने त छँदै छ त्यो होल्डिङ सेन्टरमा त्यो ग्रुपमा नगरिकन त्यहाँ त धेरै समस्याहरू हुन्छ प्राइभेसीको कुरादेखि लिएर त्यहाँको अरू शारीरिक रोगहरूदेखि लिएर त्यहाँ बदमास मान्छेहरू होला त्यहाँ क्राइमहरू होला के होला कसो त्यो सबै चिजबाट चाहिँ हामीले सुरक्षित बनाउनलाई चाहिँ अब हामी सबैले चाहिँ लाग्नुपर्छ।
1: सुरुमा भएका होल्डिङ सेन्टरबाट आधाभन्दा बढी होल्डिङ सेन्टर घटिसक्यो त्यो भनेको उनीहरू चाहिँ आफ्नो आफ्नो हिसाबले चाहिँ व्यवस्थापन गर्नतिर लागेका छन्। अब यसैमा चाहिँ सरकारको दायित्व सकिन्छ जस्तो मनोसामाजिक समस्या अवस्था के छ भनेर त्यहाँ बेला बेला सरकारले उसलाई भेटिरहने त्यो वातावरण चाहिँ जरुरी छ कि छैन?
0: एकदमै जरुरी छ तर अब हरेक इन्डिभिजुअलमा जानु पनि अब त्यो हामीले पनि हाम्रो लिमिटेसन त बुझ्नै पर्छ होइन लिङ्क गर्ने भन्छ कि त्यो केही पर्यो भने कहाँ जाने के गर्ने
1: हो
0: त्यो लिङ्क गर्ने त्यो संयन्त्र चाहिँ राख्नुपर्छ। स्थानीय सरकारहरूको एकदमै इम्पोर्टेन्ट रोल हुन्छ। मैले अघि नै पनि भनिसकेँ अहिले यो स्थानीय सरकारहरूलाई पनि धेरै नै पावर बजेटहरू पनि चाहियो मानसिक स्वास्थ्य पनि धेरै छन् उहाँहरूले पनि सबैले अब यो चाहिँ जिम्मा लिनुपर्छ सबै चाहिँ केन्द्रीयलाई छोडेर पनि पुग्दैन।
1: अब अलिकति समाजको अनि उसको वरपर जुन व्यक्ति चाहिँ मनोसामाजिक समस्यामा छ मानसिक समस्यामा बाट गुज्रिरहेका छन् यो चाहिँ विपद मात्र होइन सबैलाई समग्रमा जोडेर भन्न चाहे उनीहरूको लागि चाहिँ उसको वरपरको भनौँ न समाज अनि उसको आफन्त परिवारको भूमिका चाहिँ के रहन्छ?
0: मैले अघि सुरु गरेँ नि यो मानसिक रोग भनेको यस्तो डबल पीडा कसरी हुन्छ भन्दाखेरि एउटा रोगले पीडा दिन त छँदैछ त्योभन्दा बढी चाहिँ वरिपरिको समाजले उसलाई चाहिँ विभेद गरेर उसलाई अलग्याइदिएर त्यो त्यो त्यो चाहिँ एकदमै ठुलो चाहिँ प्रब्लम छ। जस्तै सिम्पल एक्जाम्पल मात्रै अब अहिले अलिक धेरै कम छ मानसिक रोगलाई यो परिवारमा बिहा गर्नु हुँदैन यो मान्छेसँग त ओहो सम्बन्ध राखेर खत्तम अथवा भने बिहा गरेको मान्छे यसको दिमाग खराब हो अब त मेरो बच्चाहरू पनि खत्तम हुन्छ योसँग त छुट्टिने एक्जाम्पल है अथवा त अझ ठिक उल्टोहरू पनि छ पहिला जुन भन्ने एउटा अहिले हामी डिसोसिएटिभ डिसअर्डर भन्दा पहिला त हिस्टेरिया भन्ने गर्थ्यो अहिले आजकल हामीले भन्ने चलन छैन त्यो त्यसमा कस्तो विभेद छ यसले त छिटो बिहा गरिदियो भने यस्ता किसिमका सामाजिक गलत धारणाहरूले र त्यो त्यसले यति उनीहरूलाई पीडा दिएको हुन्छ कि त्यो बरु रोगले खासै उसले पीडा दिएको हुँदैन यो वरिपरिको मान्छेले चाहिँ यो उनीहरूलाई अझ बढी चाहिँ पीडा दिएका हुन्छ। अनि यही कारणले त हो नि मान्छेले अब त्यो भन्न पनि रुचाउँदैन भन्यो भने मेरो जागिर जाला मेरो सम्बन्ध बिग्रेला भनेर उनीहरू चाहिँ भित्रभित्र एक्लै एक्लै गुम्स्याएर लुकाएर बसिरहेको हुन्छन् होइन। अब यो हाम्रो यो मानसिक रोग दिवस मनाउनेको मुख्य उद्देश्य नै यही नै हो यो स्टिग्माहरू चाहिँ घटाउनुमा हामी सबैको रोल छ। यो चाहिँ परिवार मात्र होइन सबै होइन सबै स्टेक होल्डरको हामीमा परिवर्तन जरुरी छ यो होइन। मानसिक रोग हुँदैमा यसरी मान्छेहरूलाई चाहिँ अलगाउनु जरुरत छैन यो पनि जसरी शारीरिक रोग हो अब मान्छेको कसैको खुट्टा भाँच्दैन उपचार गरेर खुट्टा निको हुन्छ फेरि हुँदा फेरि खेल्छ दौडिन्छ भने जस्तै नै हो यो पनि है यसलाई यसरी नै रूपमा लिनु पर्यो। यसलाई चाहिँ जुन कसैले चाहिँ यो रोगभित्र गएको छ भने उसलाई चाहिँ हामीले सपोर्ट गर्नु पर्यो होइन यो रोग पनि अरू जस्तै हो उपचार गरौँ यो चाहिँ ठिक हुन्छ नभए पनि यसमा रोग हुँदा हुँदैन अझै पनि काम गर्न सक्छ सबै त खतम भए हुँदैन नि एउटा मान्छेको एउटा पछि चाहिँ गयो भने पनि दायाँ हात चाहिँ उसको भयो भने मान्छेले ऊ फेरि बायाँ हातले लेख्न सिक्छ त दुइटै खुट्टा नभए पनि हातले क्रल गरेर मान्छे सगरमाथा चाहिँ चढिदिन्छ भने जस्तै मानसिक समस्याहरू हुँदाखेरि पनि हामी त्यो एटिच्युड चाहिँ हामीलाई चाहियो उपचार गरेर नभए पनि अझै पनि गर्न सक्छ भन्ने कुराहरू
1: हो
0: यो साथ भरोसा हिम्मत र हामीले वातावरण दिनु पर्यो मानसिक रोग लाग्दै पनि सबै चिज खत्तम होइन भन्ने कुरामा वातावरण त्यो भयो होइन न कि अब यसमा ठिक उल्टा भइरहेको हुन्छ क्या हाम्रो नेपालमा त यस्तोसम्म चाहिँ पीडादायक हुन्छ कि जस्तै अब बाउ आमा त बिरामी भएर हाम्रो नाक काटिस् यस्तो किसिमको चाहिँ होइन यस्तो पीडाहरू हुन्छ त जन्मेर त बेकारमा जन्मिहाल्छ तैँले गर्दा त हाम्रो त हाम्रोसम्म जिन्दगी खराब भयो कति पीडादायक हुन्छ तँ मेरो लागि बोझोस् भने एउटा बाउले एउटा छोराले भन्यो भने कस्तो लाग्छ हामीलाई एकदम राम्रोसँग काम गरेको भए पनि है अब तँ आमा तैँले केही गर्न सकेन भने हामी कति पीडा लाग्छ अब जब ऊ रोगी भइदा यतिकै पीडा छ हो त्यसमाथि अझ चाहिँ त्यो हाम्रो नेपालीमा भन्छ नि त्यो के अरे घाउमा चाहिँ नुन छर्केको जस्तो
1: यो कार्यस्थलमा पनि कस्तो खालको वातावरण चाहिन्छ किनभने कार्यस्थलमा पनि यो हुन्छ नि जस्तो उसलाई चाहिने जुन वातावरण अनुकूल वातावरण नहुँदाखेरि कामको प्रेसर तनावले झन् उसलाई समस्याहरू बढिरह देखिन्छ
0: तपाईँले एकदमै राम्रो विषय निकाल्नु भयो मैले यो घरको वातावरणको कुरा गरि नै हालेँ योभन्दा दुई वर्ष जति अगाडि चाहिँ स्लोगन नै मेन्टल हेल्थ एन्ड वर्क प्लेस भन्ने पनि थियो है यो यसमा त हामीले धेरै काम गर्न बाँकी छ आजको दिनमा पनि तपाईँ मलाई ज्वरो आयो म के आज अफिस आउन सक्दिनँ भने सबैले मान्छ आज म चाहिँ एकदम मेरो मन दुखी छ म आज आउँदिनँ भन्यो भने तपाईँलाई सबैले उडाउँछ कस्तो केटाकेटी जस्तो कुरा गरेर भने आज पनि उडाउँछ तपाईँले त्यो आजदेखि लेख्नै सक्नुहुन्न त्यो मानसिक रूपमा म चाहिँ अहिले चाहिँ ठिक छैन भनेर भन्न चाहिँ त्यो वातावरण नै छैन इम्प्लोयर आएर ए यो यो यो के रोग भएको हो उसलाई भनेर त्यहाँ आउँछ यो रोग निको नहुने भने हामी त डाइरेक्ट निकाल्नुपर्छ भन्दा होइन हामी हामीलाई घाटा हुन्छ भनेर हामी कहाँ यो त यो वातावरण धेरै हामीले चेन्ज गर्न एकदमै आवश्यक छ त हामीले यो चिजमा चाहिँ चेन्ज आउनु धेरै नै बाँकी छ है हामी कहाँ चाहिँ भनौँ न अब ठुल्ठुलो स्कुल राम्रो राम्रो इन्स्टिच्युटहरूमा केही समस्या भयो भने इन्फर्मरी त्यो गर्नेहरू ठाउँहरू हुन्छ तर मानसिक समस्या भयो भने कस कहाँ जाने के गर्ने अहिलेसम्म हामीले त्यो संयन्त्र त्यो त हामीले सोच्न सकेकै छैनौँ है त्यो भनेको एक्सपर्टै चाहिन्छ भन्ने पनि होइन नि त्यो मानसिक स्वास्थ्य राम्रो होस् भनेर त्यही आफ्नो कलिगहरू बिचको एउटा ग्रुप हुनसक्छ केही पऱ्यो भने गफ सुनिदिने एउटा मान्छे राखिदिने होइन काउन्सिलर राखिदिने त्यस्तो किसिमको कन्सेप्ट बिस्तारै आइरहेछ अहिले चाहिँ त्यो ठुल्ठुलो राम्रो राम्रो इन्स्टिच्युटहरू बिस्तारै छ अहिले धेरै स्कुलहरूमा अझ राम्रो स्कुलहरूमा अहिले त्यहाँ पनि साइको सोसियल काउन्सिलर भन्ने कन्सेप्टहरू आएको छ हामीले यसमा चाहिँ धेरै काम गर्न बाँकी छ वर्क प्लेसमा चाहिँ मेन्टल हेल्थ चाहिँ हामीले चाहिँ त्यति धेरै ध्यान दिएको अवस्था चाहिँ छैन
1: अलिकति मैले बालबालिकाहरूको हेर्दाखेरि देखेको आजकल त उनीहरूले जे पनि पोस्टहरू गरिरहेको हुन्छ त्यो पोस्ट गर्ने क्रममा चाहिँ अरू कसैको आमाले पिटेको कुटेको अनि आमाले उल्टै गाली गरेका त्यस्ता पोस्टहरू राख्ने गर्ने गरेका छ भनेको उसको मनमा भएको पीडा चाहिँ उसले पोस्ट मार्फत अरू कसैको राख्ने गरेका छन् भनेपछि बालबालिकाहरूको मनोभावना चाहिँ परिवार र विद्यालयहरूले चाहिँ बुझ्ने कोसिस कतिको गरे जस्तो लाग्छ
0: गर्दै गरे नभनौ मैले अघि नै भने त्यस्तै मान्छेहरूमा यो सेन्सिटिभिटी अवेरनेस त चेन्ज भएकै छ तर यो अनफर्चुनेट के भन्दाखेरि यो जुन सोसियल मिडियाको जुन सहज पहुँचले गर्दाखेरि विश्वमा नै यो सबै चेन्ज भएर गएको छ हामी रियल मान्छेसँग कुरा गर्ने सम्बन्ध विकास गर्ने भन्दा पनि यो चाहिँ भर्चुअल वर्ल्डमा चाहिँ आफ्नो सम्बन्ध विकास गर्ने र भर्चुअल वर्ल्डमा नै सबै चिज गर्ने अब मिल्ने मात्र भएको भए त मान्छेले खानेपिने पनि त्यहीँ गर्थ्यो होला है त्यो चाहिँ यो चाहिँ यो हाम्रो संसारकै समस्या हो मान्छेहरू नै परिवर्तन कुरा गर्न आज तपाईँ आफै मात्रै हिसाब गरौँ भात खाएर सँगै बस्दाखेरि चारजना मान्छे खाइरहेको छ भने चारजना मोबाइल हेरेर बसिरहेको छ एक आफ्नो कुरा पनि गर्दैन होइन त्यहाँ उसको साथी त्यो टेक्स्टमा बसेको यति गेट वेल सुन तिमीलाई के भयो कसो भयो सब गफ गरेर चाहिँ त्यहाँसँगै बसेको आफ्नो दाई भाइको चाहिँ रोग भएको तिमीलाई कस्तो हुने सोध्ने भ्याउँदैन त्यहाँ सँगै बस्दाखेरि पनि होइन यो हाम्रो कम्युनिकेसन गर्ने यो चाहिँ ट्रेन्ड चाहिँ यसले बिगारेको छ अवश्य पनि
1: यसले मनोसामाजिक समस्या र मानसिक रोग कतिको बढ्दैछ
0: त्यो त अहिले त यो भयावह नै छ है यो मैले छोटकरीमा मात्रै भने यसले नयाँ किसिमका समस्याहरू निकै उब्जाइरहेका छन् यो जुन अस्ट्रेलिया क्यानाडा जस्तो देशहरूले 16 वर्ष मुनिकाहरूलाई चाहिँ सोसियल मिडिया युज गर्नु हुँदैन भनेर नियम यतिकै बनाएका होइन यो जटिलताहरू आएकालाई नै भएको हो र हामी कहाँ पनि यस्तो एकदमै मनोज्ञ समस्याहरू छ त्यसमा म भन्छु यहाँ सबभन्दा प्रब्लम के छ भन्दाखेरि सोसियल नेटवर्कमा बस्ने मान्छेहरू चाहिँ उनीहरूले चाहिँ कहिले पनि रियल कुरा चाहिँ देखाइरहेको हुँदैन. सधैँ म एकदम एक्सेसिभली सक्सेसफुल भइरहेको छु, एक्सेसिभली म ट्यालेन्टेड छु, एक्सेसिभली म त राम्रै छु, अनि त्यो एआई युज गरेर फोटो पनि राम्रो, उसको एउटा पिम्पल पनि निकालेर सबै राम्रो पर्फेक्ट चाहिँ देखाइरहेको हुन्छन्. र यहाँ त्यसले गर्दाखेरि कस्तो हुन्छ भने त्यो युज गर्ने बाँकी मान्छेलाई एकदम सामान्य चिजलाई पनि ओहो म त एकदम खराब रहेछु भन्ने जस्तो गरेर पर्पेचुअली लो सेल्फ इस्टिम होइन, मतलब उनीहरूले आफूलाई एकदम कम आकलन गरेर म मात्र खराब भन्ने जस्तो गरेर एकदम भयावह छ. यो एकदमै प्रब्लमेटिक छ. यो जुन वर्ल्ड, यो जुन साइबर वर्ल्ड, भर्चुअल वर्ल्डले चाहिँ मान्छेहरूलाई चाहिँ यो रियालिटीसँग झन्झन झन्झन टाढा लगिरहेको अवस्था छ, र उनीहरू यो रियल वर्ल्डसँग एडप्ट हुनु गाह्रो भएछ.
1: भनेको मैले वास्तविकतामा आउनु जरुरी,
0: मैले अघि नै मेन्टल हेल्थको डेफिनेसन दिएँ, रियालिटीबाट झन् टाढा भइरहेको छ कि उनीहरू. रियालिटी बुझेर आफूलाई बुझ्ने, रियालिटी बुझ्ने कहाँ झन् टट पर पर गएर उनीहरू चाहिँ आफ्नो यो इन्भाइरोमेन्टसँग एडजस्ट हुन नसक्ने भएर गइरहेको छ. होइन अहिले तपाईँलाई कुनै पनि बच्चा कस्तो ट्यालेन्टेड हुन्छ, दुईजना मान्छे अगाडि बोल्यो भने उसलाई बोल्नै आउँदैन. हिजै मात्र मैले अहिले यहाँ लोकल ल्याङ्ग्वेज कसैले बोल्नै आउँदैन, अङ्ग्रेजी बोल्छ. अब आजकलको जिन्जीहरू उसको आफ्नो आफ्नो भाषा हुन्छ. यहाँ अहिले गएर चाहिँ नेपालीमा कति 20 रुपियाँ भनेको कति भनेर सोधिरहेको हुन्छ. होइन यस्तो अवस्था छ, आफ्नो वातावरणसँग भिज्न नसक्ने अवस्था. यो त यसको धेरै प्रब्लमहरू छन्, काम गर्नुपर्ने धेरै आवश्यक छ.
1: अलिकति व्यक्तिलाई सुझाव दिनु पर्दाखेरि चाहिँ कुनै पनि खालको मनोसामाजिक समस्या छ अथवा मानसिक समस्याको लक्षण छ भने चाहिँ उसलाई के सुझाव दिनुहुन्छ यहाँले?
0: समस्याहरू समस्या समाधानतिर लागौँ, त्यसलाई लुकाएर छोपेर चाहिँ होइन, त्यसलाई चाहिँ हामीले चाहिँ ढाकछोप गर्नु चाहिँ त्यो चाहिँ बुद्धिमत्ता होइन, त्यो हिरोइजम पनि होइन. होइन यदि समस्या छ भने त्यसलाई समस्या सठिक रूपमा वैज्ञानिक रूपमा त्यसलाई समाधान गरौँ भन्ने नै कुरा हो. र मैले सबैलाई त्यही नै आह्वान पनि के गर्न चाहेँ भन्दाखेरि, यो पनि जसरी शारीरिक रोग हो यो पनि त्यस्तै नै हो, र यसलाई अलग रूपमा विभेद नगरौँ भन्ने चाहिँ मैले चाहिँ गरेँ. र यो थिम अनुसार, आजको थिम अनुसार मैले अर्को एउटा पनि सबै जो रोगीहरू छन् उनीहरूलाई आह्वान गर्न चाहेँ. आजको थिम नै के छ भन्दाखेरि, वास्तविक अनुभवलाई सुनौ भन्ने छ नि. यसको मतलब अर्को के पनि हो भने, जसले चाहिँ समस्या भोग्नु भने तपाईँहरू सेयर गर्नुहोस्, अरूहरूलाई भन्नुहोस् भन्ने पनि कुरा हो. तर यो भन्दाखेरि चाहिँ केही चिज चाहिँ याद गरिदिनुहोस्. तपाईँको आफ्नो सबै प्राइभेसी चाहिँ सबै छताछुलो गरेर अघि जस्तै सोसियल मिडिया राख्नु भनेको होइन, यो जरुरत छैन. होइन तपाईँले अर्कोलाई सुनाउनुहोस् र सुनाउँदाखेरि अब त्यो तपाईँ कति भन्ने कति नभन्ने त्यो सबै तपाईँको आफ्नो सोच्नुहोस्. र यो भनेर चाहिँ तपाईँले सिम्प्याथी गेन गर्ने त्यो भन्दा पनि यो जुन हाम्रो टोटल सोसियल, जुन हामीले जुन सोसियल संयन्त्रमा सोच विचारमा चेन्ज ल्याउने त्यो एडभोकेसी रूपमा मात्रै गर्ने हो क्या. तपाईँले चाहिँ यो फेरि चाहिँ आफ्नो चाहिँ कमजोरी भनेर आफू उल्टा भन्नरेबल चाहिँ नभइदिनुहोस्, त्यो भनेको होइन. होइन अन्त ल मलाई त यस्तो रोग छ भने फेरि भोलि डाइट पनि निस्किने अवस्था, त्यस्तो पनि जरुरत छैन. तपाईँले आफ्नो एक्सपिरियन्सहरू सेयर गर्नुहोस् र त्यसले गर्दाखेरि भोलि तपाईँलाई चाहिँ दिने उपचार या नेपाल हाम्रो सरकारले लिने चाहिँ नीति यो सबै चिजमा चेन्ज आओस् भन्ने किसिमले कन्ट्रिब्युट गर्नलाई हो. होइन यो चिज चाहिँ ध्यान दिइदिनुहोस्. यो हामी सब मान्छेले फेरि कहिले काहीँ चाहिँ त्यो अप्ठ्यारो पनि परिरहेको हुन्छ कि, यो अहिले पनि हामी सबै समाज चाहिँ परिवर्तन सबै त्यस्तो ओपन छैन. होइन त भन्दै हिँड, सबैलाई एकदम चाहिँ के एडभर्टाइज गर्दै हिँड भने चाहिँ होइन, एडभोकेसीमा चेन्ज ल्याउन. होइन हाम्रो नीति निर्माण, यो स्वास्थ्य सेवा दिने ठाउँहरूमा नीतिहरूमा त्यो पोलिसीहरूमा चेन्ज ल्याउनको लागि कन्ट्रिब्युट गर्नुहोस् भन्ने कुरा हो.
1: अब अलिकति सरकारले चाहिँ तत्काल हुन त धेरै परिवर्तन भयो भन्दा भन्दै पनि केही अझै पनि खड्किएका विषयवस्तुहरू त हामीले चर्चा गरिहाल्यौं. सरकारले चाहिँ संघबाट पालिकासम्म होइन वडा तहसम्म कस्ता खालका के कामहरू चाहिँ गर्नु तत्काल गर्न जरुरी ठान्नुहुन्छ?
0: प्रदेशबाटै ल्याउँ है म त अब फेरि यो मानसिक स्वास्थ्य कर्मीहरू उत्पादन गर्ने ठाउँमा पनि काम गरिरहेको हुनाले अब भन्नलाई हामी त म्यान पावर कम छ भनेर भन्छ नि, त्यो फलाकी नै रहन्छ हामी जस्तो देश भन्छ. तर हाम्रो पोलिसी यस्तो इम्प्लिमेन्टेसन पार्टमा हामी यति विक छौँ कि अब आज मेरो कलेजबाट मैले पढाएको विद्यार्थीहरू आधीभन्दा बढी पास भएको भोलिपल्ट विदेश जाने अवस्था छ. त्यो उनीहरूलाई मैले दोष दिएँ होइन, त्यो के भने यहाँ काम गर्ने वातावरण चाहिँ छैन. मैले त्यही अनुसार मान्छेको दरबन्दी थप्नु पर्यो, कहाँ कसरी म्यान पावर युटिलाइज गर्ने भन्ने कुरा, यो चाहिँ हामीले तत्कालै नै एकदमै ध्यान दिएर चाहिँ गर्नुपर्ने अवस्था छ. होइन हामीलाई म्यान पावर चाहिन्छ भन्छ, तर हामी मोबिलाइज गर्न सकिरहेको हुँदैनौँ. अब धेरै मेहनत गरेर अब एमबिबिएस स्कलरसिप पाएकोहरूले 2 वर्ष दुर्गममा काम गर्नुपर्छ भनेर चाहिँ त्यो नियम बनाएर दुई वर्ष होइन अहिले मान्छे यिनीहरूले चाहिँ के गरेर अब एक वर्ष गरेर पुग्ने बनाए अब भोलि त्यो पनि गरेर पाउँदैन होला त्यो फेरि सबैजना भाग्ने अवस्था छ. मैले भन्न खोजेको के भन्दाखेरि यो नीति निर्माण गर्नेले यो म्यान पावरहरू कसरी युटिलाइज गर्ने, कसरी उनीहरूलाई पनि चाहिँ थेगेर राख्ने, रिटेन गर्ने कसरी, होइन त्यो त्यो काम गरे बापत उसलाई पनि सन्तुष्टि हुनु पर्यो. त्यो मैले पैसाको मात्रै कुरा गरेँ होइन, सन्तुष्टि हुनु पर्यो, सेवा सुविधाहरू सबै चिजहरू चाहियो. त्यो त्यो चिजमा चाहिँ हामीले धेरै नै गर्न बाँकी छ. र यो अरू त हामी मैले भने चाहिँ राष्ट्रिय नीति निर्माणमा त्यो सबै चिजहरू गरेर बजेटै खर्च हुँदैन. अब हामीले इम्प्लिमेन्ट गर्न सकेका छैन,
1: छ
0: खर्च गर्न नसकेको अवस्थाहरू कति छ. प्रदेशलाई हाम्रो चाहिँ यो प्राथमिक स्वास्थ्य केन्द्रहरूमा इसेन्सियल मेडिकेसन आधारभूत औषधि भनेर मानसिक रोगको औषधिहरू पनि सबै फ्री गरेर राखेको छ. त्यो त्यो फ्री चाहिँ युजै नभएको नै एक्सपायर भएको अवस्था हो. त्यसमा हामीले त्यो इम्प्लिमेन्टेसन पार्टमा अझै पनि वाट वर्क्स वाट डजन्ट वर्क्स भन्ने कुरामा धेरै अझै दिमाग पाएर रिसर्च गरेर हामी त्यो इम्प्लिमेन्ट गर्न नै त्यो त्यो त्यो च्यालेन्ज पनि धेरै नै बाँकी छ. त्यसै गरी कतिपय कुराहरू यो यो यो चाहिँ अब फेरि यो छ नि, अब यो फिल्ड अपराइजिङ भएको हुनाले अब यो फेरि ट्रेन्डी भन्छ. यो फिल्डमा जो पनि काम गर्न आएको भने जस्तो लाग्छ क्या. फेरि आजकल एनजिओ आइएनजिओ पनि यति धेरै छ यसमा काम गर्ने. र यसमा चाहिँ साँच्चैको एक्सपर्ट हो होइन भन्ने कुराहरू पनि यो नियमन गर्ने अनुगमन गर्ने त्यो पनि एकदमै जरुरी छ. अब यो अहिले अघि मामले भने जस्तै यो सोसियल मिडियामा आफूलाई चाहिँ एक्सपर्ट भन्दै नै त्यो फलाग्दै उल्टा तिनीहरूले गलत गलत कुराहरू गलत भ्रमहरू फैलाइराख्ने पनि कम छैन. होइन उनीहरूको आफ्नो भेस्टेड इन्ट्रेस्ट आफ्नो आफ्नो निजी स्वार्थ पैसा कमाउने हिसाबले बिरामीलाई त्यो गर्ने हिसाबले त्यो गलत गरिरहेकाहरू छन्. यो सबै नियमन गर्ने यो पनि साथसाथै लग्नुपर्छ. मैले अघि सुरु गरेँ पुरानो एकदम रित गलत धारणाहरू पुराना के अरे सुपरस्टिसन्स होइन यो जुन अन्धविश्वास छन् भन्दै भन्ने क्रममा अहिले नयाँ पनि त्यत्तिकै बनाउँदै गइरहेछन् कि त्यहाँ त्यो चिजमा पनि हामीले ध्यान दिनु पऱ्यो. होइन अहिले जुन सो कल्ड एक्सपर्टहरू यो साँच्चै एक्सपर्ट हो होइन यो नियमन गर्ने यो सबै चिज पनि चाहिन्छ. र मैले सबै यो आम जनताहरूलाई पनि रिक्वेस्ट के गर्न थालेँ भने त्यो युट्युब सुट्युबहरू यिनीहरू जुन सोसियल मिडियामा पाउँदा कसलाई विश्वास गर्ने र को चाहिँ आधिकारिक मान्छे हो भने त्यो त्यो छुटाउन एकदमै जरुरी छ. त्यो पनि त्यो त्यसमा पनि यो सरकारले चाहिँ ध्यान पुर्याउन एकदमै जरुरी छ.
1: अन्त्यमा चाहिँ जस्तो मानसिक स्वास्थ्यको हेरचाहको लागि प्रत्येक नागरिकले चाहिँ गर्नै पर्ने दैनिक उसको आफ्नो जीवनमा चाहिँ अप्नाउनै पर्ने केही बुदागत सुझाव के छ.
0: यो मानसिक रोग चाहिँ किन हुन्छ भन्ने कुरा चाहिँ त्यो शारीरिक रोग जस्तो एकदम सिम्पल चाहिँ छैन. है यो जसरी अब तपाईँलाई चोट लाग्यो भने लड्यो भने तपाईँ खुट्टा भाँच्छ भइहाल्छ त्यस्तो एकदम सिम्पल चाहिँ छैन. त्यसैले सबै यस्तो सिम्पल एडभाइस पनि छैन. होइन मानसिक रोगबाट यो गरेर तपाईँलाई हुँदै हुँदैन भन्ने कुरा यस्तो यस्तो फर्मुला चाहिँ छैन. तर ओभरअल होइन मतलब ओभरअल रूपमा चाहिँ हामी मानसिक रोग चाहिँ के गर्दाखेरि फाइदा हुन्छ भन्ने कुरा चाहिँ त्यो चाहिँ सिम्पलै छ. त्यो चाहिँ के भन्दाखेरि नियमित त्यो खानपान सुत्ने होइन त्यो जुन हाम्रो नेचुरल आफ्नो निड अनुसार त्यसमा ध्यान दिने अनि नियमित व्यायाम गर्ने होइन अनि कामकाजबाट फुर्सद लिएर आफ्नो आफ्नो चाहिँ रिक्रिएसन पनि गर्ने होइन र तपाईँ चाहिँ आफ्नो नेटवर्कहरू सोसियल लाइफहरू पनि राम्रोसँग गर्ने आफ्नो तपाईँले चाहिँ त्यो आफूलाई पर्दाखेरिको चाहिने चाहिँ सम्बन्धहरू चाहिँ विकास गर्ने त्यो सबै चिज गर्ने र केही परिहाल्यो भने कहाँनिर चाहिँ कसँग चाहिँ हेल्प लिने भन्ने कुराहरूको त्यो त्यो त्यो चाहिँ चार पाँचवटा कुराहरू गर्यो होइन. र त्यसमा मैले भन्नै पर्ने चाहिँ यो आफ्नो तनाव हुँदाखेरि अनावश्यक रूपमा गलत तरिकाले चाहिँ त्यसलाई ह्यान्डल गर्ने चाहिँ त्यो बानी नउमारिकन मैले भनेको थिएँ त्यही तपाईँलाई तनाव भयो भनेर जाँड रक्सी खाने अथवा चाहिँ त्यो त्यसो त भुलेर चाहिँ झन् भाग्ने त्यस्तो नगरिकन हो यो यी चार पाँच कुराहरू होइन त्यो आफ्नो स्वास्थ्यलाई सुत्ने खान पिने अनि आफूलाई समस्या पर्ने अरूलाई कुरा गर्ने आफ्नो सामाजिक जीवन पनि राख्ने अनि रिक्रिएसन मतलब आराम गर्ने त्यो चार पाँचवटा कुराहरू सबै ध्यान दिएर त्यो दिनचर्याहरू गर्न खोज्यो र समस्या पर्दाखेरि वैज्ञानिक रूपमा चाहिँ समाधान गर्ने चाहिँ तरिकाहरू खोज्न गयो भने यो हामी धेरै चिज नोक्सान हुनुबाट बच्छौँ.
1: हस् डाक्टर साहब, यो महत्वपूर्ण विषयमा कुराकानी गर्न समय दिनुभएकोमा म धेरै धन्यवाद दिन चाहन्छु यहाँलाई.
0: यहाँलाई पनि मलाई यो मौका दिनुभयो र सुनिदिने सबै श्रोताहरूलाई पनि निकै धन्यवाद छ.
1: वहाँ हुनुहुन्थ्यो पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका मनोचिकित्सक प्राध्यापक डाक्टर रवि साक्य। उहाँसँग हामीले विश्व मानसिक स्वास्थ्य दिवसका सन्दर्भमा मानसिक स्वास्थ्य सेवामा पहुँच र उपचारमा प्राथमिकताका लागि व्यक्ति, समाज र सरकारको भूमिका र प्रयासका बारेमा कुराकानी गर्यौं। यो कुराकानीसँगै बदलिदो नेपालको आजको समय सकिएको छ। अर्को सोमबार अर्को नयाँ विषयमा कुराकानी लिएर आउने नै छौ। भोलि भने देश परदेश सुन्न सक्नुहुन्छ। प्राविधिक साथी संघर्ष विष्ट र प्रवीण श्रेष्ठलाई धन्यवाद दिँदै म सम्झना महर्जन पनि बिदा हुन्छु। नमस्कार।
2: खेतबारीमा मल हाल्ने बेला पनि भयो, माटोको अवस्था के छ, कुन बालीमा कति मात्रामा मल हाल्ने, सधैँ अलमल हुने, के गर्ने होला?
3: होइन ए दाई, यति कुरामा किन चिन्ता लिनुभएको? आफ्नै सुरमा गुनगुन गर्दै हुनुहुन्छ त। तपाईँले नार्क सिमिट एग्रो ट्युटर वाट्सएप सेवा प्रयोग गर्नुभएको छैन र?
2: ए, कृषि प्राविधिक बाबु पो आउनुभएछ, वाट्सएपबाट पनि खेतीको सल्लाह पाइन्छ र?
3: पाइन्छ नि। तपाईँको फोनमा एग्रो ट्युटरको फोन नम्बर 9854149 सेभ गर्नुहोस्। वाट्सएपमा गई एग्रो ट्युटरलाई 0 टाइप गरी पठाउनुहोस्। त्यसपछि एग्रो ट्युटरले सोधेका प्रश्नहरू जस्तै आफूलाई चाहिएको सेवा, खेतको स्थान, आफ्नो खेतको लोकेसन पठाउनुहोस्।
2: वाट्सएप नम्बर 9854149 होइन त? अनि त्यसपछि
3: तपाईँको खेतको माटो स्वास्थ्य बारे जानकारी सहितको रिपोर्ट मोबाइलमै आउँछ। त्यसमा माटोमा भएको पीएच, प्राङ्गारिक पदार्थ, नाइट्रोजन, फस्फोरस, पोटासियम, जिंक, बोरोन र माटोको बनोट जस्ता जानकारी हुन्छन्। त्यसैका आधारमा बाली अनुसार मल सिफारिस पनि प्राप्त गर्न सकिन्छ।
2: ए, उसो भए त अनुमानको भरमा मल हाल्नु नपर्ने पो रहेछ।
3: हो नि दाई, माटो बुझेर आवश्यक मल प्रयोग गर्दा लागत व्यवस्थापन, माटोको स्वास्थ्य संरक्षण र उत्पादन सुधारमा सहयोग पुग्छ।
4: नार्क सिमिट एग्रो ट्युटर प्रविधिसँग जोडियौ, माटो बुझौ, आधुनिक खेती गरौ, उत्पादन बढाऊ।
3: यस सम्बन्धी ट्युटोरियल भिडियो सिमिट र राष्ट्रिय माटो विज्ञान अनुसन्धान केन्द्रको फेसबुक पेजमा हेर्न सक्नुहुनेछ।

यस दशैं तिहारमा घरलाई स्मार्ट बनाउनुहोस् र पाउनुहोस् आकर्षक क्याशब्याक, सजिलो इएमआई र एक्सचेन्ज सुविधा पनि। लकी ड्रमा सहभागी हुन स्यामसङ स्पेस सिरियल नम्बर टाइप गरी 37273 मा एसएमएस गरौ। शर्तहरू लागू हुनेछन्।

0: सीधा कुरा प्रश्न विचार
1: उज्यालो रेडियो नेटवर्क
2: अहिले बिहानको 9 बज्यो।
3: यो समय किसान पाई प्रोडक्ट्स प्रालीको हो।
4: राष्ट्रको शान किसान।
3: अ कम्प्लीट पाइपिंग सोल्युसन्स।

नमस्कार, म हृदय रिमाल। उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा तपाईंलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। बूढ़ी गण्डकी बाढ़ीबाट 200 भन्दा बढ़ी परिवार विस्थापित, राहत वितरण शुरू। पहिरोले नदी थुनेर बाँध फुट्दा बूढ़ी गण्डकीमा बाढ़ी आएको इसिमठको प्रारम्भिक निष्कर्ष। आरू घाटमा बेली ब्रिज जडानको तयारी। बेत्रावतीमा पुल सञ्चालन भएसँगै रसुवा नुवाकोट आवत जावत सहज। नवरात्रको दोस्रो दिन आज ब्रह्मचारिणी देवीको पूजा आराधना गरिँदै हिमाली भेडाचांग्रा बजारमा पुग्न थाले। रियाद विमानस्थलमा फेरि आक्रमण, एकजनाको ज्यान गयो, 11 जना घाइते। साउदी अरब र हुती विद्रोही बीचको द्वन्द्व थप चर्किने जोखिम। र दोस्रो T20 अन्तर्राष्ट्रिय क्रिकेटमा पाकिस्तानले श्रीलंकालाई 82 रनले हरायो। नेपाल खबरमा अब पूरा खबर। गोर्खाको बूढ़ी गण्डकी नदीमा हिजो आएको बाढ़ीबाट गोर्खा र धादिङका 200 भन्दा धेरै परिवार विस्थापित भएका छन्। राष्ट्रिय विपत्ति जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सार्वजनिक गरेको पछिल्लो विवरण अनुसार गोर्खाको चुमनुम्रीमा 43, धार्चेमा 39, आरूघाटमा 64 तथा धादिङको त्रिपुरा सुन्दरी गाउँपालिकामा 58 परिवार विस्थापित भएका छन्। बाढ़ी प्रभावित क्षेत्रमा राहत वितरण पनि शुरू भएको प्राधिकरणले जनाएको छ। गोर्खाको चुमनुम्री, धार्चे र आरूघाट तथा धादिङको त्रिपुरा सुन्दरी गाउँपालिकामा आवश्यक खाद्यान्न, लत्ता कपड़ा सहितका अरू सामग्री पठाएको प्राधिकरणको भनाई छ। बाढ़ीले 45 घर पूर्ण, 27 घरमा आंशिक क्षति भएको छ। यस्तै 34 गोठ र बंगुरका 12 खोरमा क्षतिसँगै 3 वटा गाड़ी बगाएको छ। दर्जनौ घर डुबानमा परेका छन्। 2 पक्के पुल, 1 बेली ब्रिज र 2 झलुङ्गे पुल बगाएको छ भने 4 जलविद्युत आयोजना प्रभावित भएका छन्। बाढ़ीमा 5 व्यक्ति बेपत्ता भएको विवरण छ। 9 विदेशी सहित 82 जनाको उद्धार भएको छ। बूढ़ी गण्डकीको सहायक नदी स्यारखोला सुक्खा पहिरोले थुनिदा बाढ़ी आएको प्रारम्भिक निष्कर्ष छ। प्राधिकरणका अनुसार चुमनुम्री गाउँपालिका 6 लुम्निङ नजिकैको उंगीलुङ खोलाबाट बहाव र गेगरान आएर स्यारखोला थुनिएको थियो। स्यारखोला थुनिएर केही समयपछि फुट्दा बूढ़ी गण्डकीमा लेदोसहितको बाढ़ी आएको प्रारम्भिक आकलन रहेको प्राधिकरणले जनाएको छ। अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र इसिमोडले गोर्खाको चुमनुम्री गाउँपालिका 6 चुमचेत नजिकै पहिरोले नदी थुनिएर बनेको अस्थायी बाँध फुट्दा बूढ़ी गण्डकीमा आकस्मिक बाढ़ी आएको प्रारम्भिक निष्कर्ष निकालेको छ। इसिमोडले सार्वजनिक गरेको विवरण अनुसार हिजो बिहान झण्डै 4 बजेतिर बाढ़ी शुरू भएको थियो। त्यसैले बूढ़ी गण्डकीको करिडोर भई लेदो, गेग्रान र फोहोर बगाएर तलतिर ल्याएको हो। बूढ़ी गण्डकीमा 2 वर्ष अघि पनि बाढ़ी आएको इसिमोडले जनाएको छ। पहिलेको र अहिलेको दुवै घटनाले हिमाली नदी प्रणालीमा विनाशकारी बाढ़ी उत्पन्न गर्न सक्ने विभिन्न जोखिमहरू रहेको भन्दै इसिमोडले पर्वतीय जोखिम बढ़ेकामा चिन्ता समेत व्यक्त गरेको छ। बूढ़ी गण्डकी नदीमा आएको बाढ़ीले गोर्खाको आरूघाट र धादिङ जोड्ने मोटरेबल पुल बगाएपछि नेपाली सेनाले त्यहाँ बेली ब्रिज जडानको तयारी थालेको छ। बाढ़ीका कारण पुलमा क्षति पुगिएपछि प्रभावित क्षेत्रको आवागमनमा समस्या आएकाले यातायात सम्पर्क पुनस्थापित गर्न सेनाको सैनिक इन्जिनियरिङ टोली परिचालन गरिएको छ। सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार बेली ब्रिज जडानका लागि आवश्यक तयारी अघि बढ़ेको छ। बेली ब्रिज निर्माण भएपछि गोर्खा र धादिङ बीचको आवागमन सहज हुने अपेक्षा छ। बाढ़ीले पुल बगाएपछि स्थानीय बासिन्दा तथा यात्रुले आवतजावतमा कठिनाई भोग्नु परेको छ। उद्धार तथा राहतका साथै क्षतिग्रस्त पूर्वाधारको पुनस्थापना गरी प्रभावित क्षेत्रको जनजीवन सामान्य बनाउने प्रयास भइरहेको सेनाले जनाएको छ। यस्तै भोटेकोशी बाढ़ीले राष्ट्रिय सड़क सञ्जालबाट बाहिरिएको रसुवा नेपाली सेनाले फलामे पुल जडान गरेसँगै सञ्चालनमा आएको छ। पुल सञ्चालनमा आएसँगै रसुवा नुवाकोट जावजावत गर्ने गाड़ीले अप्ठ्यारा वैकल्पिक सड़क प्रयोग गर्नुपर्ने बाध्यता हटेको छ। सेनाले निर्माण गरेको पुल हिजो गल्छे रसुवागढ़ी सड़क आयोजनालाई हस्तान्तरण

वितरण गरिएको छ। रसुवाको उत्तरगया नगरपालिका 5 र नुवाकोटको विदुर नगरपालिका 10 जोड्ने फलाकु खोलामा निर्मित नयाँ पुल र पुराना पुल बाढ़ीले बगाएपछि रसुवासँगको सड़क सम्पर्क विच्छेद भएको थियो। सड़क विभागसँगको समन्वयमा सेनाले झण्डै 300 मिटरको कठिन चट्टान हटाई पहुँच मार्ग विस्तार गरी बेत्रावतीसम्म सड़क खुलाएको हो। पुल बनेसँगै धादिङको गल्छे नुवाकोटको देवीघाट त्रिशुले र बेत्रावती तथा रसुवाको धुन्चे हुँदै स्याफ्रुबेसीसम्म सड़क सञ्चालनमा आएको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा चार भन्ज्याङभित्रका खबरसँगै अरू खबरहरू बाँकी नै छन्। सुन्दै गर्नुहोला।

विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।

0: चाड पर्व में यूरो पेंट्स प्रस्तुत कर रंगीन घर बरसिं उपहार रु 50,000 को यूरो पेंट्स को खरीद में पाने लकी ड्रॉ कूपन अनि पाने इन्वर्टर एसी एक टन डबल डोर फ्रिज इंडक्शन चूलो राइस कुकर वॉल क्लॉक अनि बम्पर प्राइस में पाने एक जोड़ी को लागि बाली टूर यूरो पेंट्स घर मात्र होइन रंगाउनु होस् सपना पनि।
1: श्री धाकुरा प्रश्न विचार यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz। अब थप खबरहरू। नवरात्रको दोस्रो दिन आज दशैं घर वा पूजा कोठामा नौ दुर्गा मध्येकी दोस्रो ब्रह्मचारिणी देवीको पूजा आराधना गरिँदैछ। नवरात्रको पहिलो दिन हिजो दशैं घर वा पूजा कोठामा वैदिक विधिपूर्वक घटस्थापना गरी जौको जमरा राखिएको हो। हिजो घटस्थापना गरिएको ठाउँमा नौ दुर्गा मध्येकी पहिलो देवी शैलपुत्रीको आह्वान गरी विधिपूर्वक पूजा आराधना गरिएको थियो। दोस्रो दिन आज पूजा स्थलमा ब्रह्मचारिणी देवीलाई आह्वान गरी विधिपूर्वक पूजा आराधना गर्न लागिएको छ। नवरात्रका नौ दिन घटस्थापना गरिएको स्थलमा दुर्गा सप्तशती चण्डी श्रीमद भागवत लगायतका देवी स्तोत्र पाठ समेत गरिन्छ। दशैं तिहार नजिकैसँगै हिमाली भेडा च्याङ्रा बजारमा पुग्न थालेका छन्। उच्च हिमाली क्षेत्रको प्राकृतिक घाँस र जड़ीबुटी खाएर हुर्किएका भेडा च्याङ्राको मासुको माग बढ़न थालेपछि बजाङको साइपाल गाउँपालिकाबाट व्यापारीले ठूलो संख्यामा भेडा च्याङ्रा शहर पठाउन थालेका छन्। साइपाल गाउँपालिकाबाट यस वर्ष मात्रै पोखरा र काठमाडौँका लागि 38 ट्रक भेडा च्याङ्रा पठाइएको छ। यस वर्ष निर्यात हुने संख्या बढ़ेको व्यवसायीहरूले बताएका छन्। ग्राहकको माग बढ़दै गएपछि कतिपय उपभोक्ताले व्यापारी पुग्न ढिला भए पनि भेडा च्याङ्रा कुरेर बस्ने गरेका छन्। भेडा च्याङ्राको व्यापारले हिमाली क्षेत्रका पशुपालक र व्यापारीलाई आमदानीको अवसर समेत दिएको छ। अबको तीन दिन देशका हिमाली तथा पहाड़ी क्षेत्रमा हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। आज रातिको समयमा कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना छ। पर्सि बुधबार बागमती गण्डकी लुम्बिनी र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाड़ी क्षेत्रका साथै कोशी र कर्णाली प्रदेशका हिमाली क्षेत्रमा हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ। तराईका धेरैजसो ठाउँमा भने मौसम मुख्यतया सफा रहने अनुमान छ। अब विदेशको खबर। साउदी अरबको राजधानी रियादको किङ खालिद अन्तर्राष्ट्रिय विमानस्थलमा भएको अर्को आक्रमणमा एकजनाको ज्यान गएको छ भने 11 जना घाइते भएका छन्। यसअघि हिजो भएको आक्रमणमा कम्तीमा 12 जनाको ज्यान गएको र 300 भन्दा धेरै घाइते भएका समाचार सार्वजनिक भएको थियो। कतारी संचार माध्यम अल जजिराका अनुसार विमानस्थलमा भएको पछिल्लो आक्रमणको आरोप यमनका हुती विद्रोहीमाथि लगाइएको छ। यसैबीच हुती विद्रोहीको नियन्त्रणमा रहेको यमनको राजधानी सानामा रहेको विमानस्थलमा पनि हवाई आक्रमण भएको हुती सम्बन्ध संचार माध्यमहरूले जनाएका छन्। यमनको साना र ताइज क्षेत्रमा समेत हवाई आक्रमण भएको खबरमा उल्लेख छ। पछिल्लो घटनाले साउदी अरब र हुती विद्रोही बीचको द्वन्द्व थप चर्कन सक्ने चिन्ता बढ़ाएको छ। अमेरिकी विदेश मन्त्रालयले साउदी अरेबियाका प्रमुख विमानस्थल प्रयोग गर्दा अत्यधिक सावधानी अपनाउन आफ्ना नागरिकहरूलाई आग्रह गरेका छन्। मध्यपूर्वमा युद्ध अन्त्यका लागि कूटनैतिक प्रयास भइरहे पनि रियाद विमानस्थलमा दोहोरिएका आक्रमण यमनमा चलिरहेको हवाई आक्रमण र हर्मुज जलमार्गमा बढ़दो जोखिमले क्षेत्रीय सुरक्षा तथा विश्व ऊर्जा आपूर्तिमा थप अनिश्चितता पैदा गरेको छ। अब खेल खबर। पाकिस्तानले श्रीलंकालाई दोस्रो टी20 अन्तर्राष्ट्रिय क्रिकेटमा 82 रनले पराजित गरेको छ। लगातार दोस्रो जीतसँगै पाकिस्तानले 3 खेलको श्रृंखला 1 खेल अगावै 2-0 आफ्नो पक्षमा पारेको हो। रावलपिण्डीमा हिजो टस हारेर पहिले ब्याटिङ गरेको पाकिस्तानले निर्धारित 20 ओभरमा 3 विकेट गुमाएर 215 रन बनाएको थियो। पाकिस्तानका माझ सदाकतले 51 बलमा 96 रनको आक्रामक इनिङ्स खेलेका छन्। यस्तै कप्तान साहिजादा फरहानले 44 बलमा 73 रन बनाएपछि पाकिस्तानले विशाल योगफल तयार पारेको थियो। जवाफमा 216 रनको लक्ष्य पछ्याएको श्रीलंका निर्धारित 20 ओभरमा 7 विकेट गुमाएर 133 रन समेटियो। श्रीलंकाका ब्याटरले पाकिस्तानी बलर सामु अपेक्षित प्रदर्शन गर्न सकेनन्। पाकिस्तानका मोहम्मद इमरानले 3 विकेट लिए। यस जीतसँगै पाकिस्तानलाई 3 खेलको टी20 अन्तर्राष्ट्रिय श्रृंखला आफ्नो नाममा गरेको छ। अब दुई टोली बीचको तेस्रो तथा अन्तिम खेल भोलि हुनेछ। चार भन्ज्याङ भित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। बुढ़ी गण्डकी बाढ़ीबाट 200 भन्दा धेरै परिवार विस्थापित। राहत वितरण शुरू। पहिरोले नदी थुनेर बाँध फुट्दा बुढ़ी गण्डकीमा बाढ़ी आएको इसिमुटको प्रारम्भिक निष्कर्ष। आरूघाटमा बेली ब्रिज जडानको तयारी। बेत्रावतीमा पुल सञ्चालन भएसँगै रसुवा नुवाकोट आवत जावत सहज। नवरात्रको दोस्रो दिन आज ब्रह्मचारिणी देवीको पूजा आराधना गरिँदै हिमाली भेडाचांग्रा बजारमा पुग्न थाले। रियाद विमानस्थलमा फेरि आक्रमण, एकजनाको ज्यान गयो, 11 जना घाइते। साउदी अरब र हुती विद्रोही बीचको द्वन्द्व थप चर्किने जोखिम। र दोस्रो टी20 अन्तर्राष्ट्रिय क्रिकेटमा पाकिस्तानले श्रीलंकालाई 82 रनले हरायो।
2: एनबीएल सर्वसुलभ आवास कर्जा
3: अब बन्छ सबैको सपनाको घर, किनकि हामीसँग छ सर्वाधिक न्यून ब्याज दर।
2: परिवर्तनीय ब्याज दरमा 4.91% वा स्थिर ब्याज दरमा 5.99%।
3: विशेषताहरू: ₹3 करोडसम्मको कर्जा सुविधा,
2: घर तथा अपार्टमेन्ट खरिद, घर निर्माण तथा मरमत सम्हार गर्न,
3: 25 वर्षसम्मको लचिलो कर्जा अवधि,
2: न्यून सेवा शुल्क, न्यून ब्याज दर,
3: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह।
2: थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस्। शर्तहरू लागू हुनेछन्।
4: समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।

0: उपहार छ।
1: यस दशैं तिहारमा घरलाई स्मार्ट बनाउनुहोस् र पाउनुहोस् आकर्षक क्याशब्याक, सजिलो ईएमआई र एक्सचेन्ज सुविधा पनि। लकी ड्रमा सहभागी हुन स्यामसङ स्पेस सिरियल नम्बर टाइप गरी 37273 मा एसएमएस गरौ।
0: घरमा लकी सरप्राइज चाडमा
1: शर्तहरू लागू हुनेछन्।

0: नेपालको एकमात्र डीटीएच सेवा डिस्ट होम डिस्ट होम खुशीको कनेक्शन
1: साली नदीको शिर
2: मणि चूडको काख
1: स्वच्छ सुन्दर र स्निग्ध प्रकृति
2: शान्ति र आनन्दको अनुभूति
1: भीडभाडबाट टाढा
2: शहरबाट नजिकै
1: तपाईँको स्वागत र आतिथ्यका लागि सधैँ तत्पर
2: झुले अर्ग्यानिक फार्म रिजोर्ट
0: विस्तृत जानकारीका लागि फोन नम्बर 9861946 र 9841954 वेबसाइट झुले.com.np
3: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको चार भञ्जाङ भित्रका खबरमा तपाईंलाई स्वागत छ। हनुमान ढोकाको दशैं घरमा पनि घटस्थापना गरिएको छ। हनुमान ढोकामा पुरातत्व विभाग अन्तर्गतको दरबार हेरचाह अड्डाले हिजै दशैं घरमा दियो कलश र गणेश स्थापना गरी विधिपूर्वक घटस्थापना गरेको हो। हनुमान ढोकाको दशैं घरमा राखिएको जमरा लगायत टीका प्रसाद ग्रहण गर्न चाहनेका लागि वितरण पनि गर्ने गरिएको छ। कुनै ठाउँ वा समुदाय विशेषमा भने असोज शुक्ल द्वितीय अर्थात आजको रातिको जुन हेरेर मात्र घटस्थापना गरी जमरा राख्ने चलन समेत रहेको छ। जाँड रक्सी खाएर रात्रिवास चलाएको आरोपमा काठमाडौँ उपत्यकाबाट दुईजना चालक पक्राउ परेका छन्। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयको टोलीले नयाँ बस पार्कमा हिजो गरेको जाँचका क्रममा उनीहरूलाई पक्राउ गरेको हो। पक्राउ पर्नेमा बलराम चौधरी र लोचन राणा मगर रहेका छन्। ट्राफिक प्रहरीका अनुसार जाँचका क्रममा दुवै चालकले जाँड रक्सी खाएको पुष्टि भएपछि उनीहरूलाई पक्राउ गरिएको हो। पक्राउ परेका दुवै लाई आवश्यक कानूनी कार्यवाहीका लागि प्रहरी प्रभाग नयाँ बस पार्कको जिम्मा लगाइएको छ। भक्तपुरको मध्यपुर थिमी नगरपालिका लोकन्थलीको एउटा घरबाट सुनका घर गहना ल्यापटप र नगद सहित झण्डै 85 लाखको धनमाल चोरी गरेको घटनामा संलग्न रहेको आरोपमा प्रहरीले 5 जनालाई पक्राउ गरेको छ। प्रहरीका अनुसार उनीहरूका साथमा 6 तोला 89 लाल सुनका घर गहना बरामद भएको छ। काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले चोरी गरेका सुनका घर गहना खरिद बिक्री गर्ने कार्यमा संलग्न रहेको आरोपमा उनीहरूलाई काठमाडौँका विभिन्न ठाउँबाट पक्राउ गरेको हो। पक्राउ पर्नेमा धादिङको धुनिवेशी नगरपालिकाका सिजल तामाङ, दोलखाको भीमेश्वर नगरपालिकाको रिया कार्की, सुनसरीको इटहरी उपमहानगरपालिकाका प्रकाश कडवाल, त्यसै गरी काठमाडौँ महानगरपालिका ताहाचलका रोमन श्रेष्ठ र नुवाकोटको विदुर नगरपालिकाका जित बहादुर विश्वकर्मा रहेका उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ। ललितपुरको पाटनमा हिजो घटस्थापनादेखि अष्टमातृका नाश शुरू भएको छ। यसलाई ग प्याख पनि भनिन्छ। पाटनको नकबहिल परिसरमा विधिवत पूजा सम्पन्न गरेपछि अष्टमातृका नाश शुरू भएको हो। हिजो बाजागाजा सहित नाकबहाल पर्टको हुँदै मंगल बजार पुगेका देवगणलाई तलेजु पुजारी राजोपाध्याय ब्राह्मणले पूजा गरी मूल चोकमा प्रवेश गराएको थियो। हिजोदेखि शुरू भएको अष्टमातृका नाच फूलपाती र विजयादशमीका दिन भने मंगल बजारको मूल चोकमा दिउँसो देखाइन्छ भने अन्तिम दिन अर्थात असोज शुक्ल एकादशीका दिन बेलुका नकबहिलको डबलीमा विशेष नाच देखाएर देवगणले भूकुण्डो निकालेपछि यो नाच सम्पन्न गरिन्छ। ललितपुर महानगरपालिकाको वडा नम्बर 21 पर्ने खोकनामा सिकाली जात्रा शुरू भएको छ। दशैं नमनाउने गाउँघर नचिनिने खोकनामा यो जात्राको शुरूआत असोज शुक्ल प्रतिपदा हिजो घटस्थापनाका दिनदेखि भएको हो। हरेक दिन नुहाउने र एक छाक मात्रै खाना खाएर कुमार केटाहरूले दुई दिनसम्म गाउँ परिक्रमा गरेर पूजा सामग्री संकलन गर्ने गर्छन्। त्यही पूजा सामग्रीबाट तृतीयाको दिन भोलि सिकाली चौरमा गएर पूजा गर्ने चलन छ। रूद्रायणी देवता गुठीले खोकनामा त गुठी, सला गुठी र जौ गुठीसँग मिलेर सिकाली जात्रा निकाल्ने गर्छन्। र नगरकोटमा पर्सी बुधबारदेखि 4 दिने चंगा चेट फ्री दशैं उत्सव आयोजना हुने भएको छ। केही वर्षदेखि रोकिएको नगरकोटको चंगा उडाउने परम्परालाई निरन्तरता दिँदै यस वर्षदेखि कार्यक्रम फेरि सञ्चालन गर्न लागि हो। नगरकोटमा 2 दशकभन्दा लामो समयदेखि दशैंका अवसरमा चंगा उडाउने तथा सामूहिक रूपमा उत्सव मनाउने परम्परा रहँदै आएको छ। बिहान 9 बजेको राष्ट्रिय र चार भञ्जाङ भित्रका खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। नवरात्रको दोस्रो दिन आज ब्रह्मचारिणी देवीको पूजा गरिँदै हनुमान ढोकाको दशैं घरमा विधिवत घटस्थापना सम्पन्न। ललितपुरको पाटनमा अष्टमातृका नाश शुरू, दशैं नमनाउने खोकनामा सिकाली जात्राको रौनक र नगरकोटमा पर्सी बुधबारदेखि 4 दिने चंगा चेट कार्यक्रम। बिहान 9 बजेको नेपाल खबर सकियो। बिहान 10 बजे नेपाल भाषामा र दिउँसो 12 बजे नेपाली भाषामा नेपाल खबर लिएर फेरि आउनेछौ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज र उज्यालो अनलाइन .com पढ्दै र सुन्दै गर्नुहोला। वर्षापछि सड़कका ठाउँ ठाउँमा जोखिम रहेकाले दशैंको यात्रामा सावधानी अपनाऊ। नमस्कार।

0: सीधा प्रश्न विचार
1: उज्यालो रेडियो नेटवर्क
2: तपाई उज्यालो रेडियो नेटवर्क सुनिरहनु भएको छ। अब प्रस्तुत छ कार्यक्रम सडक र सवारी।

नमस्कार, कार्यक्रम सड़क र सवारीमा तपाईलाई स्वागत छ। प्राविधिक सहकर्मी प्रवीण श्रेष्ठसँगै तपाईको साथमा छु मनोज केसी। कार्यक्रम सड़क र सवारी तपाईले उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz सँगै उज्यालो अनलाइन .com र उज्यालोको मोबाइल एप्लिकेशनबाट पनि हरेक सोमबार अनि शुक्रबार बिहान 9 बजेको नेपाल खबरपछि 10 बजेसम्म सुन्न सक्नुहुन्छ। यो कार्यक्रमलाई सिप्रदी टाटा मोटर्स र मिसेलिन टायर्सको सहकार्यमा उज्यालोले तयार पारेको हो। कार्यक्रममा हामीले सुरक्षित यात्राको लागि हामी आफैले अपनाउनु पर्ने र अपनाउन सकिने विभिन्न सावधानीका कुरा गर्छौं। सर्वसाधारणले सड़क र सवारीमा भोग्नु परेका समस्या र तिनको समाधानका लागि गर्न सकिने विभिन्न प्रयासका कुरा गर्छौं। साथै विभिन्न गाड़ी, गाड़ीको बजार, गाड़ीका पार्ट पूर्जा अनि सुरक्षाका लागि प्रयोग गरिने सामग्री एवं सड़कमा बेला बेला प्रयोगमा आइरहने नयाँ नयाँ प्रविधिको पनि हामी यहाँ चर्चा गर्छौं।

0: उज्यालो रेडियो नेटवर्कको कार्यक्रम सड़क र सवारीको आजको अंकमा मसँग ट्राफिक अपडेटसँगै सड़क र सवारी सम्बन्धी गतिविधि त छन् नै। त्यस्तै आजको कार्यक्रममा चाडपर्व लक्षित सुरक्षित यात्रा र आम नागरिकको अनुशासनका साथै ट्राफिक प्रहरीको तदारूकताका बारेमा काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी उपरीक्षक नरेश राज सुवेदीसँग गरिएको कुराकानी पनि छ।
1: हामीमा चाहिँ एउटा दृढ इच्छा शक्ति छ, हामीमा चाहिँ एउटा चाहिँ जिम्मेवारीपन छ, त्यो जिम्मेवारीपन र हाम्रो एउटा दृढ इच्छा शक्तिले चाहिँ हामीलाई जहिले पनि नागरिकप्रति चाहिँ सेवा गर्नुपर्छ भन्ने एउटा समर्पणको भावना हामीमा जागृत गराएको हुन्छ। त्यो एउटा आत्मबलले पनि हामीले चाहिँ जहिले पनि काम गरिरहेको अवस्थाहरू छ। र अहिले यो जुन चाडपर्व अब विशेष गरी भनौँ न हाम्रो चाहिँ बडा दशैँ, अब त्यस्तै गरी दीपावली छठ हाम्रो नजिक आइसकेको छ र चाडपर्वको समयमा चाहिँ अब सवारी साधन पनि सड़कमा बढ्दै जान्छन्, यात्रुहरूको मुभमेन्ट पनि बढ्दै जान्छ। त्यसले गर्दाखेरि पनि अलिकति अब यस्ता किसिमका जोखिमहरू नहोस् र एउटा चाहिँ चाडपर्वको समयमा चाहिँ एउटा घर परिवारमा चाहिँ हर्ष उल्लासको वातावरण भित्रिँदै गर्दाखेरि दुर्घटनाको कारणले गर्दा चाहिँ कोही व्यक्ति चाहिँ पीडामा पर्नुपर्ने स्थिति नहोस् भनेर चाहिँ हामीले चाहिँ त्यो यात्रुहरूलाई सुरक्षाको सुनिश्चितता गर्नको लागि र सुरक्षाको प्रत्याभूति दिलाउनको लागि पनि अहिले काठमाडौँ उपत्यकाका विभिन्न ठाउँमा चाहिँ 14 स्थानमा हामीले यात्रु सहायता कक्ष स्थापना गरेका छौँ र ती यात्रु सहायता कक्षबाट चाहिँ हामीले चाहिँ नागरिकहरूमा परेका समस्या, यात्रुहरूलाई देखेका समस्याहरूलाई चाहिँ तत्काल त्यही स्थानबाट सम्बोधन गर्ने गरी चाहिँ त्यहाँ चाहिँ सिभिल प्रहरी पनि खटिएको हुन्छ, ट्राफिक प्रहरी खटिएको हुन्छ, त्यस्तै गरी अन्य सरकारवाला निकायहरूको प्रतिनिधि पनि त्यहाँ खटिनु भएको हुन्छ। हामीले चाहिँ सबै समस्यालाई चाहिँ एकै ठाउँबाट समाधान गर्ने गरी चाहिँ योजना बनाएर हामीले काम गरिराखेका छौँ।
0: कार्यक्रममा सवारी साहित्य पनि छ, यसै गरी कार्यक्रममा तपाईँको प्रतिक्रिया त छँदैछ। आज उज्यालोको फेसबुक पेज UJYAALO उज्यालोमा हामीले तपाईँलाई सोधेका छौं, बागमती प्रदेशमा दुई पाङ्रे मोटरसाइकल स्कूटर समेत सार्वजनिक गाड़ीको रूपमा दर्ता हुन पाउने भएको बारे तपाई के भन्नुहुन्छ? यो प्रश्नमा आफ्नो प्रतिक्रिया लेख्दै गर्नुहोला। कार्यक्रमको अर्को अंकमा हामी प्रसारण गर्छौं। सीधा कुरा प्रष्ट विचार उज्यालो रेडियो नेटवर्कमा कार्यक्रम सड़क र सवारी सुन्दै हुनुहुन्छ। कार्यक्रममा हामी सड़क र सवारी सुरक्षाका विभिन्न विषयवस्तुमा चर्चा गर्छौं। अब कार्यक्रम अघि बढ़ाऊ ट्राफिक अपडेटबाट। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार काठमाडौँ उपत्यकाको सवारी आवागमन अहिले यतिबेला सामान्य रहेको छ। विभिन्न नाकाबाट उपत्यका भित्रिने र बाहिरिने गाड़ीहरूलाई पनि सामान्य रूपमा सञ्चालन गराइएको छ। सहज अनि सुरक्षित यात्राको लागि ट्राफिक नियमको पूर्ण पालना गर्न सम्पूर्णलाई ट्राफिक प्रहरीले अनुरोध गरेको छ। काठमाडौँ उपत्यकामा भदौ 23 गते शुक्रबारदेखि 25 गते आइतबारसम्म विभिन्न शीर्षकमा ट्राफिक प्रहरीले कार्यवाही गरेको छ, जसमा जाँड रक्सी सेवन गरेर गाड़ी मोटरसाइकल चलाउने 187 जना, सीसीटीभी कार्यवाहीमा 65 जना, रातो बत्ती उल्लंघन गर्ने 74 जना, तीव्र गतिमा गाड़ी मोटरसाइकल चलाउने 221 जना, चरको हर्न बजाउने 32 जना, लेन अनुशासन पालना नगर्ने 14 जना, अवस्था ठिक नभएका गाड़ी मोटरसाइकल चलाउने 39 जना, वन वे नियम उल्लंघन गर्ने 16 जना र अन्य शीर्षकमा 1200 जना गरी जम्मा 1848 जनालाई कार्यवाही गरिएको छ। ट्राफिक अपडेटपछि अब सड़क र सवारी सम्बन्धी केही समाचार। पृथ्वी राजमार्ग दुईतर्फी सञ्चालनमा आएको छ। धादिङको गजुरी गाउँपालिका 5 गलौदीमा पृथ्वी राजमार्गमा त्रिशुली नदीले कटान गर्दा सड़क शुक्रबार भासिएको थियो। भासिएर अवरूद्ध भएको सड़क दुईतर्फी सञ्चालनमा आएको छ। आइतबार दिउँसो 3:10 जाँदा सड़कलाई दुईतर्फी सञ्चालनमा ल्याइएको प्रहरीले जनाएको हो। सड़क सञ्चालनमा आएसँगै उक्त खण्डमा रोकिएका तथा आवत जावत गर्ने विभिन्न गाड़ीहरूलाई दुवैतर्फ चल्न सहज भएको छ। बेत्रावती स्थित फलाखु खोलामा निर्माण गरिएको बेलीब्रिज सञ्चालनमा आएको छ। नेपाली सेनाको सहयोगमा जडान गरिएको उक्त पुलमा हिजो बिहानदेखि गाड़ी आवत जावत खुल्ला।

देखने का रंग माँ संग भइदिएको भए भविष्य देखने आँखा माँ संग भइदिएको भए सायद तिम्रो र मेरो भेट फेरि पनि हुने थियो हुँदैन थियो बिछोड मलाई माफ गर र चाहेर पनि तिमीदेखि धेरै टाढा हुँदैछु अर्को जुनी भएछ भने म तिम्रै

0: अहिले मध्याह्नको ठीक 12 बज्यो।
1: टप हर्मुजमा दुई तेल ट्याङ्करमाथि आक्रमण, दुई भारतीय बेपत्ता, साउदी अरबमाथि हुतीको आक्रमण प्रयास, ड्रोन र क्षेपास्त्र नष्ट।
2: र तेस्रो टी ट्वेन्टी अन्तर्राष्ट्रिय खेलमा वेस्ट इण्डिज विरूद्ध भारत विजयी।
3: मार्बलको पाइप जडान गरेको घरलाई पनि के भन्नुपर्छ? एकदम ठिक छ, कुरा मिला।
4: नमस्कार।
5: अनि घर सर बेच्नु छोडेर यतातिर कता नि?
4: यो त साइड जब दाई, यो चाहिँ मेन।
5: यो मेरो छोरा विदेशबाट आएको, नयाँ घर बनाएको, पाइप किन्न आएको।
4: सामान राम्रो छ, ढुक्क हुनुहोस्।
5: थाहा छ थाहा छ, त्यसैले त यही लिन आएको।
6: विदेशमा पनि फ्लो गार्ड र लेड फ्री प्रडक्ट नै युज हुन्छ,
5: त्यही भएर गुणस्तरीय प्लम्बिङको भरपर्दो नाम मार्बल।
6: अनि पाइप फिटिङको लागि मार्बलकै सल्भेन्ट सिमेन्ट राखिदिनुहोस् है।
5: सुरक्षा घरको
4: साथ जीवन।
7: यो हो थाहा संचार नेटवर्क, समयको आवाज, समयको आवाज।
1: समाचार अब विस्तारमा। उत्तरी गोर्खाको चुमनोब्री गाउँपालिका छ भएर बग्ने उंगेलुङ खोलाको बाढ़ीका कारण सम्पर्कविहीनहरूको आज पनि खोजी कार्य जारी छ। जिल्ला प्रहरी कार्यालयका अनुसार चुमनोब्रीका पाँचजना सम्पर्कविहीन भएका छन्। भेडीकोटमा बस्दै आएका चुमनोब्री गाउँपालिका छ चुमचेतका 65 वर्षीय सोनाम लामा, उनकी श्रीमती 59 वर्षीय लाग्पा शेर्पा लामा, 66 वर्षीय सोमभुटी लामा, 68 वर्षीय कर्म लामा र 41 वर्षीय तेन दोर्जी लामा सम्पर्कविहीन रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। सहायक प्रमुख जिल्ला अधिकारी नेत्र प्रसाद शर्माका अनुसार सम्पर्कविहीनहरूको आज पनि खोजी जारी राखिएको हो। प्रभावित क्षेत्रहरूबाट हिजो साँझसम्म हवाई र स्थलगत गरी 95 जनालाई उद्धार गरी सुरक्षित स्थानान्तरण गरिएको नेपाली सेनाले जनाएको छ। उद्धार गरिएकाहरूमध्येबाट 9 जना विदेशी सहित 35 जनालाई आरूघाटबाट काठमाण्डसम्म सेनाको हेलिकप्टरले ल्याएको थियो। नेपाली सेनाका 4 हेलिकप्टर उद्धारमा परिचालन गरिएको थियो। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार बाढ़ीले ठूलो परिमाणमा भौतिक क्षति पुगेको छ। बाढ़ीले 45 घर पूर्ण र 27 आंशिक क्षति पुगेको छ। 34 गोठ बगाएको छ। 2 पक्की पुल, 2 झुलुङ्गे पुल, 3 जलविद्युत आयोजनामा क्षति पुगेको छ। बाढ़ीले आरूघाट धादिङ जोड्ने मोटरेबल पुल बगाएपछि सम्पर्क टुटेको छ। चाडबाड़को बेलामा पुल बगाएर सम्पर्क टुटेपछि तत्काल बेलीब्रिज जडान गर्ने तयारी भएको छ। बेलीब्रिज जडानको तयारीको लागि नेपाली सेनाको इन्जिनियरिङ टोली हिजै त्यसतर्फ गएको सेनाले जनाएको छ।
2: मध्य पहाड़ी लोकमार्ग अन्तर्गत पर्वत र बागलुङ खण्डलाई जोड्ने मालढुंगा पुल आजदेखि संचालनमा आएको छ। यही असोज 11 गते कालीगण्डकी नदीमा आएको बाढ़ीले पुलको पहुँच मार्गमा क्षति पुर्याएपछि आवागमन प्रभावित भएको थियो। क्षतिग्रस्त पहुँच मार्गमा ग्याभियन जाली लगाउने र माटो भर्ने काम सम्पन्न गरी आज बिहानदेखि पुल संचालनमा ल्याइएको हो। पुल संचालनमा आएसँगै उक्त खण्डमा रोकिएको सवारी आवागमन गन्तव्यमा जाने क्रम जारी छ। मालढुंगा पुलको पर्वततर्फको भागमा कालीगण्डकी नदीले कटान गर्दा चाडबाड़को मुखमा नागरिकले ठूलो समस्या बेहोरेका थिए।
1: यसैबीच बाढ़ी पहिरो र हिमपातका कारण प्रभावित बनेको अन्नपूर्ण चक्रीय पदमार्गमा पर्यटकको आगमन पुनः बढ़न थालेको छ। यी असोज 8-11 गतेसम्म कविरल वर्षा र हिमपातका कारण सड़क तथा पदमार्ग अवरूद्ध हुँदा कमी आएको पर्यटक आगमन, थरङला पास जोड़ने बाटो सहज बनेसँगै वृद्धि हुन थालेको हो। अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना एक्यापको धारापानी स्थित पर्यटक जाँच तथा सूचना केन्द्रका इन्चार्ज भूपेन्द्र गुरूङका अनुसार अहिले दैनिक 150-200 जनासम्म पर्यटक आउन थालेका छन्। समुद्री सतहबाट 5,416 मिटर उचाइमा रहेको थराङला पास जाने पदमार्गमा जमेको हिउँ हटाएपछि मनाङबाट मुस्ताङ जाने पर्यटकलाई सहज भएको उहाँले बताउनुभयो। पर्यटकीय सिजन शुरू भएसँगै भदौदेखि पर्यटक आगमन बढ़न थालेको थियो, तर असोज 8-11 गतेसम्मको प्रतिकूल मौसमपछि पर्यटकको आगमन प्रभावित हुँदा दैनिक 1-2 जना मात्र आउने गरेका थिए।
2: प्रधानमन्त्री बालेन्द्र शाह आज नेपाल प्रहरीका इन्स्पेक्टरहरूको दीक्षान्त समारोहमा सहभागी हुनुभएको छ। प्रधानमन्त्री भएपछि उहाँ पहिलो पटक प्रहरीको कार्यक्रममा सहभागी हुनुभएको हो। राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजमा आयोजित निरीक्षकहरूको दीक्षान्त समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री शाहले जिम्मेवारी निभाउँदा अनुचित प्रभावमा नपर्न आग्रह गर्नुभएको छ। संगठनको प्रोटोकल विपरीतको काममा संलग्न हुने छैन भन्ने विश्वास व्यक्त गर्दै उहाँले आधारभूत

0: कालिम्पुरा गरेर कार्यक्षेत्र प्रवेश गर्न लागेका इन्स्पेक्टरहरूलाई कुनै पनि दबाव र प्रभावमा नपर्न आग्रह गर्नुभएको हो। परिणाममुखी अनुसन्धानको लागि प्राविधिकको प्रयोग गर्नुपर्ने आवश्यकता औल्याउँदै प्रधानमन्त्री शाहले अनुसन्धानमा आवश्यक स्रोत साधन दिलाउन सरकार तत्पर रहेको उल्लेख गर्नुभयो। आफ्ना छोरा छोरीलाई प्रहरी जस्तो चुनौतीपूर्ण पेशामा आबद्ध गराउने अभिभावक र परिवारप्रति उहाँले आभार पनि व्यक्त गर्नुभयो। प्रतिष्ठानका अनुसार प्रहरी निरीक्षक एकदेखि 184 समूहमा 79 जना दीक्षित भएका छन्।
1: दशैं नजिकैसँगै काठमाडौँको नयाँ बस पार्कबाट आफ्नो घर गाउँ फर्कने यात्रुको चाप बढ़न थालेको छ। दशैं मनाउन राजधानीमा अध्ययन रोजगारी तथा विभिन्न पेशा व्यवसायमा संलग्न मानिसहरू धमाधम गाउँ फर्कन थालेका छन्। नयाँ बस पार्कबाट देशका विभिन्न जिल्ला जाने लामो तथा छोटो दूरीका सार्वजनिक यातायातमा यात्रुको चहल पहल बढ़ेको छ। दशैंमा परिवार तथा आफन्तसँग भेटघाट गरी चाडपर्व मनाउन यात्रुहरू गाउँ फर्कने क्रम बढ़ेको हो। नयाँ बस पार्क संचालन गरेको संस्था लोत्से बहुउद्देश्य प्रालीका महाप्रबन्धक पंकज मल्लले असोज 17 25 गतिसम्म बस पार्कबाट मात्र 2,07,251 यात्रु बाहिरिएको जानकारी दिनुभयो। दशैंको लागि घर फर्कने यात्रुको संख्या बढ़ेसँगै यातायात व्यवसायलाई यात्रु व्यवस्थापनमा समस्या भएको छ। नेपाल यातायात व्यवसाय राष्ट्रिय महासंघका महासचिव टेकनाथ गौतमले बाटोका कारण यातायात व्यवस्थापनमा समस्या भएको बताउनुभयो। असोज 23 गते अग्रिम बस टिकट बुकिङ खुल्ला गरेको दिन धादिङको गलौदी स्थित पृथ्वीराज मार्ग भाषिँदा सवारी साधन आवागमन अवरूद्ध हुँदा धेरै सवारी साधन काठमाडौँमा रोकिँदा समस्या भएको महासचिव गौतमले बताउनुभयो।
0: बडादशी अन्तर्गत दुर्गा पक्षको दोस्रो दिन आज ब्रह्मचारिणी देवीको पूजा आराधना गरिदैछ। नवरात्रको दोस्रो दिन दशैं घर वा पूजा कोठामा 9 दुर्गा मध्येकी दोस्रो ब्रह्मचारिणी देवीको पूजा आराधना गर्ने गरिन्छ। नवरात्रको पहिलो दिन हिजो दशैं घर वा पूजा कोठामा वैदिक विधिपूर्वक घट स्थापना गरी जौको जमरा राख्नुका साथै 9 दुर्गा मध्येकी पहिलो देवी शैलपुत्रीको आवाहन गरी विधिपूर्वक पूजा आराधना गरिएको थियो। नवरात्रका अवसरमा देवीको आराधना गरी पूजा गरेमा शक्ति ऐश्वर्य र विद्या प्राप्त हुने धार्मिक विश्वास छ। यसै आधारमा वैदिक सनातन धर्मावलम्बीले प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि नवमीसम्म दुर्गा देवीको विशेष आराधना गर्छन्। 9 दिनसम्म पूजा आराधना गरेको प्रसाद विजय दशमीदेखि कोजाग्रत पूर्णिमाका दिनसम्म लगाइन्छ। समग्र प्रणालीलाई सच्चिदा नन्द रूप ब्रह्मको बोध गराउनका लागि निरन्तर लागि रहने मान्यतामा नवदुर्गा मध्येको दोस्रो देवीलाई ब्रह्मचारिणी भनिएको हो। नवरात्रमा देशभरका शक्तिपीठमा पूजा आराधना एवं दर्शन गर्ने भक्तजनको भीड़ लाग्ने गर्छ।
1: नवलपरासी पश्चिमको बर्दाघाट नगरपालिका 4 एसमोट नजिक पूर्व पश्चिम राजमार्गमा बस अनियन्त्रित भई पल्टँदा 7 घाइते भएका छन्। आज बिहान करिब 7:30 बजे काठमाडौँबाट धनगढ़ीतर्फ जाँदै गरेको सुदूरपश्चिम यातायातको सुदूरपश्चिम प्रदेश 01001K 2330 नम्बरको बस अनियन्त्रित भई सड़कमा पल्टिँदा चालक र सहचालक सहित 7 घाइते भएका हुन्। घाइतेहरूलाई उपचारको लागि बर्दघाट नगर अस्पताल चिसापानी पठाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। बस पल्टने क्रममा सोही दिशाबाट आउँदै गरेको भारतीय ट्रक HR39G2876 समेत सामान्य ठक्कर लाग्दा ट्रकको पछाडिको भागमा क्षति पुगेको प्रहरीले जनाएको छ।
0: मुगुको खत्याड गाउँपालिका 11 स्थित बीराखोलामा सुक्खा पहिरो खस्दा स्काइभेटर सहित पुरिएका चालकको उद्धार गरी अस्पताल पठाइएको छ। आज बिहान करिब 8:30 मुगु रारा भित्री सड़क खण्ड अन्तर्गत बेलीब्रिज जोड्ने नयाँ सड़क कटिङ गर्ने क्रममा माथिबाट 81 सुक्खा पहिरो खस्दा चालक बझाङको बुंगल नगरपालिका 10/24 विमल बाघ बेपत्ता भएका थिए। बिहान 10:30 जेसीबीको सहायताले पहिरो पन्छाएर उनलाई उद्धार गरिएको हो। गम्भीर अवस्थामा रहेका चालकलाई उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्र रातापानीतर्फ लगिएको नेपाल प्रहरीले जनाएको छ। यस्तै स्काइभेटरका सहचालक मुगुको सोरु गाउँपालिका 1/22 विनय मल्ललाई पहिरोसँगै खसेको ढुंगाले हात र खुट्टामा सामान्य चोट लागेकाले उनलाई उपचारका लागि माझ चौर मेडिकल पठाइएको छ।
1: थाहा संचार नेटवर्कमा थप समाचार बाँकी नै छन्, रेडियो सुन्दै गर्नुहोला।
2: पानी जीवनको आधार हो, तर स्वच्छ पानी स्वस्थ जीवनको आधार। हिमालयाज अन टप लाङटाङ हिमालको स्वच्छ प्राकृतिक पानी अब तपाईँको हातमा। अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित अनटप ब्रान्डका पानी 500 देखि 900 मिलिलिटरका आकर्षक पेट बोतलहरूमा उपलब्ध छ। थप जानकारीका लागि हिमालयज स्प्रिङ वाटर प्राली नयाँ बानेश्वर काठमाडौँ फोन 4781-171-4780-724 वा himalayswater.com.np लगइन गर्नुहोस्। यो हो थाहा संचार नेटवर्क, समयको आवाज, समयको आवाज।
1: हामी थाहा संचार नेटवर्क काठमाडौँबाट बोलिरहेका छौं। थाहा खबर अनलाइनमा थाहा संचार र थाहा खबर .com पनि सुन्न सकिन्छ।
0: अब बाँकी समाचार। नेकपा एमालेका मनोनित 13 जना केन्द्रीय सदस्यले आज पद तथा गोपनीयताको शपथ लिने भएका छन्। एमाले प्रचार विभागका प्रमुख नीरज आचार्यका अनुसार पार्टी केन्द्रीय कार्यालय च्यासलमा दिउँसो 3 बजे शपथ ग्रहण कार्यक्रम आयोजना हुनेछ। नवनियुक्त केन्द्रीय सदस्यहरूले पार्टी अध्यक्ष केपी शर्मा ओलीले शपथ गराउने कार्यक्रम छ। गत शनिबार बसेको पार्टी स्थायी कमिटि बैठकले विभिन्न जिल्लाका 13 जनालाई केन्द्रीय सदस्यमा मनोनित गर्ने निर्णय गरेको थियो।
1: अब अन्तर्राष्ट्रिय समाचार। स्ट्रेट अफ हर्मुजमा 2 तेल ट्याङ्करमाथि ड्रोन र अज्ञात क्षेप्यास्त्रबाट आक्रमण हुँदा 2 भारतीय नाविक बेपत्ता भएका छन्। आक्रमणमा परेको अर्को जहाजमा सवार सबै 11 भारतीय नाविकको भने सुरक्षित उद्धार गरिएको अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन्। भारतको विदेश मन्त्रालयका अनुसार अक्टोबर 11 हिजो 2 छुट्टा छुट्टै तेल ट्याङ्करमाथि आक्रमण भएको हो। निकारागुआको झण्डा रहेको एमटी पेट्रो डल्फिनमाथि ड्रोनबाट प्रत्यक्ष आक्रमण भएको र जहाजमा सवार 11 भारतीय नाविकमध्ये 2 जना बेपत्ता भएका भारतको विदेश मन्त्रालयले जनाएको छ। ओमानको मस्कट स्थित भारतीय दूतावासले बेपत्ता 2 नाविकको खोजी तथा उद्धारका लागि ओमानका सम्बन्धित अधिकारी र जहाज व्यवस्थापन कम्पनीसँग समन्वय गरिरहेको जनाएको छ। यसैबीच भारतीय विदेश मन्त्रालयले अन्तर्राष्ट्रिय जल क्षेत्रमा व्यावसायिक जहाजमाथि भइरहेका आक्रमणप्रति गम्भीर चिन्ता व्यक्त गर्दै त्यसको निन्दा गरेको छ। यता यमनका हुती विद्रोही विरूद्ध लड़िरहेको साउदी नेतृत्वको गठबन्धनले साउदी अरबलाई लक्षित गरी प्रहार गरिएका 1 ड्रोन र 1 ब्यालिस्टिक क्षेपास्त्रलाई बीचमै रोकेर नष्ट गरेको जनाएको छ। गठबन्धनका प्रवक्ता तुर्की अल मालिकीले सामाजिक सञ्जाल एक्स मार्फत छुट्टा छुट्टै वक्तव्य जारी गर्दै उक्त जानकारी दिनुभएको हो। उहाँका अनुसार साउदी अरबको पूर्वी प्रान्तमा ड्रोनलाई रोकिएको थियो भने हुती विद्रोहीले देशको दक्षिण पश्चिमी क्षेत्र स्थित खसिम मुसैततर्फ ब्यालिस्टिक क्षेप्यास्त्र प्रहार गरेका थिए। साउदी अरबका 2 विमानस्थललाई आइतबार लक्षित गरी आक्रमण गरिएपछि सीमापार तनाव थपचुलिएको छ। साउदी उड्डयन अधिकारीहरूका अनुसार रियाद स्थित किङ खालिद अन्तर्राष्ट्रिय विमानस्थलमा भएको आक्रमणमा 1 पाकिस्तानी नागरिकको मृत्यु भएको थियो भने अन्य 11 जना घाइते भएका थिए।
0: अब खेल समाचार। तेस्रो टी20 अन्तर्राष्ट्रिय खेलमा भारतले वेस्ट इण्डिजलाई 14 रनले पराजित गरेको छ। यससँगै 5 खेलको श्रृंखलामा भारतले 2-1 अग्रता बनाएको छ। गैराती इन्दौरमा भारतले दिएको 224 रनको लक्ष्य पछ्याएको वेस्ट इण्डिजले निर्धारित 20 ओभरमा 7 विकेट गुमाएर 209 रन मात्र बनाउन सक्यो। उसका लागि सिमरोन हेटमायरले 43 र कामिल पुरनले 42 रन बनाए। भारतका लागि अर्शदीप सिंहले 3 र नमन धीरले 2 विकेट लिए। त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको भारतले 19.2 ओभरमा सबै विकेट गुमाएर 223 रन बनाएको थियो। ओपनर अभिषेक शर्माले सर्वाधिक 69 रनको अर्धशतकीय पारी खेले। ईशान किशनले 37 तथा तिलक वर्माले 28 रन जोड़े। वेस्ट इण्डिजका रोस्टन चेजले सामर स्ट्रिंगर र सामर जोसेफले समान 2 विकेट लिए।
1: दिउँसो 12 बजेको थाहा खबर सकिने लाग्यो। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक।
0: गोर्खाको बूढी गण्डकी बाढ़ीमा हराएकाहरूको आज पनि खोजी जारी। पर्वत र बागलुङ जोड़ने बालडुंगा पुल आजदेखि सञ्चालनमा।
1: प्रधानमन्त्री शाह पहिलो पटक प्रहरीको कार्यक्रममा सहभागी। जिम्मेवारी निभाउँदा अनुचित प्रभावमा नपर्न आग्रह।
0: नवलपरासीमा यात्रुबस दुर्घटना 7 जना घाइते। मुगुमा पहिरोले स्काभिटर सहित पुरिएका चालकको उद्धार।
1: स्ट्रेट अफ हर्मुजमा 2 तेल ट्याङ्करमाथि आक्रमण 2 भारतीय बेपत्ता। साउदी अरबमाथि हुतीको आक्रमण प्रयास। ड्रोन र क्षेप्यास्त्र नष्ट।
0: र तेस्रो टी20 अन्तर्राष्ट्रिय खेलमा वेस्ट इण्डिज विरूद्ध भारत विजयी।
1: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको दिउँसो 12 बजेको थाहा खबर सकियो। अप्सरा र सन्चु विदा हुन्छौ। नमस्कार।
2: थाहा संचार नेटवर्कबाट प्रसारित समाचार बुलेटिन तथा अन्य कार्यक्रमहरू डाउनलोड गर्न thahakhabar.com मा जानुहोस् अथवा हाम्रो फेसबुक पेजसँग जोडिनुहोस्। हाम्रो फेसबुक पेज हो facebook.com/thahakhabar र हाम्रो ट्विटर ह्यान्डल हो @thahakhabar।
3: भाइ भाइ भाइ सामान पुर्याउने अनि आइहाले अरू सामान पनि पुर्याउनु छ।
4: मार्बलको पाइप जडान गरेको घरलाई पनि के भन्नुपर्छ? एकदम ठिक छ, कुरा मिला।
3: नमस्कार।
4: अनि कर्सर बेच्नु छोडेर यतातिर कता नि?
3: यो त साइड जब दाइ, यो चाहिँ मेन।
4: यो मेरो छोरा विदेशबाट आएको, नयाँ घर बनाएको, पाइप किन्न आएको।
3: सामान राम्रो छ, ढुक्क हुनुहोस्।
4: थाहा छ थाहा छ, त्यसैले त यही लिन आएको।
5: विदेशमा पनि फ्लोकार्ड र डेट फ्री प्रडक्ट नै युज हुन्छ,
4: त्यही भएर गुणस्तरीय प्लम्बिङको भरपर्द नाम मार्बल।
5: अनि पाइप फिटिङको लागि मार्बलकै सल्भेन्ट सिमेन्ट राखिदिनुहोस् है।
4: सुरक्षा घरको
3: साथ जीवनभरको।
2: पानी जीवनको आधार हो, तर स्वच्छ पानी स्वस्थ जीवनको आधार। हिमालय अन टप लाङटाङ हिमालको स्वच्छ प्राकृतिक पानी अब तपाईँको हातमा। अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित अनटप ब्रान्डका पानी 500-900 मिलिलिटरका आकर्षक पेट बोतलहरूमा उपलब्ध छ। थप जानकारीका लागि हिमालय स्प्रिङ वाटर प्राली नयाँ बानेश्वर काठमाडौँ, फोन 4781-171-4780-724 वा हिमालय water.com.np लगइन गर्नुहोस्।

0: 21औं शताब्दीको नयाँ उपचार विधि लेजर थेरापी करिब एक दशकदेखि निरन्तर सेवामा समर्पित लेजर थेरापी क्लिनिक लामो समयसम्म कडा औषधिको सेवनले पेट र मृगौलामा खराब असर गर्न सक्दछ र उपचार गर्दा गर्दै पनि रोग बल्झिन सक्छ त्यसैले लेजर थेरापीबाट सुरुमै उपचार गरेमा यी खराब रोगहरूबाट बच्न र पूर्ण रूपमा निको पार्न सकिन्छ हाम्रा सेवाहरू हाड जोड्नेको दुखाई मेरुदण्ड घुँडा दुखेको मस्तिष्क पक्षघात फोक्सो सम्बन्धी रोगहरू नसा सम्बन्धी रोगहरू नसा च्यापिएको कोलेस्ट्रोल कपाल झर्ने नाक कान घाँटी स्त्री सम्बन्धी रोगहरू र छाला सम्बन्धी रोगहरूको वरिष्ठ डाक्टर सुशीला वैद्यद्वारा सफल उपचार भइरहेको छ सम्पर्क लेजर थेरापी क्लिनिक लगनखेल ललितपुर लगनखेल पोली क्लिनिक भवनमै फोन नम्बर 01-5452-352 मोबाइल 98510-600-69
1: जीवनमा थोरै कुराहरू छन् जहाँ हामीलाई च्वाइस गर्ने सुविधा हुन्छ thahakhabar.com जहाँ तपाईँ निर्धक्क च्वाइस गर्न सक्नुहुन्छ आफ्नो रुचि अनुसारको समाचार समाचारमा विविधता विचारमा सन्तुलन thahakhabar.com त्यति मात्र होइन मोबाइल डाटा सर्फिङमा पनि असाध्यै कम खर्चिलो छिनछिनको खबर अब thahakhabar.com मा

Yo, ladies and gents, this is VA69. Yo.

0: नेपाल बैंकले ल्याएको छ व्यक्तिगत आवश्यकताको लागि व्यक्तिगत कर्जा,
1: व्यवसाय गर्नका लागि सजिलो व्यवसाय कर्जा,
0: उद्यम गर्नको लागि लघु उद्यम कर्जा,
1: घर निर्माण तथा घर खरिद गर्न सुलभ आवास कर्जा, शेयर दितो राखी शेयर कर्जा लगायत थुप्रै प्रकारका कर्जाहरू,
0: सरल प्रक्रिया, सुलभ ब्याज दर,
1: देशभर रहेका नेपाल बैंक लिमिटेडका शाखामा गई थप जानकारी प्राप्त गर्न सक्नुहुनेछ।
2: समय समय अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।

0: अनिमा रिलायंस लाइफ इंश्योरेंस खुले राजियो।
1: साथी खबर निकै खुशी देखिन्छौ त, के काम गर्दैछौ आजकल? तिम्रो जीवन त खुशी छ नि,
2: काम पनि राम्रै छ, दाम पनि टन्नै छ साथी। प्रभु महालक्ष्मीको अभिकर्ता बनेर मन त साह्रै प्रसन्न छ।
1: वाह साथी, सेवा सँगै मेवा मिल्ने, क्या गजबको प्रगति!
2: धन सँगै इज्जत पनि कमाइने, अभिकर्ता बनेर भविष्य पनि बनाइने, सेवामा सम्मान, पेसामा गर्व। ढुक ढुक होइन, ढुक कहौ, प्रभु महालक्ष्मी लाइफ इन्सुरेन्सकै अभिकर्ता बनौ।
3: यो रेडियो दिदी बहिनीको समय सूचक हो।
4: अहिले साँझको ठिक छ बज्यो।

टोस्टर साथै हरेक महिना हुने भाग्यशाली उपहारमा आइडियाको साइड बाई साइड रेफ्रिजरेटर जित्ने मौका, साइड बाई साइड र मल्टी डोर रेफ्रिजरेटर किन्दा इन्डक्सन निशुल्क, फ्रन्ट लोड वासिङ मसिनमा 6 केजी, टप लोडमा 4 केजी र सेमी अटोमेटिकमा 2 केजी सर्फ एक्सेल निशुल्क, डिश वासर किन्दा 2 वटा वासिङ ट्याब्लेट निशुल्क। आइडिया, दसैँको खुसी घर घरमा उपहार।

0: पर्वमा निजीका साना घर ऐसी उपकरणहरू किन्दा हरेक दुई हप्तामा हुने भाग्यशाली उपहार कार्यक्रममा सहभागी बनौ। कुनै पनि पाँचवटा उत्पादनको बन्डल उपहार जित्ने मौका पाऊ। साथै बम्परमा जोडी सहित भियतनाम भ्रमण वा मेघौली सेराईको यात्राको मौका पनि। सिजी भरोसा नेपालीको उत्सव दसैँ तिहारको
1: उपहार।
0: यो चाड पर्वमा निजी

0: सुन्दै हुनुहुन्छ नेपाली खबर।
1: काठमाडौँ उपत्यकामा रेडियो एनआरएन 99.1 ठाउँ ठाउँका रेडियो स्टेशनहरू र नेपाली नेटवर्क .com/ एकैसाथ प्रसारण भइरहेको नेपाली खबर शुरू गरौं। कंग्रेस महाधिवेशन सम्बन्धी खबरबाट, नेपाली कंग्रेसको 15 महाधिवेशनको अन्तिम मत परिणाम 3 दिनभित्र सार्वजनिक गर्ने तयारी गरी मतगणना स्थल थप्ने तयारी गरिएको छ। मतपत्र र क्लस्टर धेरै हुँदा मतगणनामा ढिलाइ भएपछि पार्टी कार्यालय बाहिर टेन्ट टाँगेर थप स्थानमा मतगणना गर्ने तयारी भइराखेको हो। निर्वाचन समितिका सदस्य सचिव राजु कटुवालले मतगणना स्थल बढ़ाएर गणनालाई तीव्रता दिन लागि बताउनु भएको छ। उहाँका अनुसार अहिले करिब 18 स्थानमा मतगणना भइरहेको छ। अत्यधिक संख्यामा मतगणना स्थल वृद्धि गरिएको अवस्था छ। अहिले नेपाली जनसम्पर्क समितिको 9 स्थानमा, आदिवासी जनजातिको 3 तथा सहमहामन्त्री महिला र खुलाको 4 स्थानमा मतगणना भइरहेको छ। यस्तै नेपाली कांग्रेसको 15 महाधिवेशन अन्तर्गत खुला केन्द्रीय सदस्यको गणना भोलिदेखि शुरू हुनेछ। केन्द्रीय निर्वाचन समितिले खुला केन्द्रीय सदस्यको मतगणना भोलि बिहानबाट गर्ने तयारी गरेको छ। समितिका सदस्य सचिव राजु कटुवालका अनुसार भोलि बिहान 8 बजेबाट खुला केन्द्रीय सदस्यको गणना शुरू हुने भएको हो। निर्वाचन समितिले मतगणनामा केन्द्रीय सदस्यका उम्मेद्वार बाहेक प्रतिनिधिको व्यवस्था नभएको जनाएको छ। यस्तै कंग्रेसको 15 महाधिवेशन अन्तर्गत खुलातर्फ सहमहामन्त्रीमा रामहरि खतिवड़ा र अजय बाबु शिवाकोटीले अग्रता बढ़ाउँदै लैजानु भएको छ। केन्द्रीय कार्यालय सानेपामा मतगणना जारी छ।
2: नेकपा एमाले केन्द्रीय कमिटिमा मनोनित सदस्यहरूले पद तथा गोपनीयताको शपथ लिएका छन्। अध्यक्ष केपी शर्मा ओलीले केन्द्रीय कमिटिमा मनोनितहरूलाई शपथ ग्रहण गराउनु भएको हो। नेताहरू सृजना राई, पुष्पा केसी, सावित्रा अर्याल, इन्दु कडेरिया, सीता पंगेनी, सीता अधिकारी, धर्मनाथ प्रसाद शाह, तेजमान कन्दंगवा, टंक आङबुहाङ, नवीन रोका, मीन प्रसाद गुरूङ, डबल पाण्डे र तेजेन्द्र केसीले शपथ लिनुभएको छ। असो 24 गते बसेको स्थायी कमिटि बैठकले उहाँहरूलाई केन्द्रीय कमिटिमा मनोनित गरेको थियो। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूमाथिको घेराबन्दी अझै नसकिएको बताउनु भएको छ। साथै उहाँले ठूला र बलियाले बल जप्ती गर्छ भने त्यसलाई प्रतिवाद गर्नुपर्ने पनि बताउनु भएको छ।
1: प्रधानमन्त्री वीरेन्द्र शाहले पेशागत सफलताका लागि नैतिकता, निष्ठा र इमान्दारितालाई पहिलो शर्तका रूपमा लिनुपर्ने बताउनु भएको छ। राष्ट्रिय प्रहरी प्रतिष्ठान महाराजगंजमा आयोजित प्रहरी निरीक्षक आधारभूत तालिमको 184 समूहको दीक्षान्त समारोहमा उहाँले सो कुरा बताउनु भएको हो। उहाँले तालिममा सिकेका कुरा व्यवहारमा उतार्न दीक्षित प्रहरी निरीक्षकलाई निर्देशन दिनुभएको छ।
3: जीवधनको रक्षा गर्ने मुख्य जिम्मेवारी नेपाल प्रहरीको रहेकोले यो महत्वपूर्ण जिम्मेवारी निर्वाह गर्दा कुनै पनि किसिमको अनुचित प्रभावमा नपरी, भेदभाव नगरी, आफ्नो कर्तव्यमा अडिग रही नेपाल प्रहरीले सदैव आफ्नो भूमिका कुशलतापूर्वक निर्वाह गर्नेछ भन्ने विश्वास आम नागरिकहरूमा अनुभूत हुने गरी काम गर्न आग्रह गर्दछु।
1: सोही कार्यक्रममा नेपाल प्रहरीका महानिरीक्षक आईजीपी दानबहादुर कार्कीले नेपाल प्रहरीको वास्तविक शक्ति कानूनले दिएको अधिकारमा मात्र नभई नागरिकले प्रदान गर्ने विश्वासमा निहित रहेको बताउनु भएको छ। उहाँले प्रहरी संगठनलाई प्रविधि मैत्री, पारदर्शी र पूर्ण व्यावसायिक बनाउनु पर्नेमा जोड़ दिनुभयो। साइबर अपराध, अन्तर्देशीय अपराध र विपद व्यवस्थापन जस्ता बदलिदो सुरक्षा चुनौतीको सामना गर्न नेपाल प्रहरीले आफ्नो कार्यशैलीमा व्यापक परिवर्तन गर्नुपर्ने महानिरीक्षक कार्कीको भनाई थियो।
2: गृहमन्त्री सुदन गुरूङ दुई दिने भ्रमणका लागि भारतको दिल्ली जानुभएको छ। बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाड़ी प्रयास बिम्स्टेकको गृहमन्त्री स्तरीय बैठकमा सहभागी हुन गुरूङ दिल्ली जानुभएको हो। बिम्स्टेक गृहमन्त्री स्तरीय बैठक नयाँ दिल्लीमा असोज 27 आयोजना हुन लागेको छ। भारतीय गृहमन्त्री अमित शाहको पहलमा बैठक आयोजना हुन लागेको हो। बैठकमा नेपालका गृहमन्त्री गुरूङ सहित भारतका शाह, बंगलादेशका सलाहुद्दीन अहमद, भूटानका लुङतेन दोर्जी, म्यानमारका लेफ्टिनेन्ट जनरल न्युन्ट विन स्वे, श्रीलंका विजिथा हेराथ र थाइल्याण्डका अनुतिन चान विराकुल सहभागी हुनुहुनेछ। भ्रमणका क्रममा गृहमन्त्री गुरूङले भारतीय समकक्षी शाहसँग द्विपक्षीय भेटवार्ता समेत गर्नुहुने उहाँको सचिवालयले जनाएको छ। गृहमन्त्री गुरूङ असोज 28 गते स्वदेश फर्कने कार्यक्रम छ।
1: भारतका लागि प्रस्तावित राजदूत डाक्टर निश्चल नाथ पाण्डेले नेपालका प्रधानमन्त्री वीरेन्द्र शाहले छिट्टै भारतको भ्रमण गर्ने बताउनु भएको छ। संसदीय सुनवाई समितिमा उहाँले आज प्रस्तुत गर्नुभएको कार्ययोजनामा यसबारे उल्लेख गरिएको थियो। कार्ययोजनामा नेपाल र भारतबीच उच्चस्तरीय भ्रमण, मैत्रीपूर्ण विचार आदान प्रदान तथा वार्तालाई नियमित बनाएर द्विपक्षीय

0: समस्या समाधान गर्ने योजना छ, जसमा दुवै पक्षबाट हुने नियमित उच्चस्तरीय भ्रमण गराउन प्रयत्नशील रहने प्रतिबद्धता छ। कार्ययोजनामा उल्लेख भए अनुसार दुवै पक्षबाट हुने नियमित उच्चस्तरीय भ्रमण, मैत्रीपूर्ण विचार विमर्श र वार्ताहरू आपसी मित्रता सुदृढ गर्न तथा दुई देशका सबै समस्या समाधान गर्नका लागि उत्कृष्ट माध्यम हुन् उहाँले भन्नुभएको छ। परराष्ट्र मन्त्रीले जानकारी गराए अनुसार भनेर प्रस्तावित राजदूत पाण्डेले प्रधानमन्त्री शाहको भारत भ्रमणको विषय स्मरण गराउनु भएको हो।
1: चीनका लागि प्रस्तावित नेपाली राजदूत कल्याणराज शर्माले नेपाल र चीन बीचको सम्बन्धलाई थप घनिष्ठ बनाउँदै विश्वको दोस्रो ठूलो अर्थतन्त्रबाट मुलुकले अधिकतम आर्थिक लाभ लिनुपर्ने बताउनु भएको छ। आज संसदीय सुनाइ समितिमा आफ्नो कार्ययोजना प्रस्तुत गर्दै शर्माले आर्थिक तथा विकास कूटनीतिलाई केन्द्रमा राखेर काम गर्ने प्रतिबद्धता जनाउनु भएको छ। नेपालको परराष्ट्र नीतिले आर्थिक कूटनीतिलाई जोड़ दिएको स्मरण गराउँदै दुई देशबीचको राजनैतिक विश्वासलाई थप सुदृढ बनाउने उहाँको भनाई छ।
0: यसै गरी संयुक्त राज्य अमेरिकाका लागि प्रस्तावित नेपाली राजदूत चिरञ्जन थापाले आफ्नो कार्यकालमा कन्सुलर सेवाको गुणस्तर सुधार गर्दै द्विपक्षीय सम्बन्धलाई नयाँ उचाइमा पुर्याउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। संघीय संसदको संसदीय सुनवाई समिति बैठकमा बोल्दै उहाँले सो कुराको जानकारी दिनुभएको हो। उहाँले नेपालको राष्ट्रहित र कूटनीतिक क्षमता अभिवृद्धि आफ्नो प्राथमिकतामा रहने बताउनु भएको छ।
1: त्रिशुली नदीको कटानका कारण भाँसिएको पृथ्वी राजमार्ग अन्तर्गत धादिङको घुजुरी स्थित गलौदी खण्डमा थप मर्मत गर्नुपर्ने भएकाले आज रातिदेखि सवारी आवागमन पूर्ण रूपमा बन्द गर्ने भएको छ। जिल्ला प्रशासन कार्यालय धादिङका अनुसार थप मर्मत सम्मारका लागि गाड़ी चलाउन रोक लगाइएको हो। प्रमुख जिल्ला अधिकारी लक्ष्मी पाण्डेय गौतमका अनुसार आज राति 11 बजेदेखि भोलि बिहान 5 बजेसम्म उक्त मार्ग हुँदै चल्ने सम्पूर्ण सवारी साधनको आवागमन पूर्ण रूपमा बन्द गर्नेछ। यसअघि गजुरी गाउँपालिका 5 गलौदी क्षेत्रमा सड़क भाँसिएपछि सामान्य मर्मत गरेर द्वितर्फी यातायात सञ्चालनमा ल्याइएको थियो, तर उक्त सड़क खण्डमा अझै थप मर्मतको कार्य गर्नुपर्ने आवश्यकता देखिएकाले यात्रुलाई कम प्रभाव परोस् भनेर रातिको समय पारेर आवागमन रोक्न लागि प्रशासनले स्पष्ट पारेको छ। हामीसँग खबर अझै बाँकी छन्। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: यो दसैंमा बेकोका सामान किन्दा 30,200 रुपियाँ सम्म क्याशब्याक र निश्चित उपहार पाउनुहोस्। वासिङ मसिनमा 6 केजी सर्फ एक्सेल, डिसवासरमा 2 वटा वासिङ ट्याब्लेट, फ्री स्ट्यान्डिङ ओभनमा प्रेसर कुकर र डबल डोर रेफ्रिजरेटरमा इलेक्ट्रिक केटल निशुल्क, साथै एसीमा निशुल्क जडान, 0% ब्याजमा सजिलो किस्ता र 12 वर्षसम्मको वारेन्टी।
1: ए भतिज, यो चाड पर्व भन्यो, कहिले यता कहिले उता, जहिले माछा मासु, कति खानु हो?
2: त्यसैले त राजा च्याउने खानुस् भनेको नि काका। माछा मासुको त स्वाद नै बिर्साइदिने, भेजिटेरियनलाई त झन् काइदा। माछा मासुमा भएको सबै तत्व पनि पाइने
3: हो नि काका। राजा च्याउ त स्वाद सँगै स्वास्थ्यलाई पनि फाइदाजनक रहेछ नि।
2: हामीले राजा च्याउ त्यसै भनेको हो र।
4: स्वादिलो, पोसिलो र अर्गानिक च्याउ भनेकै राजा च्याउ। एनसी एग्रोटेकको उत्पादन।

यो दसैँ तिहारमा गोदरेजका उत्पादन किन्दा अट्र्याक्टिभ क्याश ब्याक पाउनुहोस्। फ्रन्ट लोड वासिङ मसिन किन्दा 6 केजी सर्फ एक्सेल, टप लोडमा 4 केजी र ट्विन टपमा 2 केजी सर्फ एक्सेल निशुल्क, एसी किन्दा फ्री इन्स्टलेसन अनि 0% ब्याजमा सजिलो किस्ताको सुविधा, साथै वासिङ मसिनमा 4 वर्षको फुल वारेन्टी। गोदरेजसँग भनेदेखि वाउ।

दसैँ तिहारको खुसीमा एलजीले ल्यायो 25% सम्म नगद छुट र पक्का उपहार। यो चाड पर्वमा एलजीका घरायसी सामान किन्न पाउनुहोस्। सर्फ एक्सेल, मिक्सर ग्राइन्डर, माइक्रोवेभ ओभन, कुकिङ किट, डिस वासिङ ट्याब्लेट वा फ्री इन्स्टलेसन, साथै नो कस्ट इएमआई। नागरिकता भए पुग्छ।

0: यो दसैँमा सेन्सेका सामान किन्दा 30,100 रुपियाँ सम्म क्यास ब्याक पाउनुहोस्। फ्रन्ट लोड वासिङ मेसिन किन्दा 6 केजी, सेमी अटोमेटिक वासिङ मेसिन किन्दा 2 केजी सर्फ एक्सेल निशुल्क, अनि बम्परमा डिजी वासिङ मेसिन जित्ने मौका। 0% EMI नागरिकता भएको छ। सेन्से अँध्यारो पछि उज्यालो आउँछ।
1: यो आवाज हो नेपाली रेडियो नेटवर्कको। तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: अब बाँकी खबर। नेपालको उखु अनुसन्धान तथा विकास सौदृढीकरण गर्दै चिनी उत्पादनमा देशलाई आत्मनिर्भर बनाउने उद्देश्यले भारतबाट उखुका 4 उन्नत जात नेपाल ल्याइएको छ। आज आयोजित औपचारिक कार्यक्रमका बीच काठमाडौँ स्थित भारतीय दूतावासका प्रथम सचिव निशाले नेपाल कृषि अनुसन्धान परिषद नार्कका कार्यकारी निर्देशक श्रीमत श्रेष्ठलाई उन्नत जातका उखुका बिउ हस्तान्तरण गर्नुभएको छ। नार्क अन्तर्गत बाराजितपुरमा रहेको राष्ट्रिय उखु बाली अनुसन्धान कार्यक्रम र भारतीय कृषि अनुसन्धान परिषद अन्तर्गत भारतीय उखु अनुसन्धान संस्थान लखनऊको सहकार्यमा 30 जातका उखु नेपाल ल्याइएको हो। भारतबाट ल्याइएका नयाँ जातका उखुमा उत्पादन क्षमता र चिनीको मात्रा उच्च रहेको पाइएको छ। अगौटे, मध्यम र पिछौटे गरी फरक फरक अवधिमा परिपक्व हुने यी सबै जातमा उखुमा लाग्ने भयानक रातो सडन रेड रट रोग प्रतिरोधी समेत छन्। हस्तान्तरण गरिएका 4 उन्नत जात मध्ये सीओएलके 16-20-2 को उत्पादन क्षमता 93.2 टन प्रति हेक्टर र सुक्रोज चिनीको मात्रा 17.7% रहेको छ। यो जात रातो सडन रोग प्रतिरोधी हुनका साथै मध्य ढिलो अवधिमा परिपक्व हुने गर्छ।
3: स्वास्थ्य बीमा बोर्डमा 3 जना सदस्य नियुक्त भएका छन्। बोर्डको रिक्त रहेको सदस्य पदमा सन्तोषी पौडेल, निजन उपाध्याय र तनवीर अहिर्द मिक्राणी नियुक्त हुनुभएको हो। नवनियुक्त सदस्यहरूले आज आयोजित एक कार्यक्रमका बीच पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको छ। उहाँहरूलाई स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले पद तथा गोपनीयताको शपथ ग्रहण भएको हो।
2: प्रहरीले बुढानील कण्ठको माथिल्लो बंगालबाट बरामद 21 किलो 750.68 ग्राम सुन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयमा बुझाएको छ। सुनसहित पक्राउ परेका चीनका हान फी, लोउ चौ लङसिङ र वाङ जिन्जे विरूद्ध थप अनुसन्धान जारी रहेको काठमाण्ड उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ। प्रहरीका अनुसार उनीहरूले भाडाको घरमा सुनको कारखाना चलाएको आरोप छ र बरामद सुनको मूल्य 54,60,7,320 रूपियाँ छ।
3: सुदूरपश्चिम प्रदेश सरकारले करिब 2 महिनापछि ल्याएको चालू आर्थिक वर्ष 2083/84 विषयमा सत्तारूढ़ दलभित्र विवाद भएको छ। हिजो प्रदेशसभामा आर्थिक मामिला मन्त्री चक्रबहादुर मल्लले 37.70 करोड़ बराबरको बजेट प्रस्तुत गर्नुभएको थियो। बजेटमाथि छलफल गर्न आज बिहान 8 बजेका लागि बैठक बोलाइएको थियो, तर सत्तारूढ़ दलभित्रै बजेटका विषयमा असन्तुष्टि बढ़ेपछि भोलिसम्मका लागि बैठक स्थगित गरिएको छ। प्रदेशसभा सचिवालयले भोलि बिहान 9 बजे बस्ने गरी बैठक बोलाएको जनाएको छ। बिचौलिया मार्फत कमिशनको खेलमा बजेट ल्याइएको आरोप सत्तारूढ़ दलकै सांसदले लगाएपछि विवाद बढ़ेको छ। एमाले र नेकपाका सांसदले नै बजेट पारित गर्न नसघाउने चेतावनी दिएपछि समस्या सिर्जना भएको छ। सरकारमा रहेका मन्त्री समेत बजेटप्रति असन्तुष्ट देखिएका छन्। बजेटमा मुख्यमन्त्री खगराज भट्ट, अर्थमन्त्री चक्रबहादुर मल्ल र अर्थ सचिव राजेन्द्र हमालले एकलौटी गरेको आरोप लागेको छ। बजेटमा विवाद चर्किएपछि मुख्यमन्त्री खगराज भट्टले मन्त्रीहरूलाई छलफल गर्न बोलाउनु भएको छ।
2: पूर्व सांसद एवं नेकपा संयुक्तक नेता डाक्टर विजय पौडेलको निधन भएको छ। उहाँको आज किर्तिपुर अस्पतालमा निधन भएको हो। किर्तिपुर अस्पतालका कार्यकारी निर्देशक डाक्टर किरण नकर्मीका अनुसार पौडेललाई अस्पताल ल्याइ पुर्याउँदै निधन भइसकेको थियो। आकस्मिक कक्षमा जाँच गर्दा उहाँको निधन भइसकेको थियो। नकर्मीको भनाइ छ, उहाँ एमालेको राजनीतिमा लामो समय सक्रिय हुनुहुन्थ्यो। एमालेबाट माधव नेपालको सम छुट्टिएपछि उहाँ एकीकृत समाजवादीमा हुनुहुन्थ्यो। एकीकृत समाजवादी र तत्कालीन माओवादी एकता प्रक्रियामा जाने भएपछि उहाँ त्यसमा असहमति राख्दै नेकपा संयुक्तमा सक्रिय हुनुभएको थियो। उहाँले जनता टीभी पनि सञ्चालन गर्दै आउनुभएको थियो।
3: नेपाल राष्ट्र बैंकले बड़ा दशैंमा लक्षित 13 अर्ब रूपियाँ वितरण गरेको छ। नयाँ कटकटिया नोट सटाई सुविधाका लागि 13 अर्ब रूपियाँ वितरण गरिएको राष्ट्र बैंकले जनाएको छ। प्रवक्ता गुरू पौडेलका अनुसार 3 अर्ब रूपियाँ राष्ट्र बैंक आफैले सटाई सुविधा अन्तर्गत वितरण गरेको छ। 10 अर्ब रूपियाँ वाणिज्य बैंकहरूलाई सटाई गर्न दिएको प्रवक्ता पौडेलले जानकारी दिनुभयो।
4: करिब करिब 50 अरबको हारारीमा हाम्रो सिस्टममा हामीले चाहिँ त्यो बराबरको पैसा त्यहाँ थपिसकेका चाहिँ छ। चलन चल्तीमा रहेको मुद्रा 50 अरबको हारारीमा थपिएको चाहिँ छ। त्यसमध्ये पनि हामीले 13 अरब जति त साना दरका नोटहरू सुकिला तथा फ्रेस नोटहरू नै वितरण गरेछौ। त्यसमा ती 13 अरब मध्ये 10 लक्षित वितरण गरेकोमा 3 अरब राष्ट्र ब्याङ्कबाट 10 अरब चाहिँ वाणिज्य ब्याङ्कहरूबाट वाणिज्य ब्याङ्कहरूलाई वितरण गर्नको लागि सटाई दिएका चाहिँ छौ। भनेपछि समग्रमा दशैंको लागि भनेर ठूलो रकम करेन्सी इन सर्कुलेसन अथवा चलन चल्तीको लागि मुद्रा सिस्टममा थपिसकेको चाहिँ छ। त्यसमध्ये पनि साना दरका सुकिला तथा फ्रेस नोटहरू त हामीले 10 लक्षित 13 अरब जति हाम्रो ढुकुटीबाट निकालेर 2 अरब 3 अरब जति चाहिँ राष्ट्र ब्याङ्कले नै वितरण गर्यो भने 10 अरब जति चाहिँ ब्याङ्कका वित्तीय संस्थाहरूले वितरण गर्नको लागि आफूले लिएर जानुभएको चाहिँ छ। हामीले आशा के गरेका चाहिँ छौँ भने सर्वसाधारणले ब्याङ्क तथा वित्तीय संस्थाहरूबाट पनि यो साना दरका नोटहरू पाउनु भएको चाहिँ छ अहिले भन्ने चाहेको चाहिँ छ।
2: हामीसँग खबर अझै बाँकी छन्, नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: हो अब विदेशबाट पठाएको पैसा सिधै खल्ती वालेटमा
1: नेपालको कुनै पनि बैंक खातामा वा 45,000 भन्दा बढी आईएमई काउन्टर मार्फत
0: आफन्तको हात हातमा पुर्याउन आईएमई गरौं
1: 25 वर्षदेखि सारा नेपालीको विश्वास आईएमई गरौं।

दसैँ तिहारको खुसीमा एलजीले ल्यायो 25% सम्म नगद छुट र पक्का उपहार। यो चाड पर्वमा एलजी का घरायसी सामान किन्न पाउनुहोस्। सर्फ एक्सेल, मिक्सर ग्राइंडर, माइक्रोवेभ ओभन, कुकिङ किट, डिस वासिङ ट्याब्लेट वा फ्री इन्स्टलेसन, साथै नो कस्ट किएमआई नागरिकता भए पुग्छ।

0: पर्वमा सिजीका साना घर ऐसी उपकरणहरू किन्दा हरेक दुई हप्तामा हुने भाग्यशाली उपहार कार्यक्रममा सहभागी बनौ। कुनै पनि पाँचवटा उत्पादनको बन्डल उपहार जित्ने मौका पाऊ। साथै बम्परमा जोडी सहित भियतनाम भ्रमण वा मेघौली सेराईको यात्राको मौका पनि। सिजी भरोसा नेपालीको उत्सव दशैं तिहारको।
1: यो आवाज हो नेपाली रेडियो नेटवर्कको। यो तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: अब बाँकी खबर। आज शेयर बजार परिसूचक नेप्से 4 अंकले बढ़ेको छ। अघिल्लो कारोबार दिन 17.15 अंक बढ़ेको नेप्से आजको वृद्धिपछि 2595 अंकमा कायम भएको छ। कारोबार रकम के घटेको छ? अघिल्लो दिन 4.83 अर्ब कारोबार भएकामा आज 4.46 अर्ब भएको छ। आज 105 कम्पनीको मूल्य बढ़दा 165 घटेको छ। 7 कम्पनीको मूल्य स्थिर रह्यो। सबैभन्दा ठूलो समूह बैंकिङमा आकर्षण देखा परेको छ। सो समूहमा सूचक सबैभन्दा धेरै 1.01% बढ़्यो। यस्तै व्यापार समूह 1.02% बढ़्यो। जीवन बीमा 0.05%, बैंक विकास बैंक 0.53%, फाइनान्स 0.21% बढ़ेका छन्। होटल तथा पर्यटन 0.87%, जलविद्युत 0.04%, लगानी 0.28%, उत्पादन तथा प्रशोधन 0.19%, माइक्रो फाइनान्स 0.01%, निर्जीवन बीमा 0.12% तथा अन्य 0.04% घटेका छन्।
3: अबको एक महिनामा 6 कम्पनीका संस्थापक प्रभावित स्थानीय र म्युचुअल फण्डले होल्ड गरेका शेयरको लकिन अवधि सकिँदैछ। सोपान फार्मास्युटिकल्सको म्युचुअल फण्डका लागि बाँडफाँड भएको 2,14,500 शेयरको लकिन अवधि कार्तिक 16 गते सकिँदैछ। चिराक्वा हाइड्रो पावरको 3,20,700 शेयरको लकिन अवधि कार्तिक 14 गते सकिँदैछ र माथिल्लो मैलुङ खोलाको 84,90,800 कार्तिक 2 गतेदेखि सकिँदैछ।
2: अब विदेशका खबर। यस वर्ष अर्थशास्त्रतर्फको नोबेल पुरस्कार रोबर्ट ई हल र माइकल वुडफोर्डलाई संयुक्त रूपमा प्रदान गरिएको छ। रोयल स्वीडिश एकाडेमी अफ साइन्सेसले उनीहरूलाई समष्टिगत आर्थिक स्थिरीकरणका व्यक्तिगत आर्थिक आधारको खोज तथा विकासका लागि यो प्रतिष्ठित पुरस्कार दिइएको हो। यस वर्षका अर्थशास्त्रका विजेताहरू हल र वुडफोर्डले नयाँ माइक्रो इकोनोमिक अर्थात समष्टिगत आर्थिक मोडल विकास गरेका छन्। यसले प्रभावकारी स्थिरीकरण नीति लागू गर्ने क्षमतामा महत्वपूर्ण सुधार ल्याएको समितिले उल्लेख गरेको छ।
3: पाकिस्तानको खैबर पख्तुनख्वा प्रान्तमा आपतकालीन शासन लागू गरिएपछि जेलमा रहेका पूर्व प्रधानमन्त्री इमरान खानको पार्टी पाकिस्तान तहरीक ए इन्साफ पीटीआईका 278 सदस्यलाई प्रहरीले पक्राउ गरेको छ। खानको रिहाईको माग गर्दै भएको सरकार विरोधी प्रदर्शनपछि प्रान्तमा आपतकालीन शासन घोषणा गरिएको थियो। दुई प्रहरी अधिकारीको नाम सार्वजनिक नगर्ने शर्तमा आइतबारदेखि पीटीआईका सदस्यलाई हिरासतमा लिन थालिएको जानकारी दिएका छन्। खानका समर्थकहरूले देशको कमजोर आर्थिक अवस्थाप्रति असन्तुष्टि जनाउँदै सरकार विरोधी प्रदर्शन गर्दै आएका छन्। हजारौं समर्थक खैबर पख्तुनख्वामा आयोजित पदयात्रामा सहभागी भइरहेका बेला प्रान्तमा आतंकवादी हिंसा पनि बढ़ेको छ। विशेष गरी अफगानिस्तानसँगको सीमावर्ती क्षेत्रमा सुरक्षा चुनौती गम्भीर बनेको छ।
2: साउदी अरबलाई लक्षित गरी प्रहार गरिएका ड्रोन र एक ब्यालिस्टिक क्षेपास्त्रलाई बीचमै रोकेर नष्ट गरिएको साउदी नेतृत्वको गठबन्धनले जनाएको छ। यमनका हुथी विद्रोही विरूद्ध लड़िरहेको गठबन्धनका प्रवक्ता तुर्की अल मालिकीले आज सामाजिक सञ्जाल एक्स मार्फत छुट्टा छुट्टै वक्तव्य जारी गर्दै उक्त जानकारी दिएका छन्।
3: अब खेल खबर। एल स्पोर्ट्स एकाडेमीको आयोजनामा पहिलो संस्करणको दशैं टेबल टेनिस प्रतियोगिता सम्पन्न भएको छ। ललितपुरको ग्वारको स्थित एल स्पोर्ट्स एकाडेमीको नवनिर्मित प्रशिक्षण हलमा सम्पन्न पुरूषतर्फ 30+, 40+, 50+ र 60+ गरी कुल 4 विधामा प्रतिस्पर्धा भएको थियो। 30+ विधामा एपीएफ विशाल श्रेष्ठ प्रथम भए। उनले एपीएफकै राजीव चिंक बन्जारलाई फाइनलमा पराजित गरे। खोलचा पोखरीका योगेन्द्र महर्जन र एबीएमका सलीम ताम्राकारले तेस्रो स्थान प्राप्त गरे। 40+ विधाको खेलमा राजकुमार खड्कीलाई हराउँदै विमललाज घिमिरेले स्वर्ण पदक जिते। एबीएमका अशोक महर्जन र किर्तिपुरका दिलोन श्रेष्ठले तेस्रो स्थान हासिल गरे। 50+ विधामा एबीएमका जयराम महर्जन प्रथम, रतन डंगोल दोस्रो तथा भक्तपुरका सुबोध जोछे र बनेपाका मध्यम मकै तेस्रो भए। 60+ खोलचा पोखरीका प्रकाश धाखवाले स्वर्ण, किर्तिपुरका रविन्द्र महर्जनले रजत तथा मनोहरी थापा र एबीएमका सुदर्शन प्रसाद गौतमले कास्य पदक प्राप्त गरे।
2: प्रयागराज सिंह सुवाल स्मृति अन्तर ओडा फुटसल प्रतियोगितामा ओडा नम्बर 4, 6, 16 र 14 सेमी फाइनलमा पुगेका छन्। आजको क्वार्टर फाइनलमा चार ओडाले 21 ओडा विरूद्ध 5-0 एकतर्फी जित निकाल्यो। चार ओडाका लागि असीम गुरूङले 4 गोल गर्दा 1 गोल आत्मघाती भएको थियो। यस्तै गरी 13 नम्बर 6 ओडाका लागि दिपेश श्रेष्ठले 2 र सन्तोष भण्डारीले 1 गोल गरे। 13 ओडाले आत्मघाती गोल उपहार पाएको थियो। तेस्रो क्वार्टर फाइनलमा 16 ओडाले 20 ओडालाई 6-1 को फराकिलो अन्तरले हराएको छ। 20 ओडाका युकिन मान डंगोले 1 गोल फर्काएका थिए र चौथो तथा अन्तिम क्वार्टर फाइनलमा 14 ओडा र 26 ओडालाई पेनाल्टी सुटआउटमा 3-2 निराश बनाएको थियो। नियमित समयको खेल गोलरहित बराबरीमा सकिएको थियो।
3: कांग्रेस महाधिवेशनको अन्तिम परिणाम 3 दिनभित्र आउने गरी मतगणना स्थल बनाइदै खुला केन्द्रीय सदस्यहरूको मतगणना भोलिबाट एमाले केन्द्रीय कमिटिमा मनोनित सदस्यहरूले लिए शपथ। आफूहरूमाथिको घेराबन्दी अझै नसकिएको ओलीको दावी।
2: प्रस्तावित राजदूतद्वारा संसदीय सुनवाईमा कार्ययोजना प्रस्तुत। पेशागत सफलताका लागि नैतिकता निष्ठा र इमानदारी आवश्यक रहेको प्रधानमन्त्री शाहको भनाई। बिम्स्टेकको गृहमन्त्री स्तरीय बैठकमा सहभागी हुन गृहमन्त्री गुरूङ भारतको नयाँ दिल्लीमा।
3: नेपालमा चिनी उत्पादन बढाउन भारतबाट ल्याइयो उखुका 4 उन्नत जात। पृथ्वी राजमार्गको गलौंदी खण्ड मर्मत गरिँदै आज रातीदेखि सवारी आवागमन पूर्ण रूपमा बन्द हुने। दशैं लक्षित 13 अर्ब रूपियाँका नयाँ नोट वितरण।
2: अर्थशास्त्र तर्फको नोबेल पुरस्कार हल र उडफोर्डलाई। पाकिस्तानमा इमरान खानको पार्टीका 278 सदस्य पक्राउ। साउदी अरबमाथि हुथीको आक्रमण प्रयास। ड्रोन र ब्यालेस्टिक क्षेपयास्त्र नष्ट।
3: र एलआई स्पोर्ट्स एकाडेमीको आयोजनामा पहिलो संस्करणको 10 टेबल टेनिस प्रतियोगिता सम्पन्न। प्रयागराज सिसुवाल स्मृति अन्तर ओडा फुटसलको सेमी फाइनल पुग्ने टोलीको टुङ्गो।
2: हवस्त, नेपाली खबर अहिलेलाई यति नै। बेलुकी 8 बजे नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौं। बिदा दिनुहोस्। नमस्कार।

0: काममा लगाएको उपायमा कानून अनुसार कडा कारवाही हुने व्यवस्था रहेको छ।
1: यहाँ साउजी को हुनुहुन्छ? यता बोलाउनुस्।
2: माउ किन खोज्नु भएको होला? हजुर को पर्नुभयो?
1: रेडियोमा बाल बालिकालाई श्रममा नलगाऊ भनेर सुन्ने अनि आफै काममा लगाउने?
2: हजुर रेडियोले त भनिरहन्छ नि यिनीहरूलाई मैले काम नदिए भोकै पर्दैन, त्यही भएर मैले खाना बस्न दिएको छु, काम लिएको छु। हजुरहरूलाई के मतलब भयो यस्तो कुरा?
1: हेर्नुहोस्, हामी श्रम कार्यालय र प्रहरी कार्यालयबाट आएका हौ। तपाईँ विरुद्ध बाल श्रम शोषण गरेको उजुरी पारेको छ, तपाईँ हामीसँग जानुपर्छ, हिँड्नुहोस्।
2: होइन हजुर होइन, कसले उजुरी गर्यो? मैले त त्यस्तो गरेको छैन हजुर, मैले त उनीहरूकै लागि गरेको, यस्तो नगरौँ न हजुर।
3: तपाईले पनि बाल बालिकालाई कामदारका रूपमा घर तथा कारखाना वा अन्यत्र कतै काममा लगाउनु भएको छ भने कुनै पनि बेला कार्यवाहीमा पर्न सक्नुहुन्छ।
4: 14 वर्ष मुनिका बाल बालिकालाई काममा लगाएको पाइए 10,000 रूपियाँसम्म जरिवाना र 1 वर्षसम्म कैद वा दुवै सजाय हुन सक्छ।
5: सबै प्रकारका बाल श्रम उन्मूलन गर्न एकजुट हौ, बाल श्रम अनुगमन संयन्त्र बलियो बनाऊ, बाल बालिकालाई श्रम होइन शिक्षा दिऊ।
6: नेपाल सरकार विज्ञापन बोर्ड रेडियो एनआरएन 99.1
7: नेपाली रेडियो नेटवर्क रेडियो एनआरएन 99.1 मा यो हो फिल्मी मेलोडी।

महिना तिर्नुहोस्, सात महिना चलाउनुहोस्। क्लासिक टेकको 200 MBPS इन्टरनेट सात महिनाको लागि मात्र ₹5,700। साथै क्यारो टिभी एपमा पाउनुहोस् 200 भन्दा बढी HD र SD टिभी च्यानलहरू, वाइफाई 6 सहितको सुपर फास्ट इन्टरनेट र IPTV अब क्लासिक टेकमा। आजै जडान गर्नुहोस्, कल गर्नुहोस् 9709184147। शर्तहरू लागू हुनेछन्।

समयको ख्याल राखौं। 7 बज्यो। नेपाली रेडियो नेटवर्क रेडियो एनआरएन 99.1 मा यो हो साझा पख।

0: मानसिक स्वास्थ्य सम्बन्धी अवधारणा पत्र मन्त्री परिषदबाट पारित भइसकेकाले त्यसैका आधारमा ऐन निर्माणको काम अघि बढाइने स्पष्ट गर्नुभयो। विश्व बाथरोग दिवसका अवसरमा आज नेपालमा पनि विभिन्न कार्यक्रमको आयोजना गरिएको छ। नेपाल बाथरोग मैत्री समाजद्वारा आज आयोजित कार्यक्रममा आरोग्य स्वास्थ्य सदन नेपाल बाथरोग उपचार केन्द्रका प्रमुख डाक्टर बुद्धि पौडेलले झण्डै 30 लाख नेपालीलाई बाथरोगको समस्या देखिएको जानकारी दिनुभयो। डाक्टर पौडेलले बाथरोगको समयमै उपचार नगरी शरीरका जोड्ने बाँगिने, कुरूप हुने र स्थायी रूपमा कमजोर बन्ने जानकारी दिनुभयो। पाटन अस्पतालका बाथरोग विशेषज्ञ डाक्टर केशव सिग्देलले जाडो मौसममा बाथका बिरामीको दुखाई बढ़ने र पछिल्ला वर्षहरूमा यसका बिरामीहरू तीव्र रूपमा बढ़ेको जानकारी दिनुभयो। नेपाली कांग्रेसको 15 महाधिवेशन अन्तर्गत उपसभापति र महामन्त्री पदको मतगणना सम्पन्न भएको छ। अन्तिम मतपरिणाम अनुसार उपसभापति खुल्लातर्फ डाक्टर चन्द्रकान्त भण्डारी र इन्जिनियर मधु आचार्य विजयी हुनुभएको छ भने समावेशीतर्फ विनोद कुमार चौधरी विजयी हुनुभएको छ। महामन्त्री खुल्लातर्फ प्रदीप पौडेल र उदय शमशेर राणा तथा महिला महामन्त्रीतर्फ डाक्टर डिला संगरौला पन्त निर्वाचित हुनुभएको केन्द्रीय निर्वाचन समितिले जनाएको छ। मतगणनालाई छिटो र व्यवस्थित रूपमा सम्पन्न गर्न केन्द्रीय कार्यालय सानिपामा एकसाथ 23 स्थानमा मतगण्ने कार्य भइरहेको छ। सभापति सहित प्रमुख पदाधिकारीहरूको मतगणना सकिएसँगै निर्वाचन समितिले सह महामन्त्री र विभिन्न समावेशी क्लस्टरका केन्द्रीय सदस्य पदहरूको गणनालाई तीव्र गतिमा अघि बढ़ाएको हो। धेरै पद र उम्मेद्वारहरूको मतपत्र एकैसाथ व्यवस्थापन गर्नुपर्ने भएकाले निर्वाचन समितिले पद र क्लस्टर अनुसार छुट्टा छुट्टै समूह बनाएर गणना अगाडि बढ़ाएको निर्वाचन समितिका सदस्य सचिव राजु कटुवालले जानकारी दिनुभयो। सदस्य सचिव कटुवालका अनुसार बुधबारसम्म अन्तिम नतिजा सार्वजनिक गर्ने गरी गणनालाई तीव्रता दिइएको छ। बडादशी शुरू भएपछि बाँके र बर्दियाका मूर्तिकारहरू माटाका देवी देवताका मूर्ति बनाउन व्यस्त छन्। तर आवश्यक कच्चा पदार्थ र सजावटका सामग्री सहज रूपमा उपलब्ध नहुँदा मूर्तिकारहरू समस्यामा परेका छन्। बाँकेबाट संवाददाता सरला सुवेदीको रिपोर्ट।
1: दशैंको चहल पहल बढ़ेसँगै बाँके र बर्दियाको नेपालगंज र गुलरियाका बजारमा मूर्ति बनाउने कलाकारहरूलाई भ्याइ नभ्याइ छ। कलाकारहरू दिनरात मेहनत गरेर देवी देवताको मूर्ति तयार गर्न व्यस्त छन्। वर्षौंदेखि चल्दै आएको परम्परागत सिपलाई व्यवसायमा रूपान्तरण गरेका कलाकारहरूका लागि दशैं आमदानीको मुख्य समय समेत हो। तर मूर्ति बनाउन आवश्यक माटो तथा

0: का सामग्रीहरू सहज रूपमा नपाउँदा भने उनीहरूलाई समस्या हुने गरेको छ। कतिपय सामग्री भारतबाट ल्याउनु पर्ने भएकाले झन्झटसँगै लागत समेत बढ्ने गरेको उनीहरूको गुनासो छ। स्थानीय मूर्तिकार शिव कुमार राठौर:
1: माटोको समस्या नजिक एरियामा पाइन्छ। माटोलाई सहज रूपमा उपलब्ध गराउनको लागि हाम्रो स्थानीय सरकार राज्यले व्यवस्था गरिदिएपछि हामीले यो मूर्ति बनाउन अलिक सहज रूपमा सम्पन्न हुन्छ।
0: विशेष गरी तराई क्षेत्रमा घटस्थापनाका दिन देवीको मूर्ति स्थापना गरी पूजा गर्ने प्रचलन छ। यही धार्मिक तथा सांस्कृतिक परम्पराका कारण दशैंको समयमा माटाका मूर्तिको माग बढ्ने गरेको छ। करिब एक दशकदेखि मूर्ति बनाउँदै आउनु भएकी सुषमा चौधरीले गुलरियामा तयार भएका मूर्ति स्थानीय बजारसँगै बाँके लगायत छिमेकी जिल्लामा समेत बिक्री हुने गरेको बताउनुहुन्छ।
2: 10 वर्ष भयो मूर्ति बनाएको। राजापुर नगरपालिकामा पनि जान्छ मूर्ति, बाँके जिल्लामा पनि जान्छ, अरू गुलरिया नगरपालिकामा पनि जान्छ मूर्ति।
0: केही वर्ष अघिसम्म भारतीय बजारबाट नेपालभित्र नै माटाका मूर्ति अहिले स्थानीय स्तरमै बन्न थालेका छन्। यसले एकातर्फ स्थानीय कलाकारको सिप र व्यवसायलाई निरन्तरता दिएको छ भने अर्कोतर्फ मूर्ति खरिदमा बाहिरिने रकम समेत स्थानीय बजारमै रहने वातावरण बनेको छ। स्थानीय युवा विष्णु पौडेल:
3: मूर्ति यहाँ उत्पादन नहुँदाखेरि यहाँ नबन्दा बाहिर भारतबाट आउँथ्यो, जसले गर्दा हाम्रो सम्पूर्ण आर्थिक गति भारततिर जान्थ्यो। तर अहिले यहीँका स्थानीयहरूले यो मूर्ति बनाउन लागिसकेपछि नेपालबाटै लिएर जाने अहिले प्रचलन बढेको छ।
0: परम्परागत कला र शिव संरक्षण सँगै माटाका मूर्ति निर्माणले स्थानीय स्तरमा रोजगारी र आमदानीको अवसर समेत सिर्जना गरेको छ। आवश्यक कच्चा पदार्थको व्यवस्थापन, शिव संरक्षण र बजार विस्तारमा स्थानीय सरकारले सहयोग गर्न सके लोप हुँदै गएका यस्ता परम्परागत पेसालाई व्यावसायिक रूपमा अघि बढाउन सकिने देखिन्छ।
4: पृथ्वी राजमार्ग स्थित धादिङको गलौदी क्षेत्रमा सड़क मरमत गर्नुपर्ने भएकाले आज राति 11 बजेदेखि भोलि बिहान 5 बजेसम्म पृथ्वी राजमार्ग बन्द हुने भएको छ। धादिङका प्रमुख जिल्लाधिकारी लक्ष्मी पाण्डे गौतमले आज सूचना जारी गरी गजुरी गाउँपालिका 5 गलौदी क्षेत्रमा त्रिशुली नदीको कटानका कारण सड़क भाँचिएकाले सड़क मरमत सम्भार गर्न सो राजमार्गमा सवारी आवागमन बन्द गरिएको जानकारी दिनुभयो। उत्तरी गोर्खाको चुमनुम्री गाउँपालिका 6 अन्तर्गत सिरिङ्गी हिमालको फेदी भेडीगोठमा सम्पर्क विहीन भएका 5 जनाको पहिचान खुलेको छ। सम्पर्क विहीन हुनेमा चुमनुम्री गाउँपालिका 6 चुम्चेत निवासी 65 वर्षीय सोनाम लामा, उनकी धर्मपत्नी 59 वर्षीय मोम्मो अजी लामा, 66 वर्षीय सोम छुट्टी लामा, 68 वर्षीय कर्मा लामा र 41 वर्षीय तेन्दोर्जे लामा रहेको खुलेको हो। उत्तरी गोर्खाका करिब 5,000 घर दोहरी विद्युतविहीन बनेका छन्। श्रीनिवास उहिया जलविद्युत आयोजना बुढी गण्डकी बाढ़ीले क्षति पुर्याएका कारण उक्त क्षेत्रका जनता प्रभावित बनेका हुन्। आइतबार मध्यरातीदेखि आएको बाढ़ीले जलविद्युत आयोजना बगाएपछि चुमनुम्री गाउँपालिका वड़ा नम्बर 3 र 6 विद्युत अवरूद्ध बनेको श्रीनिवास उहिया जलविद्युत आयोजनाका अध्यक्ष सुजन गुरूङले जानकारी दिनुभयो। राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र र सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल बीच स्वास्थ्य गतिविधि रेडियो कार्यक्रम उत्पादन तथा प्रसारण गर्ने सम्बन्धी सम्झौता भएको छ। कार्यक्रम प्रसारण सम्झौतामा आज हस्ताक्षर गर्दै राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्रका निर्देशक डाक्टर राधिका थपलियाले आम नागरिकमा स्वास्थ्य साक्षरता अभिवृद्धि गर्ने साझा लक्ष्य पूरा गर्न रेडियो नेपालसँगको सहकार्य विगत लामो समयदेखि कायम रहेको बताउनुभयो। त्यस अवसरमा सार्वजनिक सेवा प्रसारण रेडियो नेपालका कायम मुकायम प्रमुख प्रशासकीय अधिकृत आरती चटौतले रेडियो नेपाल र राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र बीच स्वास्थ्य जस्तो महत्वपूर्ण विषयमा कार्यक्रम प्रसारण सम्झौता भएको भन्दै कार्यक्रमलाई थप प्रभावकारी र प्रविधि मैत्री बनाउन आवश्यक रहेको बताउनुभयो। 15 दिनपछि बागलुङ जिल्ला सीधा यातायातको पहुँचमा जोड़िएको छ। यही असोज 11 गते काली गण्डकी नदीमा आएको बाढ़ीले बागलुङ र पर्वत जोड़ने मालढुङ्गा पुलको पहुँच मार्ग बगाएर अवरूद्ध बनेको सड़क 15 दिनपछि सञ्चालनमा आएको हो। बैंक तथा डिजिटल वालेटको केवाईसी ग्राहक पहिचान विवरण अपडेट गर्ने बहानामा सर्वसाधारणको बैंक खाता तथा डिजिटल वालेटमा अनधिकृत पहुँच पुर्याएर करिब 50 लाख रूपियाँ ठगी गरेको आरोपमा भारतीय नागरिक सहित 3 जना पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय र उत्तहटले आज गौरूमा पत्रकार सम्मेलन गरी पक्राउ परेका व्यक्तिहरूलाई सार्वजनिक गरेको हो। प्रहरी उपरीक्षक सीताराम रिजालका अनुसार हालसम्म प्राप्त 22 वटा उजुरीका आधारमा गरिएको अनुसन्धानबाट 49,87,000 रूपियाँ ठगी भएको खुलेको छ। समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ। अर्कै अन्तर्राष्ट्रिय समाचार, अमेरिकी अर्थशास्त्री रोबर्ट हल र माइकल उडफोर्डलाई सन् 2026 अर्थशास्त्र तर्फको नोबेल पुरस्कार प्रदान गरिएको छ। मौद्रिक तथा वित्तीय नीति मार्फत अर्थतन्त्रमा हुने उतार चढ़ावलाई कसरी नियन्त्रण गरी स्थिरता कायम गर्न सकिन्छ भन्ने विषयमा गरेको अनुसन्धानका लागि उहाँहरूलाई सो पुरस्कार प्रदान गरिएको हो। रोयल स्वीडिश एकाडेमी अफ साइन्सेसले जारी गरेको विज्ञप्तिमा पुरस्कार विजेताको अनुसन्धानले विश्वभरका केन्द्रीय बैंक तथा सरकारले प्रयोग गर्दै आएका आर्थिक मोडलका लागि बलियो सैद्धान्तिक आधार प्रदान गरेको उल्लेख छ। सन् 1970 को दशकमा देखिएको तेल संकटका क्रममा मन्दी तथा अन्य आर्थिक उतार चढ़ावको सामना गर्न कहिले र कसरी नीतिगत हस्तक्षेप गर्ने भन्ने निर्धारणमा परम्परागत केन्सियन मोडल प्रभावकारी हुन नसकेको देखिएको थियो। त्यसपछि हल र उडफोर्डले आर्थिक स्थिरता कायम गर्न प्रभावकारी नीतिगत उपाय पहिचान गर्न सकिने नयाँ विधि तथा उपकरणको विकासमा योगदान पुर्याउनु भएको थियो। रूसबाट बढ़दो सुरक्षा चुनौती र युक्रेनका समर्थक देश विरूद्ध तोड़फोड़ तथा हस्तक्षेपका घटना बढ़िरहेका बेला उत्तर एटलान्टिक सन्धि संगठन नेटोका शीर्ष सैन्य कमाण्डरले रूसलाई सम्भावित आक्रमणको सामना गर्न गठबन्धन सक्षम रहेको सन्देश दिने तयारी गरेका छन्। नेटोका सर्वोच्च सहयोगी कमाण्डर यूरोप अमेरिकी जनरल एलेक्सस ग्रिन्केविचले पोल्याण्डको वार्सामा सुरक्षा सम्मेलनमा गठबन्धनको विजयको सिद्धान्त प्रस्तुत गर्ने अधिकारीहरूले बताएका छन्। यसले आक्रमणको प्रतिरोध र आवश्यक परे त्यसलाई परास्त गर्ने नेटोको क्षमता स्पष्ट पार्ने अपेक्षा गरिएको छ। जर्मनीको विमानस्थलमा विस्फोटक पदार्थ बोकेको ड्रोन फेला परेपछि यूरोपमा रूसको गतिविधिबारे चिन्ता बढ़ेको छ। यसैबीच अमेरिकी रक्षा मन्त्रालयले यूरोपमा तैनात आफ्ना सेनाको संख्या र भूमिका बारे समीक्षा गरिरहेको छ। यसैबीच युक्रेनी राष्ट्रपति भ्लादिमिर जेलेन्स्कीले रूसले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सप्ताहन्तमा घोषणा गरेको ऊर्जा युद्ध विराम पालना नगरी युक्रेनले जवाफी कदम चाल्ने चेतावनी दिनुभएको छ। यूरोपीय संघ यूको जलवायु अनुगमन सेवाले शक्तिशाली एल्निनोका कारण प्रशान्त महासागरको प्रमुख निगरानी क्षेत्रमा गत सेप्टेम्बरमा समुद्री सतहको तापक्रम अहिलेसम्मकै उच्च बिन्दुमा पुगेको जनाएको छ। यसले सन् 2027 विश्वव्यापी तापक्रमले नयाँ रेकर्ड कायम गर्न सक्ने वैज्ञानिकहरूले चेतावनी दिएका छन्। एल्निनो प्राकृतिक जलवायु चक्रको तापक्रम बढ़ाउने चरण हो। यसले प्रशान्त महासागरको सतहको तापक्रम बढ़ाएर विश्वव्यापी हावा र वर्षाको ढाँचामा परिवर्तन ल्याउँछ र यसले विभिन्न क्षेत्रमा खडेरी र बाढ़ीको जोखिम बढ़ाउन सक्छ। अब आर्थिक समाचार।
5: यस आर्थिक समाचारको साथमा नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक। नेपाल धितोपत्र बोर्डले प्राइभेट इक्विटी तथा भेन्चर क्यापिटल क्षेत्र सम्बन्धी विस्तृत अध्ययन सम्पन्न गरी प्रतिवेदन सार्वजनिक गरेको छ। नेपालको आर्थिक रूपान्तरण, उद्यमशीलता प्रवर्धन तथा पूँजी बजारको दिगो विकासका लागि दीर्घकालीन पूँजीको उपलब्धता अभिवृद्धि गर्ने उद्देश्यले नेपाल धितोपत्र बोर्डले प्राइभेट इक्विटी तथा भेन्चर क्यापिटल क्षेत्र सम्बन्धी विस्तृत अध्ययन सम्पन्न गरी प्रतिवेदन सार्वजनिक गरेको हो। नेपाल सरकारको आर्थिक वर्ष 2083-84 को वार्षिक बजेट, अर्थ मन्त्रालयको पूँजी बजार सुदृढीकरण तथा पुनरुत्थान कार्य योजना 2083 तथा बोर्डको पूँजी बजार नीति कार्यान्वयनको क्रममा सार्वजनिक परामर्शका माध्यमबाट सम्बन्धित सरकारवालाहरूको राय सुझाव तथा सुधारका क्षेत्र पहिचान गर्न बोर्डले अध्ययन सार्वजनिक गरेको हो। अध्ययनले पीबीसीलाई विशिष्टीकृत लगानी कोषका रूपमा मात्र नभई उद्यमशीलता, नवप्रवर्तन, रोजगारी सृजना, विदेशी पूँजी आकर्षण तथा सार्वजनिक पूँजी बजारको विस्तारसँग जोड़िएको आर्थिक विकासको महत्वपूर्ण माध्यमका रूपमा विकास गर्नुपर्नेमा जोड़ दिएको छ। अन्तर्राष्ट्रिय अभ्यासको अध्ययनका आधारमा जोखिम आधारित नियमन, लगानीकर्ता संरक्षण, सुशासन, पारदर्शिता, सम्पत्ति संरक्षण, योग्य लगानीकर्ता वर्गीकरण तथा डिजिटल सुपरिवेक्षण प्रणालीलाई भावी नियामकीय सुधारका प्रमुख आधारका रूपमा लिइएको छ। नेपालको उखु अनुसन्धान तथा विकासलाई सुदृढ बनाउन भारत सरकारले उखुका चार उन्नत जात नेपाललाई हस्तान्तरण गरेको छ। लखनऊ स्थित भारतीय उखु अनुसन्धान संस्थानले विकास गरेका ती चार जात सोमबार आयोजित कार्यक्रममा हस्तान्तरण गरिएको हो। बाराकोट जितपुर स्थित राष्ट्रीय उखुबाली अनुसन्धान कार्यक्रमले भारतीय उखु अनुसन्धान संस्था संघको सहकार्यमा ती जात नेपालमा भित्राएको हो। नेपाल स्थित भारतीय दूतावासका प्रथम सचिव निशाले उखुका चार उन्नत जातका बिउ नार्कका कार्यकारी निर्देशक श्रीमत श्रेष्ठलाई हस्तान्तरण गर्नु भएको छ। ताप्लेजुङमा नयाँ अलैँचीको कारोबार शुरू भएको छ। प्रतिमान 40 किलोग्रामको 84,000 का दरले कारोबार भएको छ। चालू सिजनको शुरूआतमा प्रतिमान 96,000 सम्ममा कारोबार भएको अलैँचीको मूल्य क्रमशः घट्दै 84,000 मा झरेको हो। एक साता अघि 88,000 का दरले कारोबार भएको अलैँचीको मूल्य अहिले घटेर 84,000 मा कारोबार भइरहेको व्यवसायीहरूले बताएका छन्। नयाँ उत्पादन आउन थालेसँगै मूल्य घट्न थालेको हो। सिजनको शुरूआती समयमा अलैँचीको मूल्य 96,000 मा कारोबार भएको थियो। तनहुँको बन्दीपुर गाउँपालिका याम्पा फाँटका धेरै दूध उत्पादन गर्ने 15 जना किसानलाई पुरस्कृत गरिएको छ। याम्पा फाँट दुग्ध उत्पादक सहकारी संस्थाले दुग्ध बिक्रीका आधारमा उत्कृष्ट किसानलाई पुरस्कृत गरेको सहकारीका अध्यक्ष काशीनाथ भट्टराईले जानकारी दिनुभयो। सहकारी मार्फत गत आर्थिक वर्षमा सबैभन्दा बढ़ी दूध 89,128 लिटर बिक्री गर्ने नमूना गाई फार्मका संचालक पुष्पराज पौडेल प्रथम हुनुभएको छ। साताको पहिलो कारोबार दिन सोमबार नेप्से परिसूचक सामान्य अंकले बढ़ेको छ। पछिल्ला दुई कारोबार दिनदेखि बढ़िरहेको नेप्से परिसूचकले यस दिन पनि बढ़ने क्रमलाई निरन्तरता दिएको हो। सोमबार नेप्से परिसूचक 4 अंकले बढ़ेर 2,595.81 बिन्दुमा पुगेको छ। नेप्से बढ़े पनि यस दिन कारोबार रकम भने घटेको छ। गत शुक्रबार 4,83 करोड़ रूपियाँ बराबरको शेयरको किनबेच भएको बजारमा सोमबार 1,27,19,000 किता शेयरहरू 4,46,52,00,000 रूपियाँमा किनबेच भएका छन्।
4: आर्थिक समाचारका साथमा हुनुहुन्थ्यो भुवन आचार्य। अब खेलकुद समाचार।
6: क्यानाडालाई हराएसँगै नेपाल विश्वकप लिग टूको अंक तालिकामा छैठौं स्थानमा पुगेको नेपालले आफ्नो दोस्रो खेल मंगलबार ओमनसँग खेल्दैछ। खेल नेपाली समय अनुसार बिहान 11:15 बजे हुनेछ। नेपाल र ओमनबीच भएका 16 खेलमध्ये नेपालको जित 10 खेलमा भएको छ भने ओमनको जित 6 खेलमा छ। ओमन 29 खेलबाट 33 अंक जोड्दै चौथो स्थानमा छ। 33 खेल खेलेको नेपालले 12 जित 19 हार र 2 खेलमा नतिजा नआउँदा 26 अंक जोडेर छैठौं स्थानमा छ। क्यानाडा भने 34 खेलबाट 25 अंक सहित 7 स्थानमा झरेको छ। क्यानाडाले 10 खेल जित्दा 19 खेल हार बिहोरेको छ भने 5 खेलमा नतिजा आएको छैन। अंक तालिकाको शीर्ष स्थानमा अमेरिका 34 खेलबाट 47 अंक छ। स्कटल्याण्ड 36 खेलबाट 45 अंक सहित दोस्रो र नेदरल्याण्ड 32 खेलबाट 38 अंक सहित तेस्रो स्थानमा छन्। लीग टूमा सहभागी 8 टोलीले 9 सिरिजमा प्रतिस्पर्धा गर्दैछन्। प्रत्येक सिरिजमा 4 खेल हुने भएकाले सबै टोलीले कुल 36 खेल खेल्नेछन्। नेपालले अहिले अन्तिम सिरिज खेलिरहेको छ। शीर्ष 4 रहने टोलीले सन 2027 दक्षिण अफ्रिका, जिम्बाब्वे र नामिबियामा आयोजना हुने एक दिवसीय विश्वकपको छनौट प्रतियोगितामा स्थान बनाउनेछन्। नेपालले शीर्ष 4 रहेर सिधै छनौट प्रतियोगिता पुग्ने सम्भावना भने गुमाइसकेको छ। काठमाडौँको बालाजुमा ग्यालेक्सी फिटनेसको नयाँ शोरूमको सञ्चालनमा आएको छ। सोमबार बालाजु स्थित ग्यालेक्सी फिटनेस शोरूमको उद्घाटन नेपाली क्रिकेट टीमका क्रिकेटर कुशल भुर्तेलले गरेका हुन्। सोही अवसरमा भुर्तेललाई ग्यालेक्सी फिटनेसको ब्राण्ड एम्बेसडरमा नियुक्त गरिएको छ। ब्राण्ड एम्बेसडर सम्बन्धी सम्झौतामा भुर्तेल र ग्यालेक्सी फिटनेसका प्रबन्ध निर्देशक दीपक प्रसाद अधिकारी बीच हस्ताक्षर भएको छ। कम्पनीले छापाको दमक, रूपन्देहीको बुटोल र बेलवास, कास्कीको पोखरा र चितवनको नारायणगढ़मा शाखा सञ्चालन गरेको छ। ग्यालेक्सी फिटनेसले अन्य ठाउँमा पनि विस्तारै शाखा विस्तार गर्दै जाने प्रबन्ध निर्देशक अधिकारीले जानकारी दिनुभयो।
4: खेलकुद समाचारका साथमा हुनुहुन्थ्यो अजय बम्ब। अब मौसम सम्बन्धी जानकारी। आज राति कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली भूभागका थोरै स्थानमा मध्यमसम्मको र एक दुई स्थानमा भारी वर्षा वा हिमपातको सम्भावना छ। साथै गण्डकी र लुम्बिनी प्रदेशको हिमाली भूभागमा एक दुई स्थानमा मध्यम वर्षा र हिमपातको सम्भावना रहेको मौसम पूर्व अनुमान महाशाखाले जनाएको छ। गत 24 घण्टामा देशका 5 प्रमुख शहरमा रेकर्ड गरिएको तापक्रमको विवरण यस प्रकार रहेको छ। धनकुटाको अधिकतम 29.3 डिग्री सेल्सियस, न्यूनतम 15.5 डिग्री सेल्सियस। काठमाडौँको अधिकतम 27 डिग्री सेल्सियस, न्यूनतम 14.5 डिग्री सेल्सियस। पोखराको अधिकतम 28.5 डिग्री सेल्सियस, न्यूनतम 17.1 डिग्री सेल्सियस। वीरेन्द्रनगरको अधिकतम 33.8 डिग्री सेल्सियस, न्यूनतम 16.5 डिग्री सेल्सियस र दिपायलको अधिकतम 31.4 डिग्री सेल्सियस, न्यूनतम 18 डिग्री सेल्सियस। अब अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। प्रहरीको पेशागत सफलताका लागि नैतिकता र निष्ठा आवश्यक रहेको प्रधानमन्त्री बालेन्द्र शाहको भनाई। धादिङको गलौदी क्षेत्रमा सड़क मरमतका लागि आज राति 11 बजेदेखि भोलि बिहान 5 बजेसम्म पृथ्वी राजमार्ग बन्द हुने। विश्व बाछोक दिवसका अवसरमा नेपालमा पनि विभिन्न कार्यक्रमको आयोजना। झण्डै 30 लाख नेपालीमा बाछ रोगको समस्या। र यस वर्षको अर्थशास्त्र तर्फको नोबेल पुरस्कार अमेरिकी अर्थशास्त्री रोबर्ट हल र माइकल वुडफोर्डलाई। यसका साथै साँझ 7 बजेको समाचार सकियो। अब अर्को समाचार 8 बजे अंग्रेजीमा सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।
7: तपाई अहिले सुन्दै हुनुहुन्छ उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज।
8: मेरा छोरा छोरीको सपना अन्तर्राष्ट्रिय स्तरको उच्च शिक्षा म पनि उस्तै चाहन्छु। मलाई विश्वास छ हाम्रो सपना र चाहनालाई पूरा गर्छ नेपाल जापान सेवा सेन्टरले।
9: हजुर, उच्च शिक्षाको लागि जापानको जुनसुकै सिटीमा अध्ययन गर्न र जापानिज भाषा सिक्नको लागि हामी तपाईँको साथमा छौँ।
10: सम्पर्क नेपाल जापान सेवा सेन्टर नाग पोखरी काठमाडौँ, फोन नम्बर 44 28 242 44 28 242।
11: कम ऑन, यु विल सर्टेनली बी बेनिफिटेड।
12: उच्च गति, भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्क द्वारा संचालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको आईपीटीभी सेवा प्रदान गर्ने डिश होम इन्टरनेट नेपालको एकमात्र नेक्स्ट जेनेरेशन वाईफाई 6 प्रविधि भएको वाईफाई 6 राउटरहरूसँग

0: अनिमा रिलायंस लाइफ इंश्योरेंस खुले राजियो।
1: साथी खबर निके खुशी देखिन्छौ त के काम गर्दैछौ आजकल तिम्रो जीवन त खुशी छ नि
2: काम पनि राम्रै छ दाम पनि टन्नै छ साथी प्रभु महालक्ष्मीको अभिकर्ता बनेर मन त सारै प्रसन्न छ
1: वा साथी सेवा सँगै मेवा मिल्ने क्या गजबको प्रगति
2: धन सँगै इज्जत पनि कमाइने अभिकर्ता बनेर भविष्य पनि बनाइने सेवामा सम्मान पेसामा गर्व ढुक ढुक होइन ढुक्क हौ प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सकै अभिकर्ता बनौ
3: नेपाल बैंकले ल्याएको छ व्यक्तिगत आवश्यकताको लागि व्यक्तिगत कर्जा
4: व्यवसाय गर्नका लागि सजिलो व्यवसाय कर्जा
3: उद्यम गर्नको लागि लघु उद्यम कर्जा
4: घर निर्माण तथा घर खरिद गर्न सुलभ आवास कर्जा शेयर धितो राखी शेयर कर्जा लगायत थुप्रै प्रकारका कर्जाहरू
3: सरल प्रक्रिया सुलभ ब्याज दर
4: देशभर रहेका नेपाल बैंक लिमिटेडका शाखामा गई थप जानकारी प्राप्त गर्न सक्नुहुनेछ
5: समय समय अघि बढ्दै नेपाल बैंक लिमिटेड नेपालको पहिलो बैंक
6: रेडियो दिदी बहिनी 95.2 मेगाहर्ज हामी सबैको साझा आवाज

0: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
1: अहिले बेलुकीको 7:30 बजेको छ। सामुदायिक सूचना नेटवर्क CIN बाट अब प्रसारण हुँदैछ साझा खबर।

0: सीआईएनको साझा खबरबाट दीपक आचार्यको नमस्कार। साझा खबर देशभरिका सामुदायिक रेडियो सीआईएनको फेसबुक पेज र युट्युब च्यानलबाट पनि सुन्न सकिन्छ। विश्वभर गरीबीको दर बढ़दै जाँदा नेपालमा भने घट्यो। पेशागत सफलताका लागि नैतिकता, निष्ठा र इमान्दारितालाई पहिलो शर्तका रूपमा लिनुपर्ने प्रधानमन्त्री शाहको भनाई, प्रहरीबाट शुरूआत गर्नुपर्ने।
1: जिम्मेवारीप्रति जवाबदेहिता पनि महत्वपूर्ण पक्ष हो। प्रहरी सेवामा आबद्ध सबैका लागि यी कुराहरू लागू हुन्छन्।
0: मानसिक स्वास्थ्य सम्बन्धी ऐन निर्माण प्रक्रियालाई सरकारले प्राथमिकतामा राखेको स्वास्थ्य मन्त्री मेहताको भनाई। गृहमन्त्री गुरूङ बिम्स्टेकको गृहमन्त्री स्तरीय बैठकमा सहभागी हुन भारत प्रस्थान। प्रस्तावित राजदूत विरूद्धको उजुरी संसदीय समितिमा।
2: 13 मित्र राष्ट्रका लागि प्रस्तावित राजदूतहरू विरूद्ध 4 व्यक्तिहरूबाट 7 उजुरीहरू समितिमा प्राप्त भएको विदितै छ।
0: नेपाल एलपी ग्यास उद्योग संघले दशैंलाई लक्षित गर्दै ग्यास सिलिण्डर साट फेर गर्ने केन्द्रको संख्या बढ़ाएर 11 पुर्यायो। त्रिशुली नदीको कटानका कारण भाँसिएको पृथ्वी राजमार्ग अन्तर्गत धादिङको गजुरीको गलौदी खण्डमा थप मरमत गर्नुपर्ने भन्दै आज रातीको लागि सवारी आवागमन रोक।
3: आज रातीको लागि चाहिँ गाडी पूर्ण रूपमा रोक लगाइएको छ भने भोलि बिहान 5 दुईतर्फी रूपमै सवारी साधनहरू आवागमन गर्नेछन्।
0: र पाकिस्तानले श्रीलंकालाई दोस्रो T20 अन्तर्राष्ट्रिय खेलमा 82 रनले पराजित गर्दै एक खेल अघि नै 3 खेलको श्रृंखला जितेको छ।
4: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क CIN।
0: सहकारी ठगी र मिटर ब्याजको विरूद्धमा बेला बेलामा आन्दोलन हुन्छन् तर त्यसको दीर्घकालीन समाधान हुन सकेको छैन। सहकारी ठगी र मिटर ब्याजमा राजनैतिक दलका नेता तथा कार्यकर्ता नै संलग्न हुने र उनीहरूको संरक्षणमा दलहरू नै लागि पर्ने हुनाले धेरै समस्या छ। प्रचलित कानून अनुसार यस्तो ठगी दण्डनीय अपराध भए पनि दोषीलाई कार्यवाही गर्न अप्ठ्यारो परिरहेको छ। अब खबर सन्तोषी रावलबाट।
5: प्रधानमन्त्री बालिन्द्र शाहले पेशागत सफलताका लागि नैतिकता, निष्ठा र इमान्दारीलाई पहिलो शर्तका रूपमा लिनुपर्ने बताउनु भएको छ। राष्ट्रिय प्रहरी प्रतिष्ठान महाराजगंजमा आज आयोजित प्रहरी निरीक्षक आधारभूत तालिमको 184 समूहको दीक्षान्त समारोहमा उहाँले सो कुरा बताउनु भएको हो। उहाँले तालिममा सिकेका कुरा व्यवहारमा उतार्न दीक्षित प्रहरी निरीक्षकहरूलाई निर्देशन दिनुभएको छ। पेशागत आचरण र अनुशासन कायम गर्दै संविधान, प्रचलित कानून, नियम, कार्यविधि र मापदण्डको पालना गर्नुपर्ने उहाँको भनाइ छ। जिम्मेवारी प्रति जवाबदेही हुनु पनि पेशागत सफलताका लागि महत्वपूर्ण रहेको प्रधानमन्त्री शाहले बताउनुभयो।
1: कुनै पनि पेशागत सफलताको लागि पहिलो मानक नैतिकता, निष्ठा र इमान्दारिता हो। यो सँगै पेशागत आचरण र अनुशासन कायम गर्दै संविधान, प्रचलित कानून, नियम, कार्यविधि र मापदण्डहरूको सही रूपमा पालना गराउनु पनि व्यक्तिको पेशागत सफलता हासिल गर्न मदद गर्दछ। जिम्मेवारीप्रति जवाबदेहिता पनि महत्वपूर्ण पक्ष हो। प्रहरी सेवामा आबद्ध सबैका लागि यी कुराहरू लागू हुन्छन्।
5: नेपालमा मानसिक स्वास्थ्य समस्या भएका 80% नागरिकले अझै पनि उपचार सेवा पाउन नसकेको स्वास्थ्य सेवा विभागका निमित्त महानिर्देशक डाक्टर कृष्ण प्रसाद पौडेलले जानकारी दिनुभएको छ। स्वास्थ्य पत्रकार मंचले आज काठमाण्डुमा आयोजना गरेको कार्यक्रममा उहाँले मानसिक स्वास्थ्य समस्या भएका 20% नागरिकले मात्रै आवश्यक परेको समयमा सेवा पाउने गरेको जानकारी दिनुभयो। उहाँका अनुसार नेपालमा करिब 10% नागरिकमा कुनै न कुनै प्रकार को मानसिक स्वास्थ्य समस्या रहेको छ भने सन् 2020 सर्वेक्षणले 5.2% किशोर किशोरीमा यस्तो समस्या देखिएको छ। नेपालमा वर्षेनी झण्डै 7200 जनाले आत्महत्याका कारण ज्यान गुमाउने गरेको उल्लेख गर्दै उहाँले मानसिक स्वास्थ्य सेवामा सरकारी लगानी न्यून हुँदा कार्यक्रम सञ्चालनमा चुनौती थपिएको बताउनुभयो। कार्यक्रममा स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले मानसिक स्वास्थ्य सम्बन्धी ऐन निर्माण प्रक्रियालाई सरकारले प्राथमिकतामा राखेको जानकारी दिनुभयो।
6: मानसिक स्वास्थ्यमा समस्या हुँदा अझ पनि धेरै मानिस खुलेर बोल्न या सहयोग माग्न हिचकिचाउँछन्। यस अवस्थालाई बदल्न जनचेतना, सही सूचना र सहयोगी सामाजिक वातावरण आवश्यक छ। मानसिक स्वास्थ्य सेवालाई व्यवस्थित र प्रभावकारी बनाउन आवश्यक कानूनी आधार निर्माण गर्नु सरकारको प्राथमिकतामा छ। यसै सन्दर्भमा मानसिक स्वास्थ्य सम्बन्धी अवधारणा पत्र मन्त्री परिषदबाट पारित भइसकेको छ। अब यसैमा आधारमा मानसिक स्वास्थ्य सम्बन्धी ऐन निर्माणको काम अघि बढाइनेछ।
5: विश्वभर गरीबीको दर बढ़दै जाँदा नेपालले भने बहुआयामिक गरीबी न्यूनीकरणमा उल्लेखनीय सफलता हासिल गरेको छ। संयुक्त राष्ट्र संघीय विकास कार्यक्रम यूएनडीपी र अक्सफोर्ड विश्वविद्यालयले सार्वजनिक गरीबीको ग्लोबल मल्टी डाइमेन्सनल पोवर्टी इण्डेक्स 2026 प्रतिवेदन अनुसार नेपाल गरीबीको दर र कुल संख्या दुवै घटाउन सफल सीमित देशहरूको सूचीमा परेको छ। दक्षिण एसियाली क्षेत्र अझै पनि उच्च गरीबीको जोखिममा रहेको छ। छिमेकी देशहरू भारत, पाकिस्तान र अफगानिस्तानमा जनसंख्या वृद्धिका कारण गरीबीको कुल संख्यामा अपेक्षित सुधार हुन सकेको छैन। तर नेपालले भने स्वास्थ्य, शिक्षा र जीवन स्तरका सूचकहरूमा सुधार गर्दै गरीबीको दर र गरीब मानिसको संख्या दुवैमा उल्लेखनीय कमी ल्याएको छ। सरकारले नयाँ तथा पुराना सवारी साधन खरिदमा खरिदकर्ता यातायात व्यवस्था कार्यालयमा अनिवार्य उपस्थित हुनु नपर्ने गरी सरकारले सहजीकरण गरेको छ। यातायात व्यवस्था विभागका अनुसार यातायात व्यवस्थापन कार्यविधि निर्देशिका 2060 संशोधन गर्दै यस्तो सहजीकरण गरिएको हो। पूर्वाधार विकास मन्त्रालयको सोमबारको मन्त्री स्तरीय बैठकले यस्तो निर्णय गरेको हो। विभागका अनुसार अब निजी तथा सार्वजनिक सवारी साधन दर्ताका बेला प्रथम पटक नामसारी गर्दा डिलरद्वारा यातायात व्यवस्था कार्यालयमा गरिएको चेक जाँचलाई नै मान्यता दिई पुनः यातायात व्यवस्था कार्यालयमा गई चेक जाँच गराउनु नपर्ने व्यवस्था गरिएको छ। काली गण्डकी नदीमा आएको बाढ़ीले पहुँच मार्ग भोगाएपछि अवरूद्ध बनेको बागलुङ पर्वत जोड्ने मालढुङ्गा पुल 15 दिनपछि सञ्चालनमा आएको छ। गएको असोज 11 गतेको बाढ़ीले पुलको पर्वततर्फको बाटो बगाउँदा बागलुङ स्थित पश्चिम नेपालका विभिन्न जिल्लाको सीधा यातायात ठप्प भएको थियो। सड़क डिभिजन कार्यालय, सुरक्षा निकाय र कामदारहरूको निरन्तर प्रयासपछि पहुँच मार्ग निर्माण गरी आज बिहानदेखि यातायात सञ्चालनमा ल्याइएको हो। गृहमन्त्री सुदन गुरूङ बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगको लागि बंगालको खाड़ीको प्रयास बिम्स्टेकको गृहमन्त्री स्तरीय प्रथम बैठकमा सहभागी हुन भारत प्रस्थान गर्नुभएको छ। आज दिउँसो 1 बजे भारतको नयाँ दिल्ली प्रस्थान गर्नुभएको हो। गृहमन्त्री गुरूङले यही असोज 27 गते बिम्स्टेकको बैठकमा सम्बोधन गर्नुहुनेछ। बैठकमा नेपाल, भारत, बंगलादेश, भूटान, म्यानमार, श्रीलंका र थाइल्याण्ड सहित 7 वटै सदस्य मुलुकका आन्तरिक सुरक्षा मामिला हेर्ने मन्त्री सहभागी हुनुहुनेछ। संसदीय सुनवाई समिति संयुक्तले विभिन्न 13 मित्र राष्ट्रका लागि प्रस्तावित राजदूत विरूद्ध परेका 7 वटा उजुरीबारे उजुरीकर्तासँग छलफल गरेको छ। 4 जनाबाट प्राप्त उजुरी मध्ये भारत, चीन, अमेरिका र बेलायतका लागि प्रस्तावित राजदूतसँग सम्बन्धित विषयमा छलफल गर्ने कार्यसूची रहेको थियो। जापानका लागि प्रस्तावित राजदूत ज्ञानप्रसाद थापा विरूद्ध उजुरी परेका उज्जवल कृष्ण श्रेष्ठ सम्पर्कमा नआएकाले उनको विषयमा तत्काल प्रक्रिया अघि नबढ़ाएको समितिका सभापति बोध नारायण श्रेष्ठले जानकारी दिनुभयो।
2: बुदा नम्बर 1 मा रहेको प्रस्तावित राजदूतहरूका सम्बन्धमा उजुरी दिने उजुरीकर्ताहरूसँग छलफल सम्बन्धी विषयमा प्रवेश गर्न चाहन्छु। मान्य सदस्यहरू, विभिन्न 13 वटा मित्र राष्ट्रका लागि प्रस्तावित राजदूतहरू विरूद्ध 4 जना व्यक्तिहरूबाट 7 वटा उजुरीहरू समितिमा प्राप्त भएको विदितै छ। मान्य सदस्यहरू, अब म प्रस्तावित 13 जना राजदूतका सम्बन्धमा एवं जापानका लागि प्रस्तावित राजदूत श्री जिज्ञान कुमार थापाका सम्बन्धमा उजुरी दर्ता गराउनु हुने उजुरीकर्ता श्री उज्जवल कृष्ण श्रेष्ठ ललितपुर, उहाँ अहिले सम्पर्कमा नआउनु भएको बेहोरा जानकारी गराउन चाहन्छु।
5: त्रिशुली नदीको कटानका कारण भाँसिएको पृथ्वी राजमार्ग अन्तर्गत धादिङको गजुरी स्थित गलौदी खण्डमा थप मरमत गर्नुपर्ने भएकाले आज रातीदेखि सवारी आवागमन पूर्ण रूपमा बन्द गरिने भएको छ। जिल्ला प्रशासन कार्यालय धादिङका अनुसार थप मरमत सम्भारका लागि गाड़ी चलाउन रोक लगाइएको हो। प्रमुख जिल्ला अधिकारी लक्ष्मी पाण्डे गौतमका अनुसार आज राती 11 बजेदेखि भोलि बिहान 5 बजेसम्म उक्त मार्ग हुँदै चल्ने सम्पूर्ण सवारी साधनको आवागमन पूर्ण रूपमा बन्द गरिनेछ। उक्त सड़क खण्डमा अझै थप मर्मतको कार्य गर्नुपर्ने आवश्यकता देखिएकाले यात्रुलाई कम प्रभाव परोस् भनी र रातिको समय पारेर आवागमन रोक्न लागेको जिल्ला प्रशासन कार्यालय धादिङका प्रमुख जिल्ला अधिकारी लक्ष्मी पाण्डे गौतमले सीआईएललाई जानकारी दिनुभयो।
3: पृथ्वी राजमार्गको गजुरी गाउँपालिकाको गलौदी भन्ने ठाउँमा बाटो भाँचिएर हामीले चाहिँ बाटो मर्मतको लागि अस्ति गाडी पूर्ण रूपमा दुईतर्फी रूपमै रोकाएर मर्मतको काम गरिराखेका थियौँ र अब गाडी चाडबाडको समय भएको हुँदाखेरि अब केही बाटो चाहिँ बनाइसकेपछि दुईतर्फी रूपमा फेरि त्यो रोकाएको बाटोलाई हामीले खुलाएर सवारी साधनहरू गाममा भएका सवारी साधनहरू सबै क्रस गरायौँ र अत्यावश्यक वस्तुहरू ग्यासको बुलेटहरू अनि इन्धनको गाडीहरू लगायत इमर्जेन्सी भेहिकलहरू पनि क्रस गराइयो र अब केही मर्मत काम अझै पनि बाँकी रहेको हुँदाखेरि आज बेलुका 11 बजेदेखि भोलि बिहान 5 बजेसम्मको लागि पूर्ण रूपमा दुईतर्फी सवारी साधन बन्द गराएर रातको समयमा त्यहाँ लाइटहरू बालेर र मिसिनहरू पर्याप्त मिसिन सहित जनशक्ति परिचालन गरेर पृथ्वी राजमार्गलाई दुईतर्फी रूपमा चलाउनको लागि काम भइरहेको हुँदाखेरि आज रातिको लागि चाहिँ गाडी पूर्ण रूपमा रोक लगाइएको छ भने भोलि बिहान 5 बजेदेखि दुईतर्फी रूपमै सवारी साधनहरू आवागमन गर्नेछन्।
5: नेपाल एलपी ग्यास उद्योग संघले दशैंलाई लक्षित गर्दै ग्यास सिलिण्डर साटफेर गर्ने केन्द्रको संख्या बढ़ाएर 11 पुगाएको छ। उपभोक्ताको सहजताका लागि नेपाल आयल निगम र ग्यास विक्रेता महासंघको समन्वयमा शुरू गरिएको यो सेवा असोज 30 गतेसम्म हरेक दिन बिहान 11 बजेदेखि दिउँसो 4 बजेसम्म उपलब्ध हुनेछ। संघका अनुसार काठमाडौँ र ललितपुरका विभिन्न स्थानमा तोकिएका केन्द्रबाट फरक कम्पनीका सिलिण्डर साट्न सकिनेछ। तोकिएका 11 केन्द्र बाहेक अन्य खुद्रा पसल वा स्थानबाट भने फरक कम्पनीका सिलिण्डर साट्न नमिल्ने संघले जनाएको छ। बाजुराको बढ़ीमालिका नगरपालिकामा लामो प्रयासपछि कोदोको बिस्कुट उद्योगको परीक्षण उत्पादन शुरू भएको छ। स्थानीय उत्पादनको प्रवर्धन, रोजगारी सिर्जना र नगरलाई आत्मनिर्भर बनाउने उद्देश्यले नगरपालिकाको पहलमा उद्योग संचालनमा ल्याइएको नगर प्रमुख अमर खड्काले जानकारी दिनुभयो। परम्परागत कोदोलाई पौष्टिक बिस्कुटका रूपमा उत्पादन गरी स्थानीय स्रोत साधनको उपयोग बढ़ाउने र आर्थिक अवसर सिर्जना गर्ने लक्ष्य लिएको नगरपालिकाले जनाएको छ। साझा खबरमा अब खेल खबर। पाकिस्तानले श्रीलंकालाई दोस्रो टी20 अन्तर्राष्ट्रिय खेलमा 82 रनले पराजित गर्दै एक खेल अगावै 3 खेलको श्रृंखला जितेको छ। रावलपिण्डीमा भइएको खेलमा माज सदाकतको 96 र कप्तान साहिब जदा फरहानको 73 रनको मदतमा पाकिस्तानले 20 ओभरमा 3 विकेट गुमाएर 215 रन बनाएको थियो। जवाफमा श्रीलंकाले 7 विकेट गुमाएर 133 रन बनाउन सक्यो। पाकिस्तानका मोहम्मद अमरानले 3 विकेट लिए। लगातार दोस्रो जितसँगै पाकिस्तानले श्रृंखलामा 2-0 अग्रता बढ़ाउँदै उपाधि आफ्नो नाममा गरेको छ।
0: बाढ़ी आउन सक्ने जोखिम भएका क्षेत्रमा सधैँ सतर्कता अप्नाउनु पर्ने,
7: विशेष गरी अझ यो नदी तटीय क्षेत्रका नजिक जुन बसोबास गर्नुहुन्छ उहाँहरूले चाहिँ बढ़ी सतर्क हुनुपर्ने अवस्था हुन्छ भने।
0: सूचना र जानकारी सहितको विशेष श्रृंखला मिलीजुली नेपाली। बाढ़ी प्रभावितको मानसिक स्वास्थ्यका लागि अप्नाउनु पर्ने सावधानी, चिकित्सा मनोविदसँगको कुराकानी लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
8: विपदको समयमा घर, अस्थायी बसोबास स्थल, होल्डिङ सेन्टर वा अन्य कुनै पनि स्थानमा महिला, बालबालिका, अपाङ्गता भएका व्यक्ति तथा अन्य जोखिममा रहेका व्यक्तिहरूमाथि कुटपिट, उपेक्षा, विभेद, हिंसा, यातना तथा यौन दुर्व्यवहार जस्ता घटनाहरू हुन सक्ने जोखिम बढ्छ।
9: आफ्ना बालबालिकालाई सधैँ निगरानीमा राखौं, उनीहरू प्रति सकारात्मक व्यवहार गरौं, समय बिताउ र उनीहरूका कुरा ध्यानपूर्वक सुनौ, सम्भावित जोखिम बारे सचेत रहौं। बाल बालिकाको स्वास्थ्य, पोषण, शिक्षा, संरक्षण र सहभागिताको अधिकार सुनिश्चित गरौं।
8: बाबुआमा गुमाएका, अभिभावकबाट बिछोडिएका, अलपत्र परेका वा हिंसा तथा दुर्व्यवहारको जोखिममा रहेका बाल बालिकालाई सहयोग आवश्यक परेमा तत्काल सम्पर्क गरौं।
9: बाल हेल्पलाइन 1098, बाल बालिका खोजतला समन्वय केन्द्र 104, राष्ट्रिय महिला आयोग 1145
8: र नेपाल प्रहरी 100 बाल बालिकाको सुरक्षा सबैको जिम्मेवारी।
10: सेभ द चिल्ड्रेन सामुदायिक विकास केन्द्र र रुडेक नेपालको साझेदारीमा नुवाकोट जिल्लाद्वारा जनहितमा जारी।
11: बाढ़ी प्रभावित क्षेत्रमा मरेका पशुको व्यवस्थापन र घाइते पशुको उपचार चुनौतीपूर्ण बनेको छ। यस्तो अवस्थामा किसानले के गर्ने?
10: मरेका पशुपन्छीबाट रोग फैलिन सक्ने हुँदा पानीको स्रोत भन्दा केही टाढा गहिरो खाडल खनी गाड्नुपर्छ। यसरी गाड्दा निसंक्रमणका लागि चुनाको प्रयोग गर्नुपर्छ। पशुपन्छी बीमा गरिएको छ भने क्षतिको फोटो तथा भिडियो खिचेर राख्नु पर्दछ र क्षति सम्बन्धी विवरण तुरन्त बीमा कम्पनीमा जानकारी गराउनुपर्छ।
12: पशुको दाना पानी, पशुपन्छीको लागि सफा पानीको व्यवस्था गर्नुहोस् र आवश्यकता अनुसार प्राविधिकको सल्लाहमा पानीलाई निर्मलीकरण गरी प्रयोग गर्नुहोस्। भिजेको, ओसिलो, ढुसी परेको दाना पराल खुवाउनु हुँदैन। पशुपन्छीलाई एकै पटकमा धेरै दाना नखुवाऊ। दानाहरूको भण्डारण गर्दा सुक्खा ठाउँमा ओस नभएको, हावा खेल्ने र भुइँबाट माथि उठाई मात्र राख्नुपर्छ। पशुपन्छीलाई एकै पटकमा धेरै दाना नखुवाउनुहोस्।
13: पशु स्वास्थ्य, भ्यागुते, चरचरे, लम्पी स्किन, पटके लगायतका संक्रामक रोगहरू फैलन सक्ने हुँदा रोकथामका लागि पशु चिकित्सक वा पशु स्वास्थ्य प्राविधिकको सल्लाहमा खोपको प्रयोग गर्नुपर्छ।
12: नेपाल सरकार, पशु सेवा विभाग, संयुक्त राष्ट्र संघीय खाद्य तथा कृषि संगठन एफएओ तथा अकोराब सीआईएनद्वारा जनहितका लागि जारी सन्देश।
4: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: तपाईँ सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। साझा खबरमा अब मिलीजुली नेपाली सुशीला श्रेष्ठबाट।
9: तपाईँ गोर्खा बुढी गण्डकी बाढ़ीले असर गरेको ठाउँमा हुनुहुन्छ अनि बस्न र खानाका लागि कहाँ सम्पर्क गर्ने भन्ने पो लागेको छ कि? गोर्खाका सीडीओ धर्मेन्द्र प्रसाद मिश्र,
14: हरेक विपदको समयमा आवश्यकता पर्यो भने सुरक्षा निकाय स्थानीय समस्यासम्म गर्न सकिन्छ। अहिले उद्धारपछिको राहत हो यो काममा चाहिँ जिल्ला विपद व्यवस्थापन समिति, स्थानीय विपद व्यवस्थापन समिति र सुरक्षा सम्बद्ध निकाय एकदम स्पिडली काममा जुटिरहेको छ। राहत वितरण पहिलो चरणमा सम्बन्धित स्थानीय तहबाट भइरहेछ, अहिले नै भइरहेछ। र दोस्रो विषय भनेको के हो भने प्रदेश सरकार संघबाट प्राप्त राहतलाई हामीले चाहिँ अहिले आरुघाटमा नेपाल प्रहरीको इलाका प्रहरी कार्यालयमा राखेर त्यहीँबाट व्यवस्थापन गरिएको छ।
9: राहत तथा उद्धारका लागि आफ्नो वडा, पालिकाका जनप्रतिनिधि अनि प्रहरीलाई खबर गर्न सकिन्छ। गोर्खाका सीडीओ धर्मेन्द्र प्रसाद मिश्र। तपाईँको घर वरपर नदी नाला खोला खोल्सीपो छन् कि? ह्वात्ते बाढ़ी आउन सक्छ है, विशेष ध्यान पुर्याउन विज्ञहरूको सुझाव छ। अनि बाढ़ी आउँदैछ भनेर पाएको सूचना छर छिमेकलाई सुनाउँदा राम्रो।
7: बाढ़ीको जोखिम त जति बेला पनि हुन सक्छ, विशेष गरी यो अहिले हामीले हेर्दै गर्दाखेरि रसुवा बाढ़ीको कुरा गर्दा, अहिले यही बुढी गण्डकी नदीमा आएको विषयको कुरा गर्दाखेरि पनि अब जति बेला पनि आउन सक्ने चाहिँ देखिएको छ। त्यही भएर हामीले विशेष गरी अझ यो नदी तटीय क्षेत्रका नजिक जुन बसोबास गर्नुहुन्छ उहाँहरूले चाहिँ बढी सतर्क हुनुपर्ने अवस्था हुन्छ भने सूचना पाउने भनेको चाहिँ मेनली यो एसएमएस, एक नम्बर एसएमएस पनि हुन्छ प्रभावितहरूको लागि, र अर्को चाहिँ यो सम्बन्धित स्थानीय तह र स्थानीय प्रशासनहरू प्रहरी कार्यालयहरूबाट त्यहाँ जुन चाहिँ उहाँहरूले अवेरनेसका कार्यक्रम गर्नुहुन्छ, सूचना दिएपछि चाहिँ उहाँहरूले त्यही अनुसार अलर्ट भएर त्यहाँको निर्देशन चाहिँ मान्नुपर्ने हुन्छ, जसले गर्दा चाहिँ आफू सुरक्षित अवस्थामा रहन सहयोग पुर्याउँछ।
9: बाढ़ी आउन सक्ने ठाउँबाट टाढै बस्न, बाढ़ी आएको हेर्न नदी छेउ नजान अनि कुनै आपद परे 1234 र 100 नम्बरमा फोन गर्न सक्नुहुन्छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रवक्ता शान्ति महत। गोर्खाको आरूघाटमा बेलीब्रिज राखिने भएको छ। गोर्खा र धादिङ जिल्ला जोड्ने पक्की पुलको एउटा भाग आइतबार बिहान बुढ़ी गण्डकी नदीमा आएको बाढ़ीले बगाएको थियो। नेपाली सेनाले बेलीब्रिज राख्नका लागि काम थालिसकेको छ। तपाईंलाई पनि बाढ़ी तथा विपद बारे आफ्नो कुरा भन्न मन छ भने सीआईएनको फेसबुक पेजको कमेन्ट बक्समा कमेन्ट र मेसेज पठाउन सक्नुहुन्छ। आजलाई मिलीजुली नेपाली यति नै, अर्को अंकमा फेरि भेटौंला।
0: तपाईं सामुदायिक सूचना नेटवर्क सीआईएनले काठमाण्डुमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। बाढ़ी प्रभावितको मानसिक स्वास्थ्यमा देखिन सक्ने विचलन र अप्नाउनु पर्ने सावधानी।
15: सुसाइडल थट्स आउँदा यदि कसैसँग कुरा गर्न पायो भने त्यो मोमेन्ट चाहिँ टर्यो कि टर्यो, अंग्रेजी हाम्रो एउटा नेपालीमा रात्रै अग्राह पलाउँछ भनेर अर्कोचोटि सुसाइडल थट्स आउनलाई टाइम चाहिन्छ।
0: चिकित्सा मनोविदसँगको कुराकानी सहितको हाम्रो पालो लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
16: तीन महिना तिर्नुहोस्, सात महिना चलाउनुहोस्। क्लासिक टेकको 200 Mbps इन्टरनेट सात महिनाको लागि मात्र रु 5,700 मा। साथै क्यारो टिभी एपमा पाउनुहोस् 200 भन्दा बढी HD र SD टिभी च्यानलहरू, वाइफाई 6 सहितको सुपर फास्ट इन्टरनेट र IPTV अब क्लासिक टेकमा। आजै जडान गर्नुहोस्, कल गर्नुहोस् 9709184147। शर्तहरू लागू हुनेछन्।
17: क्या सुविधा लिनु भए त? एनसेल प्याक किन्नु भए त? जहिले पनि जहाँ पनि प्याक खरिद गर्नुहोस् अनि 20% सम्म क्यास फिर्ता एनसेल एपमा क्लेम गर्नुहोस्। शर्तहरू लागू हुनेछन्। एनसेल, नेपालकै लागि।

0: नेपालको एकमात्र डिटिएच सेवा डिस्ट होम
1: डिस्ट होम खुशीको कनेक्शन
2: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN.
3: तपाई सामुदायिक सूचना नेटवर्क CIN ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ. अब बाढ़ी पहिरोको विपद र जोखिम कम गर्ने विषयमा प्रसंग. भोटेकोशी बाढ़ी आएको झण्डै दुई महिना पुग्न लागेको छ. बाढ़ी प्रभावितको मानसिक स्वास्थ्यमा देखिन सक्ने विचलन र अप्नाउनु पर्ने सावधानीका बारेमा चिकित्सा मनोविद डाक्टर पशुपति महसँग साथी लीलप्रकाश चन्दले कुराकानी गर्नुभएको छ.
4: अहिले बाढ़ी पीड़ित भएको ठाउँमा धेरै जस्तो पालिकामा एक एकजना साइको सोसियल काउन्सिलर नेपाल सरकारले पहिले यो वैदेशिक रोजगारमा गएका परिवारहरूलाई फोकस गर्ने सँगसँगै स्वास्थ्य मार्फत सबैलाई सेवा दिने भनेर राखे अवस्था हो. अनि त्यो ग्रुपलाई चाहिँ हामीले कतिजना छन् भन्दाखेरि त्यहाँ 35-36 जना चाहिँ साइको सोसियल काउन्सिलर सरकारको विभिन्न यो बागमती प्रदेशको विभिन्न पालिकामा भएका काउन्सिलरहरू चाहिँ त्यहाँ सपोर्ट गर्न त्यहीँकालाई सपोर्ट गर्न पनि टिम बनेर कोही रसामा हुनुहुन्छ, कोही नुवाकोट हुनुहुन्छ, कोही रारिङ हुनुहुन्छ. अब यो बेला चाहिँ त्यो एकजनाले त एउटा पालिका हेर्ने हो नि. अहिले त एउटै वडा धेरै मान्छे प्रभावित छन् अनि यतिखेर चाहिँ अलि धेरै चाहिन्छ भन्ने भएर चाहिँ अहिले यो धेरै संघ संस्थाहरू सबैले एउटा नबिगार्ने गरी यसरी गर भनेर मापदण्ड तोकेर गर्न राज्यले पनि लगाएको हो. साइकोलोजिकल फर्स्ट एड एउटा हदसम्म चाहिन्छ, तर त्यसपछि चाहिँ निरन्तर काउन्सिलिङ अलिकति अलिक एक्सपिरियन्स काउन्सिलरहरू राखेर अनि क्लिनिकल साइकोलोजिस्ट, साइकायाट्रिस्ट र साइकोलोजिस्टलाई चाहिँ सिकाएर तिनटै जिल्ला अस्पतालमा एकदेखि दुईजना साइकायाट्रिस्ट, एकजना क्लिनिकल साइकोलोजिस्ट र कम्तीमा त्यहाँ भएको एउटा काउन्सिलर छ, अर्को चार पाँचजना काउन्सिलरले सबै वडाहरूमा जाने. अब अहिले चाहिँ के गरिरहेका छन् धेरैले भने होल्डिङ सेन्टर स्कुल त्यो जहाँ जहाँ ग्रुप छन् त्यहाँ गरिरहेका छन् कि घर घरमा जानुहोस्, त्यहाँ बुझ्नुहोस् जहाँ गाह्रो छ त्यसलाई चाहिँ अस्पताल ल्याउनु पर्ने भयो, एम्बुलेन्स बोलाउनुहोस् भनेर. अब हामीले चाहिँ जिल्ला स्वास्थ्यसँग जिल्ला अस्पतालसँग एकदम समन्वय गरेर गरे भएर अनि त्यो केसमा एम्बुलेन्स बोलाएर पठाइयो नि त.
5: अहिले कुनै संस्था मार्फत काउन्सिलरहरू त्यहाँ पुग्न अथवा अरू मानसिक स्वास्थ्यको क्षेत्रमा काम गर्ने विज्ञहरू जान पर्यो भने जसलाई जतिखेर मन लाग्यो हिँड्ने हो कि त्यसको कस्तो खालको संरचना छ?
4: प्रक्रिया चाहिँ कस्तो हो भने प्रदेशको स्वास्थ्य मन्त्रालयसँग सचिवालयबाट अनुमति लिनु पर्यो, त्यहाँबाट पत्र तोकिदिए हुन्छ कुन पालिकामा जाने भने हुन्छ. त्यो पालिकामा जानुभन्दा पहिला जिल्ला स्वास्थ्यमा जानु पर्यो, जिल्ला स्वास्थ्यले त्यो पालिकामा चाहिए हो कि भने भेरिफाई गर्छ. त्यो पालिकाले अब यहाँ चाहिएको छ पठाउनुहोस् भनेपछि त्यहाँ उनीहरूले नि सदर गरेर उनीहरूको लिस्टमा राखेर यो मान्छे यहाँ छ भनेर उनीहरूले नि को कहाँ कहाँ छ भन्ने लिस्ट छ कि अहिले अनि त्यसरी पठाउनुहुन्छ. अनि जो आफू खुसी जाने अनि एउटा ग्रुपमा कुरा गर्न थालिहाल्ने यो प्रवृत्ति चाहिँ हामीले पनि स्ट्रिक्टली यो नगर्नु हुँदैन. सरकारले चाहिँ रोक्नुपर्छ है, जिल्ला स्वास्थ्यले रोक्नुपर्छ, अस्पताल त अब अस्पतालभित्रको मात्रै हेर्ने हो, नगरपालिकाले रोक्नुपर्छ भनेपछि अहिले उहाँहरू अलि बढी सक्रिय हुनुभएको छ. त्यहाँ डिजास्टरमा त्यति मान्छे छन् कि छैनन् तर सहयोग गर्न जाने मान्छे त्यति भयो कि. तपाईँको गाडी राख्ने ठाउँ छैन, लाइन त्यतिकै, रिलिफ बाँड्न जाने त्यतिकै भिड छ, अनि यो मनोपरामर्श गर्ने भिड छ. सो अब अहिले मान्छे एकदम इरिटेट हुन्छ नि त.
5: भोटेकोशी बाढीपछि आत्महत्याको यो चाहिँ कतिको जोखिमपूर्ण छ र यसमा चाहिँ हामीले मनोपरामर्शको कुरा गरिरहेका छौँ, त्यसैले यसको सन्तुलन गर्ने हो अथवा छुट्टै तरिकाले काम गर्नुपर्छ?
4: अब आत्महत्याको जोखिम त बढ्छ नै हेर्नुहोस्, किनभने यो जसले आफन्त गुमाएका छन् अथवा आफ्ना आफ्नो भन्ने चिज गुमाएको छन् त्यो मैले भने नि. अहिले त सबले सामान दिएछन्, के दिएछन् मान्छेले भेटिरहेछन्, भोलि जब मान्छे जान छोड्छन् त्यतिखेर चाहिँ निकै गाह्रो हुन्छ. त्यो भएर यो बाहिरका मान्छे गएर परनिर्भर बनाउनु हुँदैन कि. यो कुनै पनि डिजास्टर प्रभावित ठाउँमा त्यहीँको सपोर्ट मेकानिजमलाई सक्रिय गरिदिनुपर्छ. त्यही समुदायमा भएका मान्छेहरूसँग राखेर मिटिङ गर्ने, छलफल गर्ने, उनीहरूका कुराहरू सुनिदिने अनि अब एक आपसमा कसरी फेरि त उठ्नु त पर्यो होइन. अब अघि मैले भने नि यो डिजास्टर पो हाम्रो कन्ट्रोलमा थिएन र कुनै चिज असाधारण हो अथवा नराम्रो हो भने त्यही डिजास्टर नराम्रो हो. अब डिजास्टरले बिगारिसकेका चिज त्यसबाट फेरि हामी हिजोकै अवस्थामा जानु क्षमता त हामीले राख्न सक्छौँ नि त, किनभने हामी भूकम्प पनि उठेर आएको हो, कोभिड पनि उठेरै आएको हो, अरू विभिन्न भुइँचालोहरू फ्लड पनि उठाएका छौँ नि त. त्यो क्षति धेरै भएकोलाई चाहिँ कस्तो हुन्छ भने सबै त गए म मात्रै किन बाँच्ने भन्ने हुन्छ कि.
5: त्यसमा मनोपरामर्श बाहेक अरू के आवश्यक छ आत्महत्याको स्थितिलाई रोक्नको लागि?
4: होइन, अब आत्महत्याकै सोचाइ आइसकेको अवस्थामा चाहिँ औषधि चाहिने सम्भावना, एकदम धेरै हुन्छ मानसिक, जस्तो त्यो डिप्रेसनमै जाने अवस्था हुन्छ होइन। अनि त्यसो भएको भएर आत्महत्याको जोखिम छ भने काउन्सिलरले मैले ठिक पार्छु भनेर बस्नु चाहिँ त्यो चाहिँ उहाँलाई तालिममा त्यसरी सिकाइए हुँदैन, यदि सिकाइए रहेछ भने त्यो गलत सिकाइए भन्छ कि। त्यो बेलामा चाहिँ मानसिक रोगको उपचार गर्ने डाक्टर, जस्तो मैले मनोचिकित्सक भने अथवा तालिम लिएको स्वास्थ्य कर्मी अस्पतालमा, त्यहाँ लैजाने हो त्यो मान्छेलाई, लानलाई सपोर्ट गर्ने हो, त्यहाँ लगाएर आफूले भेटेको कुराहरू जानकारी दिने हो र थप औषधि पनि सुरु गर्ने अनि काउन्सिलिङ पनि गर्ने, परिवारको सपोर्ट सिस्टम पनि कन्टिन्यू बनाइदिने हो होइन।
5: कसैमा त्यो आत्महत्याको विचार सोच आयो भने त्यो एकपटक, दुईपटक, तीनपटक, चारपटक अथवा पटक पटक कस्तो अवस्थामा कति धेरै थोरै जोखिम हुन्छ?
4: अनि यदि तपाईँको सोचाइ आएको अवस्था स्टेज छ भने पनि काउन्सिलरले म कुरा गरेर ठिक पार्छु भन्नु पर्दैन। तपाईँसँग कुरा गरेर चाहिँ मलाई कम भाषा भन्छ उसले, कम भाषा तर यो भनेर चाहिँ तपाईँलाई थाहै हुँदैन, कुनै बेला एकदम धेरै आउँछ र तपाईँले त्यही अनुसार आफूलाई एक्सनमा जाने रिस्क हुन्छ, त्यसैले यसको विशेषज्ञ डाक्टरलाई नै भेट्नुपर्छ भनेर, म पनि भेट्छु उहाँलाई नै भेट्नुपर्छ, किनभने हाम्रो लागि तपाईँ एकदमै इम्पोर्टेन्ट मान्छे हो है, हाम्रो लागि तपाईँ एकदमै इम्पोर्टेन्ट मान्छे हो भनेर त्यो खालको मेसेज दिएर उसलाई मनोचिकित्सकीय उपचारमा पनि र मनोपरामर्श अथवा मनोवैज्ञानिक उपचारमा पनि एकैचोटि जोड्नुपर्छ।
5: त्यस्तो यदि विचार आएको छ भने मनोपरामर्शकर्ताले त्यो विचारलाई कम गर्नको लागि सहयोग गर्न सक्छ कि सक्दैन?
4: कम गर्न सक्छ। कस्तो हुन्छ भने सुसाइडल थट्स आउँदा यदि कसैसँग कुरा गर्न पायो भने त्यो मुभमेन्ट चाहिँ टर्यो कि, त्यो मुभमेन्ट टर्यो, अङ्ग्रेजी हाम्रो एउटा नेपालीमा रात रह्यो अग्राह पलाउँछ भनेर, अर्कोचोटि सुसाइडल थट्स आउनलाई टाइम चाहिन्छ।
3: प्रहरीका साथै सबैले पेशागत सफलतामा नैतिकता, निष्ठा र इमान्दारितालाई पहिलो शर्तका रूपमा लिनुपर्ने प्रधानमन्त्री बालेन्द्र शाहले बताउनु भएको छ। विश्वभर गरीबीको दर बढ़दै जाँदा नेपालमा पनि बहुआयामिक गरीबी न्यूनीकरणमा उल्लेखनीय सफलता हासिल भएको छ। गृहमन्त्री सुदन गुरूङ बिम्स्टेकको बैठकमा सहभागी हुन भारत प्रस्थान गर्नुभएको छ। त्रिशुली नदीको कटानका कारण भाषिएको पृथ्वी राजमार्ग अन्तर्गतको गलौदी खण्डमा थप मरमत गर्नुपर्ने भन्दै आज रातिका लागि सवारी साधनमा रोक लगाइएको छ। र पाकिस्तानले श्रीलंकालाई दोस्रो टी20 अन्तर्राष्ट्रिय खेलमा 82 रनले पराजित गर्दै एक खेल अगाडि नै 3 खेलको श्रृंखला जितेको छ। हवस् त आजलाई साझा खबरको समय सकियो। प्राविधिक साथी रवि धितालाई धन्यवाद। भोलि असोज 27 गते बिहान 6 बजेको साझा खबरमा फेरि भेटौंला। अहिलेलाई म दीपक आचार्य पनि विदा हुन्छु। नमस्कार, शुभरात्री।

0: नमस्कार, कार्यक्रम जीवन रक्षामा तपाईलाई हार्दिक स्वागत छ। म लील प्रकाश चन्द। कार्यक्रम जीवन रक्षाको आजको अंकमा हामीसँग संवादका लागि आधार नेपालका कार्यकारी निर्देशक प्रह्लाद ढकाल हुनुहुन्छ। यहाँलाई हार्दिक स्वागत छ।
1: नमस्ते, धन्यवाद।
0: भटिकुसीमा भदौ 10 गते गएको बाढ़ी पछि 12 दिन बित्दै लाग्दाखेरि उद्धारको काम पनि त्यतिकै भइराखेछ र राहत वितरणका विभिन्न अभ्यासहरू पनि त्यहाँ चलिराखेका छन्। आधार नेपालको कार्यक्षेत्र रहेकै जिल्ला पर्यो नुवाकोट र रसुवा आसपासमा पनि यहाँहरूले त्यो राहत वितरणको लागि पनि समन्वय गरिराख्नु भएको छ। के पुग्यो, अझै के पुर्याउँदै हुनुहुन्छ यहाँहरूको तर्फबाट, त्यहाँबाट अगाडि
1: बढाउँ। राहत धेरै नै गएको छ, राहत राम्रोसँग गएको छ, तर फर्स्ट केही दिन चाहिँ अब अलिकति अलमल जस्तो, 3-4 दिन त अलमल जस्तै भयो राहतको विषयमा। अलमल हुनुको कारणहरू छ, हामीले जुन वान डोरको कुरा गरेका छौँ होइन,
0: एक द्वार
1: नीति, त्यसमा अलिकति छलफल गर्नुलाई अहिले राहत गएको छ। अब हाम्रो हिसाबले भन्नु चाहिँ हामीले इमिडिएटली दोस्रो, म हुम्लामा त्यहाँ बाढी जाँदा मैले 9 बजी बिहान यो आयो भन्ने थाहा पाएपछि मेरो बहिनीले भनेपछि मेरो घर पनि त्यतै हो, त्रिशुलीको तिरमै छ मेरो बहिनीको घर। अनि म 2 बजी काठमाडौँ आइपुगिहालेँ फ्लाइटमा, अनि त्यसपछि हामी इमिडिएटली रेस्पोन्समा गयौँ र पहिलो रेस्पोन्स त्यही दिन बेलुकाबाट सुरु गरेर हामीले 1000 परिवारलाई फुड बास्केट भनौँ, खानाको झोला बनाएर काठमाडौँ सिडीवाला जिम्मा लगायौँ। काठमाडौँ सिडीले इमिडिएटली, त्यो सबैभन्दा बढी निडको काम रहेछ, उहाँले इमिडिएटली भोलिपल्ट बिहानै सबै 1000 नै MI-16 रसुवा गयो। अनि त्यसपछि हामी अरू यतापट्टि साइडमा राहतको काममा लाग्यौँ र अनि खोला वारी विदुर बटार साइडमा चाहिँ प्रशस्त खानेकुराहरू भएको र मान्छेहरू पनि आफै जागरूक भएर गाउँलेहरूले स्कूलहरूलाई हेल्प पोस्टलाई पनि यो होल्डिङ सेन्टरको रूपमा मान्छेहरूलाई राखेको, आफन्तहरूले घर घरमा मान्छे राखेको, मेरो आफ्नै बहिनी घरमा 16 मान्छेले सबैले आफैले स्वत स्फूर्त भोलिन्टियरी रूपमा राखेको र नुवाकोट जिल्ला आफै पनि अन्नको भण्डार भएको हुनाले उहाँहरूलाई के अरे खानाको खासै त्यो भनौँ न क्राइसिसै लेभल चाहिँ थिएन, तर खोला पारी चाहिँ मान्छेहरू त्रिशुली पारी चाहिँ एकदम मान्छे कम मान्छेहरू गएको हुनाले त्यसको पर्सिपल्ट चाहिँ हामी त्यहाँ फोन गरेर खाद्यान्नको अवस्था के छ, औषधिको अवस्था के छ सबै सोध्यौँ स्थानीयलाई र जाँदाखेरि खानाको अवस्था ठिक थियो, हामीले खाना लगेनौँ। अनि त्यतिखेर अलिकति चाहिँ हाइजिनको, स्पेसल्ली बच्चाहरूलाई हाइजिनको, साबुनको, सेनिटाइजरको लगायतका कुराहरूको अथवा टुथपेस्टको, मास्कको, त्यस्तो कुराहरू खाँचो थियो, त्यो लिएर हामी चाहिँ लगभग हामी यो गाडी बाटोमा फँसेको काम गर्दा 17 घण्टा गाडीमै बसेर 17 घण्टाको यात्रा आउने जाने गरेर 17 घण्टा त हामी मोटरमा भयौँ, काम हामीले जम्मा 3.5 घण्टा गरेर
0: त्यहाँ अझै आधार नेपालको तर्फबाट केही लिएर जानुपर्ने, पुर्याउनु पर्ने अझै बाँकी छ कि अथवा कस्तो खालको दीर्घकालीन योजनाहरू बनाएर राहत वितरणमा सहभागिता जनाउन खोज्दैछ आधार नेपालले?
1: हामी 3 कुरा गर्दैछौँ, म 3 कुरा भन्छु।
2: एउटा प्रधानमन्त्री भएपछि उहाँ पहिलोपटक प्रहरीको कार्यक्रममा सहभागी हुनुभएको, राष्ट्रिय प्रहरी प्रशिक्षण
1: हाम्रा सुरक्षाकर्मीहरूलाई
2: प्रशिक्षण महाराजगंजमा आयोजित निरीक्षकहरूको दीक्षान्त समारोहमा सम्बोधन गर्दै प्रधानमन्त्री शाहले जिम्मेवारी निभाउँदा अनुचित प्रभावमा नपर्न आग्रह गर्नुभएको छ। संगठनको प्रोटोकल विपरीतको कार्यमा संलग्न हुने छैन भन्ने विश्वास व्यक्त गर्दै उहाँले आधारभूत तालिम पूरा गरेर कार्यक्षेत्र प्रवेश गर्न लागेका इन्सपेक्टरहरूलाई कुनै पनि दबाव र प्रभावमा नपर्न आग्रह गर्नुभएको हो। परिणाममुखी अनुसन्धानको लागि प्राविधिकको प्रयोग गर्नुपर्ने, आवश्यकता हुनाउँदै प्रधानमन्त्री शाहले अनुसन्धानमा आवश्यक स्रोत साधन दिलाउन सरकार तत्पर रहेको उल्लेख समेत गर्नुभयो। आफ्ना छोराछोरीलाई प्रहरी जस्तो चुनौतीपूर्ण पेसामा आबद्ध गराउने अभिभावक र परिवारप्रति पनि उहाँले आभार व्यक्त गर्नुभयो। प्रतिष्ठानका अनुसार प्रहरी निरीक्षक 184 समूहमा 79 दीक्षित भएका छन्।
1: उद्धार कार्यको लागि
3: गृहमन्त्री
1: हाम्रा सुरक्षा निकायलाई के कुराको खाँचो,
3: गृहमन्त्री सुदन गुरुङ 2 दिने भ्रमणका लागि भारत जानु भएको छ। उहाँ आज दिउँसो
1: संस्था मिलेर
3: पाल वायु सेवा निगमको उडान मार्फत भारत जानु भएको हो। बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडी प्रयास विमेष टेकको
1: यस्तो कुराहरू
3: गृहमन्त्री स्तरीय बैठकमा सहभागी हुन स्ट्याटिक दिल्ली प्रस्थान गर्नुभएको उहाँको सचिवालयले जानकारी दिएको छ। भारतीय गृहमन्त्री अमित शाहको पहलमा नेपालका गृहमन्त्री गुरुङ सहित भारतका शाह बंगलादेशका सलाहउद्दिन अहमद लुङतेन दोर्जी म्यानमारका लेफ्टिनेन्ट जनरल श्रीलंका विजिता हेरात र थाइल्याण्डका अनुतिन चान विराकुल सहभागी हुनेछन्। भ्रमणका क्रममा गृहमन्त्री गुरुङले भारतीय समकक्षी शाहसँग द्विपक्षीय भेटवार्ता गर्ने कार्यक्रम समेत तय गरिएको छ। गृहमन्त्री गुरुङ
2: नेपाली कंग्रेसको पन्ध्रौं महाधिवेशनबाट सभापति वरिष्ठ उपसभापति उपसभापति र महामन्त्रीको अन्तिम मत परिणाम सार्वजनिक भइसकेको छ। आज बिहान सकिएको उपसभापतिको अन्तिम परिणाम अनुसार डाक्टर चन्द्रकान्त भण्डारी मधु आचार्य र विनोद चौधरी निर्वाचित हुनुभएको छ। भण्डारी र आचार्य खुला र चौधरी समावेशी कोटाबाट उपसभापतिमा निर्वाचित हुनुभएको हो। उपसभापति खुलातर्फको मतगणनामा भण्डारीले 3735 मत सर्वाधिक प्राप्त गर्नुभयो। यस्तै आचार्यले 2342 मत प्राप्त गरी निर्वाचित हुँदा उपसभापति समावेशीतर्फ विनोद चौधरीले 1745 मत प्राप्त गर्नुभयो। यस्तै महामन्त्रीमा प्रदीप पौडेल, उदय शमशेर राणा र ढिला संग्रौला आचार्य र विनोद चौधरी निर्वाचित हुनुभएको छ। भण्डारी र आचार्य खुला र चौधरी समावेशी कोटाबाट उपसभापतिमा निर्वाचित हुनु भएको हो। उपसभापति खुला तर्फको मतगणनामा भण्डारीले 3700

0: पौडेलले 4194 मत, राणाले 2320 मत पाउँदै विजयी हुनुभयो। यस्तै महिला महामन्त्रीमा डाक्टर जिल्ला संग्रौला पन्तले 3118 मत निर्वाचित हुनुभएको छ। उहाँकी प्रतिस्पर्धी महालक्ष्मी उपाध्याय जिनाले 2864 र रीता खनालले 804 मत मात्रै प्राप्त गर्नुभयो। उपसभापतिमा पुष्प भूषाल र वरिष्ठ उपसभापतिमा विष्णु प्रकाश शर्मा निर्विरोध निर्वाचित हुँदा सभापतिमा गगन थापा चयन भइसक्नु भएको छ। पदाधिकारीमा महामन्त्री र केन्द्रीय सदस्यको मतगणना जारी छ। पछिल्लो जानकारी अनुसार महामन्त्रीमा रामरी खतिवडाले सबैभन्दा धेरै 1586 मतका साथ अग्रता लिइरहनु भएको छ। उहाँलाई अझै शिवाकुटीले 1128 र दिल्लीराम सुवेदीले 909 मतका साथ पछ्याइरहनु भएको छ। केही बेर अघि प्राप्त पछिल्लो अपडेट अनुसार देवेन्द्र राज कणेलले 753, विकास कोइरालाले 595, राजीव ढुङ्गानाले 578, अमृत कुमार अर्यालले 421, रमेश प्रसाद धमलाले 411, विमला छेत्रीले 141 मत ल्याउनु भएको छ। कंग्रेस केन्द्रीय निर्वाचन समितिले आज सूचना जारी गर्दै केन्द्रीय सदस्य प्रत्यक्षले खुला तर्फको मतपत्र नम्बर 4 को गणना भने भोलि बिहान 8 बजेदेखि शुरू हुने जनाएको छ। मतगणना ललितपुर स्थित केन्द्रीय कंग्रेस
1: गर्न जरूरी छ।
0: कंग्रेसको केन्द्रीय कार्यालय सानिप्यामा भइरहेको छ। कंग्रेस केन्द्रीय कार्य समितिको निर्वाचन अन्तर्गत 23 गते राति 9 बजेदेखि मतगणना शुरू भएको थियो।
1: सरकारको सबै निकायमा हाम्रो सशस्त्र प्रहरी बल नेपाल
2: नेकपा एमालेको केन्द्रीय कमिटिमा मनोनित सदस्यहरूले पद तथा गोपनीयताको शपथ अध्यक्ष केपी शर्मा ओलीले केन्द्रीय कमिटिमा मनोनितहरूलाई शपथ ग्रहण गराउनु भएको हो। नेताहरू सृजना राई, पुष्पा खिस्की, साबित्रा अर्याल, इन्दु कडरिया, सीता पंगिनी, सीता अधिकारी, धर्मनाथ प्रसाद शाह, यजमान कंग दवा, अटंक आङ्गुहाङ, नवीन रोक्का, बहादुर गुरूङ, डबल पाण्डे र विजेन्द्र केसीले कमिटी बैठकले विभिन्न जिल्लाका 13 जनालाई केन्द्रीय सदस्यमा मनोनित गर्ने निर्णय गरेको छ।
1: गुजरातमा भूकम्प जान हामी जानुपर्छ, हामी जाएको पनि छ।
0: संसदीय सुनवाई समितिमा आज 3 देशका प्रस्तावित राजदूतहरूले आफ्ना दृष्टिकोणले कार्ययोजना प्रस्तुत गरेका छन्।
3: अहिले पछिल्लो समयमा
0: भारत, चीन र बेलायतका लागि प्रस्तावित राजदूतहरूले आज संसदीय सुनवाई समितिमा आफ्ना योजना र दृष्टिकोण प्रस्तुत गरेका हुन्। भारतका लागि प्रस्तावित नेपाली राजदूत डाक्टर निश्चल नाथ पाण्डेले नेपालको कूटनीतिलाई असफल भन्न नमिल्ने बताउनु भएको छ। उहाँले चीनको दक्षिण एसिया बेलायती उपनिवेशमा रहँदा समेत नेपाल अविभाज्य र स्वतन्त्र रहने हामीको कूटनीतिक सफलताको प्रमाण भएको दावी गर्नुभयो। संसदीय सुनवाई समितिका सदस्यले उठाएको प्रश्नको जवाब दिँदै पाण्डेले विकास र पूर्वाधार निर्माण तथा राजनीतिक स्थिरतामा कमजोरी देखिए पनि नेपालको सार्वभौम कूटनीति कहिले असफल नभएको बताउनुभयो। जिनका लागि प्रस्तावित नेपाली राजदूत कल्याण दास शर्माले नेपाल र चीन बीचको सम्बन्धलाई थप घनिष्ठ बनाउँदै विश्वको दोस्रो अर्थतन्त्रबाट मुलुकले अधिकतम आर्थिक लाभ लिनुपर्ने बताउनुभयो। यस्तै बेलायतका लागि प्रस्तावित नेपाली राजदूत गौरव शंकर जबराले आफ्नो कार्यकालमा आर्थिक कूटनीति र नेपाल बेलायत बीचको ऐतिहासिक सम्बन्धलाई थप सिकेको कुरा बनाउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। पूर्व प्रधान सेनापति समेत रहनुभएका जबराले दुई देशको सम्बन्धलाई व्यापार, लगानी, प्रविधि हस्तान्तरण र जनस्तरको सहकार्यमा विस्तार गर्ने विदेशी अठोट व्यक्त गर्नुभएको हो।
2: सर्वोच्च अदालतको न्यायाधीशमा सिफारिश भएका 4 जना विरूद्ध संसदीय सुनवाई समितिले उजुरी आह्वान गरेको छ। आज सिंह दरबारमा बसेको समितिको बैठकले सर्वोच्च अदालतमा सिफारिश 4 न्यायाधीश आह्वान गर्ने अनुसारको सूचना जारी गर्ने निर्णय भएको समिति सभापति बोधनारायण श्रेष्ठले जानकारी दिनुभयो। उहाँका अनुसार उजुरीका लागि सार्वजनिक माध्यमबाट सूचना जारी गर्ने निर्णय भएको छ। यसका लागि समितिको सचिवालयले सर्वोच्च न्यायाधीशका लागि 4 न्यायाधीशलाई सिफारिश गरेको थियो, जसमा उच्च अदालत पोखराका मुख्य न्यायाधीश रत्नबहादुर बाग्चन, उच्च अदालतका न्यायाधीशहरू चन्द्रबहादुर
3: सजिलो हुन्थ्यो।
0: नेपाल परिवेशमा तीन जिल्लामा भएका छुट्टा छुट्टै सवारी दुर्घटनामा तीनै जनाको मृत्यु लगायतका थप समाचार बाँकी नै छन्।

0: बसेर
1: ढुकढुक तिमी ढुक्क हो प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स के अभिकर्ता बनाऊ
2: प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स
0: जाँदाखेरि कहाँ बिताउनु भयो नि हामीलाई थाहा हुन्थ्यो ट्रान्सपेरेन्सी पनि हुन्थ्यो फर्केर
3: आउँदाखेरि पचास वर्ष भन्दा बढी विश्वभरि रुचाइएको अमेरिकाद्वारा प्रमाणित साथै मार्बलका युपिभीसी प्रोडक्टहरू
4: दोहोरिने र छुट्ने कम
5: यो महासञ्चार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश समयको आवाज
0: हामीले अनुभव
6: महासञ्चार नेटवर्क काठमाडौँबाट प्रसारण भइरहेको नेपाल काठमाडौँ उपत्यकाबाट फेरि मनाउन जाने यात्रुहरूको संख्या पाँच लाख पुगेको छ बाढी पहिरो र सड़क दुर्घटनाका कारण यात्रुहरू त्रसित र अन्नपूर्ण अवस्थामा यात्रा गर्न
0: सकिन्छ
6: करिब पाँच लाख
0: होइन यो एकदमै बढी सुशासनको जरुरी छ अनि त्यसपछि एकदम क्षमता नभएका मान्छेहरू एकदम भावनात्मक रूपमा म जानुपर्छ भनेर गएर हुन्छ उनीहरूले जाँदाखेरि कतिपयले त राम्रो गरेर कतिपयले झन् बढी ड्यामेज गरेर आउँछन् होइन बच्चाहरूमा अस्ति जाँदाखेरि बच्चाहरूको लाइन बस्ने कोही मान्छे गाडी लिएर आएन बच्चा टक्टर लाइन बस्छ त्यहाँ आए बाँडिहाल्छ जस्तो हामी जाँदा हामीले बाँड्दैन म चाहिँ केमा विश्वास गर्नु कसैको यो एकजनाको हातमाथि एउटा नेपालीको हातमाथि एउटा नेपालीको हात तल बाँधेर राखेर बाँड्नु त मलाई कस्तो लाग्छ मलाई त एकदम दर्दनाक लाग्छ त्यो हेर्नु मन
4: भनेको आधार नेपालले आफैले लगेर त्यहाँ गाडी लगेर वितरण गरेन त्यो सम्बन्धी
0: सबै पक्षलाई
6: पृथ्वी राजमार्ग स्थित धादिङको गलौदी क्षेत्रमा सडक मर्मत गर्नुपर्ने भएकाले आज बेलुकी 11 बजेदेखि भोलि बिहान 5 बजेसम्म पृथ्वी राजमार्ग बन्द हुने भएको छ। धादिङका प्रमुख जिल्ला अधिकारी
0: स्थानीय प्रतिनिधि
6: लक्ष्मी पाण्डे गौतमले आज सूचना जारी गरी गजरी गाउँपालिका 5 गलौदी क्षेत्रमा त्रिशुली नदीको कटानका कारण सड़क भाँचिएकाले उक्त सड़क मर्म सम्भार गर्न राजमार्गमा सवारी आगमन बन्द गरिएको जानकारी दिनुभयो। गत असोज 23 गते शुक्रबार सड़क भाँचिँदा उक्त राजमार्ग अवरूद्ध भएको थियो। असोज 24 गते दिनभर उक्त राजमार्गलाई थप मर्म सम्भार गर्नुपर्ने भन्दै आज राति बन्द गर्न लागेको जसैको मुखमा राष्ट्रिय राजमार्ग बन्द हुँदा सवारी आगमनमा समस्या भएको छ। नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष चितवडाले दशैंको समयमा राजमार्ग बन्द हुँदा सवारी आगमनमा चुनौती खड़ा भएको बताउनुभयो।
0: तीन
6: जिल्लामा भएका छुट्टै सवारी दुर्घटनामा दुई
0: जना
6: बर्दघाट सुस्तापूर्वक गैंडाकोटमा स्कूल
0: मोटरसाइकल
6: चालकको कुसुमलाई ठक्कर दिँदा मोटरसाइकल चालक गैंडाकोट छक्का अन्दाजी 24 वर्षीय राजु थापाको मृत्यु भएको प्रहरीले जनाएको छ। यसको ठक्करबाट गम्भीर घाइते भएका थापालाई उपचारका लागि चितवनको भरतपुर स्थित चितवन मेडिकल कलेज अस्पताल लगिएकोमा चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ। यस्तै पृथ्वी राजमार्ग अन्तर्गत तनहुँको व्यास नगरपालिका 12 कुवामा सिमेन्ट बोकेको ट्रक दुर्घटना हुँदा पनि चालकको मृत्यु भएको छ। मृत्यु हुनेमा धादिङ गाउँपालिका 6 करिब 30 वर्षीय दुखसञ्जीव मकर रहेका छन्। दुर्घटनामा सहचालक
4: प्रहरीले
6: जनाएको छ। टुम्रेबाट दमौलीतर्फ सिमेन्ट लिएर आउँदै गरेको
4: 154 नम्बरको
6: ट्रक चालकले नियन्त्रण गुमाउँदा सड़कबाट करिब 20 मिटर तल खसेको प्रारम्भिक
4: अनुसन्धानबाट खुलेको
6: छ। सुनसरीको कोशी गाउँपालिका 2 काली मन्दिर स्थित भित्री सड़क खण्डमा मोटरसाइकलको ठक्करबाट एक महिलाको मृत्यु भएको छ। आज दिउँसोको 27/28/55 नम्बरको मोटरसाइकलले पैदल यात्री कोशी गाउँपालिका दुई बस्ने 45 वर्षीय कौशिला यादवलाई ठक्कर दिई घाइते बनाएको थियो। घाइते यादवलाई उपचारका लागि विराटनगर लैजाने क्रममा बाटोमा मृत्यु भएको थियो। उक्त दुर्घटनापछि मोटरसाइकल र चालक बरा क्षेत्र नगरपालिका साथ बस्ने अन्दाजी महिनापछि सुमन सतालाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।
7: दशैं तिहार लगायत प्रमुख चाड पर्व नजिकैसँगै काठमाडौँ उपत्यकामा ट्राफिक प्रहरीले आफ्नो सक्रियता थप बढ़ाएको छ। चाड पर्वका समयमा सवारी साधनको चाप बढ़ने, लामो तथा छोटो दूरीका यात्रुको आवागमन वृद्धि हुने र यात्रामा हुन सक्ने सम्भावित जोखिमलाई मध्यनजर गर्दै ट्राफिक प्रहरीले सचेतना अभियानलाई तीव्र पारेको हो। चाड पर्वका समयमा सवारी दुर्घटना न्यूनीकरण, यात्रुलाई सहज र सुरक्षित यात्रा सुनिश्चित तथा चालकलाई जिम्मेवार बनाउने उद्देश्यले उपत्यकाका विभिन्न स्थानमा सचेतनामूलक कार्यक्रम सञ्चालन भइरहेको काठमाडौँ प्रहरी वरिष्ठ परीक्षक सुरेश प्रसाद काफ्लेले जानकारी दिनुभयो। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार आवागमन हुने क्षेत्र मुख्य सड़क सवारी साधन सञ्चालन प्रमुख स्थानमा केन्द्रित भएर सचेतना अभियान अगाडि बढ़ाइएको छ। ट्राफिक प्रहरीले काठमाडौँको नयाँ बस पार्क, नागढुङ्गा, कोटेश्वर लगायतका प्रमुख क्षेत्रमा विशेष अभियान सञ्चालन गरिरहेको छ। विशेष गरी लामो दूरीका सार्वजनिक सवारी साधन सञ्चालन हुने नयाँ बस पार्क र उपत्यका प्रवेश गर्ने र बाहिरिने मुख्य नाका नागढुङ्गा कोटेश्वर क्षेत्रमा ट्राफिक व्यवस्थापनमा विशेष निगरानी बढ़ाइएको
6: सरकारले मानसिक स्वास्थ्य सम्बन्धी अवधारणा पत्र मन्त्री परिषदबाट पारित गरेसँगै यस सम्बन्धी निर्माणको प्रक्रिया अघि बढ़ाउने तयारी गरेको छ। विश्व मानसिक स्वास्थ्य दिवस 2026 अवसरमा आज कार्यक्रममा स्वास्थ्य तथा जनसंख्या स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले मानसिक स्वास्थ्य सेवालाई व्यवस्थित बनाउन र सेवाग्राहीको अधिकार सुनिश्चित गर्न आवश्यक आधार निर्माण गरिने बताउनुभयो। समुदाय स्तरसम्म विस्तार गर्नुपर्नेमा जोड़ दिनुभयो। स्थानीय तहमा मानसिक स्वास्थ्य सम्बन्धी कार्यक्रम सञ्चालन गर्न बजेट विनियोजन गरिएको उल्लेख गर्दै उहाँले बजेटको प्रभावकारी उपयोग, स्वास्थ्य कर्मीको क्षमता विकास र आवश्यक औषधिको उपलब्धतामा ध्यान दिनुपर्नेमा जोड़ दिनुभयो।
7: अर्थ मन्त्रालयले सर्वसाधारणले सजिलै बुझ्न सक्ने गरी चालू आर्थिक वर्षको बजेट समेटिएको नागरिक बजेट पुस्तिका सार्वजनिक गरेको छ। अर्थमन्त्री डाक्टर सोनी मगलेद्वारा प्रस्तुत 21 अर्ब 34 करोड़ रूपियाँको वार्षिक बजेटलाई सरल र संक्षिप्त रूपमा बुझाउन यो पुस्तिका ल्याइएको हो। पुस्तिकामा बजेटको खर्चतर्फ चालमा 12 अर्ब, पुँजीगतमा 4 खर्ब 31 अर्ब र वित्तीय व्यवस्थामा 4 खर्ब 22 अर्ब रूपियाँ विनियोजन गरिएको उल्लेख छ। यस्तै स्रोततर्फ राजस्वबाट 14 खर्ब 5 अर्ब संकलन गर्ने र बाँकी रकम वैदेशिक अनुदान आन्तरिक तथा वैदेशिक ऋणबाट बिहोरिने कुरागत रूपमा स्पष्ट पारिएको छ। बजेटका गतिविधि नागरिक तहसम्म पारदर्शी रूपमा पुगोस् भन्ने उद्देश्यले यो पुस्तिका तयार पारिएको अर्थ मन्त्रालयले जनाएको छ।
6: नेपाल परिवेशमा अन्तर्राष्ट्रिय खेलकुद सहितका समाचार बाँकी नै छन्, सुन्दै गर्नुहोला।
0: उहाँहरूलाई हामीले
8: जहाँ हामीलाई के भोइस गर्ने सुविधा हुनेछ
0: nomunagamkhabar.com
8: एकदमै निर्धक्क चोइस
0: सुरक्षित तरिकाले
8: आफ्नो रुचि अनुसार
0: उहाँहरूलाई हामीले
8: समाचार विविधता
0: दाल चामल तरकारी किनेर
8: लानुहरूलाई
0: पैसा दिन
8: आफ्नो
0: तपाईँ पैसा दिनु मलाई विश्वास गर्न सकिन्छ।

0: हामी थाहा संचार नेटवर्क काठमाडौँबाट बोलिरहेका छौँ। नेपाल परिवेश अनलाइनमा थाहा संचार .com र थाहा खबर .com पनि संसारभर सुन्न
1: सकिन्छ। चामल मन लाग्यो चामल किनेर खान्छन्।
2: उखु अनुसन्धान तथा विकासलाई सुदृढ बनाउन भारत सरकारले उखुका चार उन्नत जात नेपाललाई हस्तान्तरण गरेको छ। लखनऊस्थित भारतीय जात आज
1: काठमाडौँमा
2: उखुबाली अनुसन्धान कार्यक्रमले भारतीय उखु अनुसन्धान संस्थान संघको सहकार्यमा तोर चिनीको ती जातका उखुको प्रवर्धनबाट उत्पादकत्व बढ्नुका साथै किसानको आमदानी तथा चिनी मिलको उत्पादनमा सुधार हुनेछ। नेपालमा करिब 52,000 हेक्टर क्षेत्रफलमा
3: कञ्चनपुरको
0: बेतकोट नगरपालिकाबाट प्रहरी ठूलो परिणामको अवैध खैरो तीनजनालाई नियन्त्रणमा लिएको छ। लागू औषध नियन्त्रण ब्युरो शाखा कार्यालय महेन्द्रनगरबाट खटिएको प्रहरी टोलीले नगरपालिका वडा नम्बर 10 उनीहरूलाई पक्राउ गरेको हो। पक्राउ पर्नेहरूमा बेतकोट नगरपालिकाकै 32 वर्षीय महेन्द्र चन्द र परेका तीनैजनालाई आवश्यक कानूनी कार्यवाहीका लागि जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा बुझाइएको ब्यूरोले जनाएको छ।
2: यस्तै इलामको माइचोकमाई गाउँपालिका वडा नम्बर 4 नामसालिङबाट प्रहरीले एक थान अवैध भरुवा बन्दुक सहित एकजनालाई नियन्त्रणमा लिएको छ। पक्राउ पर्नेमा 60 वर्षीय देवान रहेका लुकाई छिपाई राखेको आधारमा नामसालिङबाट खटिएको टोलीले इलाम जिल्ला अदालतबाट 7 दिनको
0: बजारमा नेप्से परिसूचक आज 4 अङ्कले बढेको छ। यससँगै परिसूचक आज कारोबार रकम घटेको छ। शुक्रबार 4,83,00,00,000 कारोबार भएको शेयर बजारमा आज 4,86,40,00,000,000 मात्रै शेयर किनबेच भयो। आज 5 कम्पनीको शेयर मूल्य बढ्दा 165 कम्पनीको शेयर मूल्य घटेको छ भने 7 कम्पनीको शेयर मूल्य स्थिर रहेको छ।
1: र हाम्रो ब्याङ्किङ सेक्टरमा पनि टेक्नोलोजीमा हाम्रो
2: नेपाल परिवेश अमेरिकी अर्थशास्त्री रोबर्ट हल र माइकल वुडफोर्डलाई तर्फको नोबेल पुरस्कार प्रदान गरिएको छ। वित्तीय नीति मार्फतमा हुने उतार चढ़ावलाई कसरी नियन्त्रण काम गर्न सकिन्छ भन्ने विषयमा गरेको अनुसन्धानका लागि पुरस्कार प्रदान गरिएको अन्तर्राष्ट्रिय संचार माध्यमले उल्लेख गरेका छन्। रोयल स्वीडिस अफ साइन्सेसले जारी गरेको विज्ञप्तिमा पुरस्कार विजेताको अनुसन्धानले विश्वभरका केन्द्रीय बैंक तथा सरकारले प्रयोग गर्दै आएका आर्थिक मोडेलका लागि पनि सैद्धान्तिक आधार प्रदान गरेको
1: ब्याट्री छैन ब्याट्री चाहियो सोलर चाहियो फोन चाहियो
2: अनुसन्धानले ऊर्जा संकट र घर परिवारको
1: बोकेर
2: उपभोगमा
1: हामीलाई
2: परिवर्तन
1: जस्ता बढ्यो पानी बढ्यो
2: सामना गर्न
1: नीति निर्मातालाई युवाहरूलाई तल माथि डाँडामा तल
0: हामी पूर्वाधारमा आक्रमण जारी राखिए। अमेरिकाले सूचना आदान प्रदान र युरोपियन युनियन युक्रेनका निम्ति खरिद रोक्न सक्ने राष्ट्रपति डोनाल्ड ट्रम्पको सरकारले चेतावनी दिएको छ। रूसी तेल प्रशोधन केन्द्रमा युक्रेनले गरिएका आक्रमणका विषयमा ट्रम्प युक्रेनी राष्ट्रपति भ्लादिमिर
1: जेलेन्स्कीले
0: अमेरिकाले चेतावनी दिएको हो। ट्रम्पले विश्व बजारमा डिजेल मूल्य बढ्नुमा रूस युक्रेनी युद्धलाई जोड दिँदै दुवै पक्षलाई ऊर्जा केन्द्रमा आक्रमण रोक्न आग्रह गर्दै आउनुभएको
1: छ। तर युक्रेनलाई जति डेभलप भएको छ
0: अमेरिकी हतियार आपूर्ति रोक्ने चेतावनी सँगै ट्रम्प सरकारले जेलेन्स्कीलाई निर्वाचन गराउन पनि दबाव दिएको छ। ट्रम्पले जेलेन्स्कीको स्थानमा नयाँ नेतृत्व चयन गर्ने युक्रेनमा निर्वाचन हुनै पर्ने बताउनु भएको थियो। त्यसको जवाबमा जेलेन्स्कीले रुसले कुनै युद्ध विराम स्वीकार गरेमा निर्वाचन गराउन सकिने
2: गडबडी गरेको आरोप लगाउँदै विपक्षी दलहरूको इण्डिया गठबन्धनले प्रदर्शन गरेको छ। मतदाता सूचीबाट ठूलो संख्यामा नाम हटाएर प्रधानमन्त्री नरेन्द्र मोदीको दल भारतीय जनता पार्टी भाजपालाई फाइदा पुर्याउन खोजिएको आरोप लगाउँदै भारतका विपक्षी दलले आज सर्वोच्च अदालत र्याली निकालेका हुन्। विपक्षी सांसद र उनीहरूका समर्थक मुख्य निर्वाचन आयुक्त ज्ञानेश कुमारको राजीनामाको माग गरेका थिए। मतदाता नामावलीमा कथित गडबडीलाई भारतमा नेता सरकारको चर्को विरोध भइरहेको छ। यसैबीच दिल्ली प्रहरीले विरोध प्रदर्शन र धरनाका लागि निर्धारित स्थलहरूको सूचीबाट जन्तर मन्तरलाई हटाएको छ। दिल्ली प्रहरीले आज जारी गरेको परिपत्रमा प्रदर्शन आयोजना गर्ने शहरका विभिन्न स्थानमा तीनवटा नयाँ स्थल तोकिएको जनाएको हो। यसको रामलीला मैदान, बुराडी मैदान र पूर्वी दिल्ली स्थित सिलगढी मैदानलाई नयाँ स्थलका रूपमा राखिएको भारतीय सूचना माध्यमले जनाएका छन्। प्रदर्शन स्थलको सूचीबाट हटाउने निर्णयप्रति प्रतिक्रिया दिँदै कक्रो जनता पार्टी जन्तर मन्तर बन्ने चेतावनी दिनुभएको छ।
3: रेकर्ड राख्ने
0: नेपाल परिवेशमा अब खेल संरक्षणको लागि ओमानमा जारी त्रिदेशीय श्रृंखलामा भोलि नेपाल
3: आजको
0: कार्यक्रममा शुरू हुनेछ। जारी श्रृंखलामा दुवै टोलीले आफ्नो दोस्रो खेल खेल्न लागेका हुन्। पहिलो खेलमै जित हात पारेपछि दुवै टोली उत्साही पनि छन्। ओमानले आफ्नो पहिलो खेलमा क्यानाडालाई 41 रनले हरायो। नेपालले पनि आफ्नो पहिलो खेलमा क्यानाडामाथि 24 रनको जित हासिल गर्यो। तर भोलि एक अर्का विरूद्ध मैदानमा ओर्लिँदा यी दुवै टोलीको लक्ष्य भने फरक हुनेछ। लेखतालिकाको माथिल्लो चार स्थानभित्र पर्ने ओमानको सम्भावना बलियो छ। त्यसैले ओमान नेपाल विरूद्ध जित निकाल्दै नामिबियालाई पछि पारेर एकदिवसीय विश्वकपको अन्तिम चरणको छनौटमा स्थान बनाउने योजनाका साथ मैदानमा उत्रिनेछ। विश्वकप लिग टूको अंक तालिकाको छैटौं स्थानमा रहेको नेपाल भने ओमानलाई हराउँदै एक दिवसीय मान्यता जोगाउने योजनाका साथ मैदानमा उत्रनेछ।
2: र पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डोले आफ्नो फुटबल इतिहासकै महान खेलाडी भएको दावी गरेका छन्। 41 वर्षीय रोनाल्डोले आफ्नो गोल गर्ने क्षमतालाई पर्याप्त मूल्याङ्कन नगरिएको भन्दै रोनाल्डोले आफ्नो प्रदर्शन र गोल संख्यालाई
4: गर्भवती महिला र स्तनपान गराइरहेका आमाको पोषणमा विशेष ध्यान दिनु आवश्यक छ।
3: सबैभन्दा महत्वपूर्ण
0: हामी नेपाल परिवेश मन्त्रीमा आइपुगेका छौं। जाँदै मुख्य समाचारका
2: प्रधानमन्त्री शाह नेपाल प्रहरीको दीक्षान्त समारोहमा सहभागी, गृहमन्त्री गुरुङ दुई दिने भारत भ्रमणमा,
0: कंग्रेसका उपसभापति र महामन्त्रीको मतगणना सकियो, सहमहामन्त्री सहित केन्द्रीय सदस्यको गणना जारी,
2: दशैं मान्न काठमाडौँबाट 5 लाख नागरिक बाहिरिए, आज बेलुका 11 बजेदेखि भोलि बिहान 5 बजेसम्म पृथ्वी राजमार्ग बन्द।
0: युक्रेनले रूसी ऊर्जा केन्द्रमा आक्रमण जारी राखे हतियार खरिद रोक्ने अमेरिका चेतावनी, अर्थतन्त्रमा स्थिरता कायम गर्ने मोडेल बनाएका विपक्षीलाई नोबेल पुरस्कार,
2: विश्वकप लिग दुई क्रिकेट अन्तर्गत भोलि नेपालले दोस्रो खेलमा ओमानको
0: सामना
5: प्रसारित समाचार बुलेटिन अथवा हाम्रो फेसबुक पेज सँग जोडिनुहोस्।
4: परामर्शको अभाव परिवार र समाजको अनावश्यक प्रभाव तथा

0: शीतल जाऊ बाहर पसल में के खाएर आई हाल अलग फिर ढिल हो
1: रमिला सुन न अब पैकेट में राखे रेडीमेड खानेकुरा नखाने आमा पसल को हिसाब से एक खानेकुरा तो खतरा आद रही आमा बनाई खाते
0: तिमी तो घर को खाने
1: भमिला मैं पैकेट में राखे चिल्लो पीलो चीज स्वास्थ्य का हानिकारक
2: सही भन्यो शीतल जंक फूड में चीनी नून र अस्वस्थ चिल्लो धेरै हुन्छ यसमा भिटामिन खनिज फाइबर र प्रोटीन पर्याप्त नहुनुको कारण शरीरलाई आवश्यक पोषण पुग्दैन धेरै नून र अस्वस्थ चिल्लोले रक्तचाप बढाउने डाक्टरहरू पनि
1: बताउँछन्
2: यसका लागि घरमा पाइने फलफूल तरकारी दाल अंडा चिउरा मिसाएर खाजा बनाउन सकिन्छ नि यसरी घरकै खाजा खाइरह्यो भने बानी परिहाल्छ नि
3: विद्यालयमा जंक फूडलाई निरुत्साहित गरौं पोषिलो खाजालाई प्रोत्साहन गरौं विद्यालय वरिपरि जंक फूड बिक्री हुने गतिविधिको निगरानी गरौं हाम्रो सानो प्रयासले बाल बालिकाको स्वास्थ्य सुरक्षित बनाउन सक्छ इन्टरनेशनल नेपाल र अकुराती आइडिया
2: मौसमका कारणले पर्ने असर र ती असरबाट बस्ने उपायका बारेमा तपाईँको प्रश्न जिज्ञासा र माग अनि त्यसको समाधान गर्ने थलो कार्यक्रम खेल्नु मौसम
4: तपाईँको आवाज रेकर्ड गर्न मिल्ने हाम्रो आइडिआर नम्बर 9528 फोन गरी प्रश्न तथा जिज्ञासा रेकर्ड गराउनुहोस् हामी सरकारवाला मार्फत ती समस्याको समाधान गर्ने

0: एनबीसी नेपाली सेवाको साझापखबाट प्रदीप बस्यालको नमस्कार। आज कार्यक्रममा आइतबारको बुढी गण्डकी बाढ़ी पछिको उद्धार तथा खोज कार्य सोमबार पनि जारी। बाढ़ीको कारणबारे अधिकारीहरू अझै अस्पष्ट।
1: सुक्खा पहिरो पनि हो कि या हिम पहिरो भन्ने कुरामा चाहिँ अब हामीले ठ्याक्कै यही हो भनेर त अहिलेसम्म भन्न सक्ने अवस्था हामीले देखेका छैनौँ।
0: आज राति सवारी बन्द गरेर नौबिसे मुङलिङ सड़क खण्ड सहज पार्ने तयारी।
2: केही काम कम्प्लिट हुन बाँकी भएको हुँदाखेरि आज राति 11 बजेदेखि भोलि बिहान 5 बजेसम्मको लागि बाटो दुईतर्फ नै बन्द गरेर मर्मसमार गर्ने काम भइरहेको छ।
0: र भारतमा निर्वाचन आयोगका प्रमुख विरूद्ध प्रदर्शनकारीहरूद्वारा सर्वोच्च अदालतमा निवेदन दर्ता। तर शुरूमा आजका प्रमुख विश्व समाचार।
3: शरद केसीबाट समाचार सुन्नुहोस्। एउटा ठूलो साइबर आक्रमणले फ्रान्सका सयौं सुपर मार्केटहरूमा फ्रिजहरूको प्रणाली बिगारिदिएको छ, जसले गर्दा फ्रिजका ताजा र भण्डार गरिएका उत्पादनहरूको मौजदात व्यापक मात्रामा नष्ट भएको छ। ह्याकरहरूले त्यसमा रहेको सफ्टवेयर सञ्चालन गर्ने कम्पनीको केन्द्रीय प्रणालीलाई निशाना बनाउँदै फ्रिजको तापक्रम नियमन गर्ने प्रणाली बिगारिदिएको बताइएको छ। साइबर आक्रमणकारीहरूले फ्रिजको तापक्रम 50 डिग्री सेल्सियस पुर्याइदिएका थिए, जसले गर्दा फ्रिजमा रहेका 10,00,000 अमेरिकी डलर मूल्य बराबरको खाद्य सामग्री बिग्रिएको बताइएको छ। प्यारिस स्थित अभियोजनकर्ताको कार्यालयले त्यसबारे अनुसन्धान शुरू भएको जनाएको छ। प्रभावित एउटा सुपर मार्केट कोअपरेटिभ यूका सीईओले आक्रमण उनकै शब्दमा अत्यन्त गम्भीर, अभूतपूर्व र अस्वीकार्य भएको टिप्पणी गरेका छन्। युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले प्रतिबन्ध, राहत र सहुलियतको साटो युक्रेनको निम्ति रूसमाथि अमेरिकी दबावको खाँचो रहेको बताएका छन्। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको मस्कोसँगको नयाँ ऊर्जा सम्झौताको परोक्ष आलोचना भइरहँदा उनले त्यसो टिप्पणी गरेका हुन्। बीबीसीका ड्यान जोन्सन भन्छन्, क्रेमलिनबाट उनीहरूले यसमा सहमति जनाएका छन् भन्ने कुराको आधिकारिक पुष्टि आएको छैन। त्यहाँका प्रवक्ता दिमित्री पेस्कोभले केसम्म भनेका छन् भने अहिले यसबारे उनीहरूको भन्नु केही पनि छैन। करिब एक महिना अघि पनि डोनाल्ड ट्रम्पले यस्तै खालको केही घोषणा गरेका थिए र दुवै पक्ष एक अर्काका ऊर्जा संरचनाहरूमा हमला नगर्न सहमत भएका छन् भनेका थिए। तर रूसले हमलालाई निरन्तरता दिएको थियो, तर राष्ट्रपति जेलेन्स्कीले यो अवसरलाई मौकाको रूपमा छोप्न खोजेको देखिएको छ। भारतमा निर्वाचन आयोगका प्रमुखको राजीनामा माग गर्दै राजधानी दिल्लीमा हजारौं मानिसहरूले प्रदर्शनमा भाग लिएका छन्। प्रदर्शनकारीहरू सर्वोच्च अदालततर्फ जान लाग्दा प्रहरीले रोकिदिएको थियो, तर विपक्षी नेताहरूले प्रहरीलाई छक्क्याउँदै अर्कै बाटोबाट आफ्ना प्रतिनिधिहरू सर्वोच्च अदालतको गेट बीसम्म पुग्न सफल भएको बताएका छन्। बीबीसी संवाददाता दिगाभल्ली पवनका अनुसार राहुल गान्धीको समूहले गठबन्धनका सदस्यहरूले अदालतमा निवेदन दर्ता गरेको जानकारी दिएको छ। सत्ताधारी भाजपा ले आज साँझ पत्रकार सम्मेलन गर्दै गान्धीमाथि अराजकता फैलाएको आरोप लगाएको छ। यमनबाट हुथी लड़ाकूहरूले क्षेप्यास्त्र प्रहार जारी राखेपछि साउदी अरेबियाभरि व्यापक रूपमा हवाई उडानहरू फेरि अवरूद्ध भएका छन्। पछिल्ला केही दिनहरूमा 3 घातक आक्रमणहरू भएपछि रियादमा रहेको अन्तर्राष्ट्रिय विमानस्थलले दोस्रो दिन लगभग सबै उडान स्थगित गरिदिएको छ। र पाकिस्तानले खैबर पख्तुनख्वा प्रान्तका मुख्य मन्त्रीलाई उनी र उनको सरकारलाई बर्खास्त गरी स्थानीय आपतकाल घोषणा गरेर हिरासतमा लिएको पुष्टि गरेको छ। एक कनिष्ठ आन्तरिक मन्त्रीले रोयटर्सलाई बताए अनुसार सोहेल अफ्रिदी र उनका केही मन्त्रीहरूलाई आइतबार हिरासतमा लिएको छ र केहीले अभियोगको सामना गर्न सक्छन्। अफ्रिदी जेलमा रहेका पूर्व प्रधानमन्त्री इमरान खानको पार्टीका सहकर्मी हुन् र उनले खानको रिहाईका लागि विरोध जुलुसको नेतृत्व गरिरहेका थिए। यो बीबीसी नेपाली सेवा हो।
0: मध्य नेपालको बुढी गण्डकीमा नदी थुनिएर अचानक आएको बाढ़ीको दोस्रो दिन सोमबार खोज तथा उद्धार कार्य जारी राखिएको अधिकारीहरूले बताएका छन्। विनाशकारी भोटेकोशी त्रिशुली बाढ़ीको 2 महिनाभित्रै त्यस्तै विपदको झल्को दिने गरी भएको घटनामा हालसम्म कम्तीमा 5 सम्पर्कविहीन रहेको विवरण छ। करिब 200 परिवारका 600 जना भन्दा धेरै प्रभावित बनेका छन्। पहिरो खसेर बुढ़ी गण्डकी नदी थुनिएको भनिएको समय आसपास जमीनमा कम्पन भएको संकेत समेत रेकर्ड गरिएको जलविज्ञान तथा जलस्रोत अनुसन्धान केन्द्रका अधिकारीहरूले बताएका छन्। तर अचानक बाढ़ी आउनुको यकिन कारणबारे प्रष्ट हुने प्रयास अझै जारी राखिएको बताइएको छ। यसै विषयमा हामीले राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रमुख धर्मराज उप्रेतीसँग कुराकानी गर्दै शुरूमा उनीसँग प्रभावितहरूको पछिल्लो विवरण के छ भनी सोधेका छौं।
1: 43 परिवार सुमनुमुरी गाउँपालिकामा, 39 परिवार घाटेमा, 64 परिवार आरुघाटमा, 58 परिवार त्रिपुर सुन्दरीमा प्रभावित भएका छन्। अब एउटा विद्यालय प्रभावित भएको छ, दुईटा पक्षी पुलहरू बगाएको छ, दुईटा झुलुङ्गी पुल बगाएको छ, एउटा बेली ब्रिज बगाएको छ, तिनवटा जलविद्युत आयोजनामा चाहिँ अब अस्थायी दहराहरू त्यो सबै बगाएको छ, भेरी गोठहरू 4 क्षति भएको छ, सवारी साधन 5 बगाएको छ, 5 चाहिँ सम्पर्कविहीन छन्, उहाँहरू चाहिँ सम्पर्कमा आइसकेको अवस्था चाहिँ अहिलेसम्म छैन।
0: उनीहरू चाहिँ कहाँ कहाँ हुन् या फराउनु अघि चाहिँ कहाँ थिए भन्ने बारे के छ पछिल्लो जानकारी?
1: भेरी गोठमा के भनेर चाहिँ आएको छ, उहाँहरू भेडा च्याङ्ग्राको ओनरहरू हुनुहुन्छ भन्ने चाहिँ हामीलाई चाहिँ प्राप्त जानकारी आएको छ।
0: अब यो भोटेकोसी त्रिशुली बाढीको छिटै नै यो जुन यो विपद देखा पर्यो, त्यतिखेर पनि यो पूर्व सूचना प्रणाली बारे निकै बहस भएको थियो, तर त्यति हुँदाहुँदै पनि यसपटक अलि ढिलो नै आयो, करिब 5 पहिरो गएको, 7 मात्र सरकारी एसएमएस आएको भन्ने खबरहरू छन्। यो चाहिँ खास के भएको?
1: 6:20 सूचना प्राप्त भयो, त्यसपछि त्यसलाई कन्फर्म गर्नु पर्यो, किनभने भिडियोबाट मात्रै फ्लड नाप्ने स्टेशन हाम्रो तारुघाटमा मात्रै थियो, त्योभन्दा माथि थिएन, 9 बजेपछि त माथिको बाढी कस्तो हो भनेर हामी त्यसलाई अलिकति भेरिफाई गर्नलाई 10-15 लाग्यो, त्यसपछि 6:40 त हाम्रो एसएमएस अलर्ट चाहिँ इस्यु नै भइसकेको थियो, तलैसम्म चाहिँ चितवनसम्मै एसएमएस अलर्ट जारी भएको थियो, तलको हाम्रो आरुघाटमै पुग्न 2 लाग्यो बाढीलाई, भनेपछि हामीले एसएमएस पठाएपछि पनि 2 लाग्यो, त्यो उनीहरूले एउटा पनि कसैको ज्यान गएन नि त, अनि त्यो लाइफ सेभिङको लागि चाहिँ एसएमएस अलर्टदेखि लिएर एसएमएस अलर्टले फेरि प्रहरी रेस्पोन्डरलाई पनि सजिलो भयो, माथि भेडीकोट धेरै माथि भएको हुनाले उहाँहरू मिसिङ भएको देखिन्छ, यद्यपि यदि चाहिँ लर्निङ हाम्रो माथि चाहिँ एकदमै यो साना साना खोल्चामा पनि स्टेसन राख्नुपर्ने देखिन्छ, जहाँ चाहिँ अब बाढी लाई त्यो राडारले चाहिँ भेटाउँदैन, त्यस्तो ठाउँमा पनि भोलि यस्तै खालको आकस्मिक बाढी आयो भने त्यसलाई पनि हेर्नुपर्छ भन्ने त देखायो, पहिरोले थुनिएको चाहिँ धेरै माथि नै थियो, अब त्यो बाढी
0: जस्तो बिहानको समय थियो, अब एसएमएस पनि राति भएको भए त्यो एसएमएसको प्रभावकारिता के हुन्थ्यो भन्ने कुरा पनि होला, अब एसएमएसको विकल्पहरू अन्य तरिकाका चेतावनी प्रणाली पनि लागू हुनुपर्छ भन्ने बहस त्रिशुली भोटेकोसी बाढीदेखि नै भइरहेको थियो, त्यसको पनि केही महसुस तपाईँहरूलाई भयो?
1: भइसकेको छ, त्यसमा हामीले काम गरिरहेको छौँ, सेल ब्रोडकास्टिङ सिस्टममा जानुपर्छ भनेर पनि हामी चाहिँ काम,
0: त्यो भनेको कस्तो?
1: त्यो भनेको चाहिँ एउटा कुनै सूचना आयो भने चाहिँ एसएमएस आयो भने एकछिन आउँछ अनि त्यतिकै त्यो हेरे पनि भयो नहेरे पनि भयो भन्ने जस्तो हुन्छ, मान्छेले हेरेपछि मात्रै, अब सेल ब्रोडकास्टिङ सिस्टममा मोबाइल एक खालको भाइब्रेसन भइरहन्छ, त्यसलाई रेस्पोन्स नगरुन्जेलसम्म त्यसले चाहिँ त्यो कराइरहने भयो कि मोबाइलले एक खालको आवाज दिने भयो, अनि यो त केही न केही हो भनेर मान्छेले रियलाइज हुन्छ, अनि जब त्यसमा बाढी भन्ने खालको देखियो उदाहरणको लागि सूचना भनेपछि ए बाढी आउँदैछ भनेर उसले चाहिँ सुरक्षित ठाउँमा जाने भयो, नत्र एसएमएस त अरू पनि एसएमएस आउन सक्छ नि त, त्यसले मान्छेले कहिले हेर्न सक्छ या पछि हेरौँला भनेर भन्न सक्छ, तर यो सेल्फ ब्रोडकास्टिङ सिस्टममा पछि हेरौँला भन्ने चाहिँ उसलाई स्पेसी हुँदैन, उहाँले चाहिँ त्यो हेर्नै पर्ने हुन्छ, त्यसलाई रेस्पोन्स गर्नै पर्ने हुन्छ।
0: अन्तिममा अब यसको कारण बारे अहिलेसम्म के छ तपाईँहरूको मूल्याङ्कन? पहिरोले थुनिएको त भनिएको छ, तर त्यसको कारण कतै सानोतिनो भूकम्प पनि आएको भन्ने कुराहरू पनि अधिकारीहरूले भनिरहेका छन्।
1: अब हाम्रो टिम चाहिँ हिजो त्यहाँ जानुभयो, अझै चाहिँ त्यो हाम्रो टिम पुग्ने भन्दा पनि धेरै माथि 3-4 माथि नै जुन ठाउँमा हामी पुग्नै सकेनौँ त्यहाँबाट चाहिँ बाढी आएको देखिन्छ, बाढीको अवस्था हेर्दाखेरि चाहिँ त्यो ठाउँमा अब पहिरो भएर थुनिएको भन्दा पनि अब जस्तो भोटेकोसीमा देखिएको अवस्था छ त्यहाँ हिम पहिरो नै केही आएर पनि हो कि भन्ने देखिएको छ, त्यसले अब माथि धेरै माथि चाहिँ नदी थुन्यो अनि त्यसपछि चाहिँ त्यो एकैचोटि ब्रस्ट भएको जस्तो देखिन्छ, सुक्खा पहिरो पनि हो कि या हिम पहिरो भन्ने कुरामा चाहिँ अब हामीले ठ्याक्कै यही हो भनेर त अहिलेसम्म भन्न सक्ने अवस्था हामीले देखेका छैनौँ, तर त्यो धेरै माथिबाट त्यो हिमालकै फेदीबाट चाहिँ उत्पत्ति भएको हुनाले चाहिँ हिम पहिरो हो कि भनेर पनि अब आशंका छ, तर त्यसमा हामी एउटा निर्क्यौलो नै पुगिसकेको अवस्था चाहिँ छैन।
0: उनी थिए राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख धर्मराज उप्रेती। विषय फेरि पनि विपदकै, तर सन्दर्भ विपदपछिको पुननिर्माणको। भदौ 10 गतेको भोटेकोशी त्रिशुली बाढ़ीले त्यस क्षेत्रका कयौं गाड़ी चल्ने पक्की पुल र झुलुङ्गे पुल बगाएसँगै प्रभावित क्षेत्रमा नराम्रोसँग सम्पर्क सञ्जाल बिथोलिएको छ। तर अवस्थालाई सामान्यतर्फ फर्काउने प्रयास अन्तर्गत बाढ़ी गएको 46 दिनमा नुवाकोट र रसुवा जिल्लाको सिमानामा पर्ने बेत्रावतीमा एउटा बेली ब्रिज जडान गरिएको छ। थप चर्चा नुवाकोटबाट शक्तिमाया तामाङको यो रिपोर्टमा।
4: पक्की पुल र झोलुङ्गे पुलहरू बगाउँदा यातायात तथा अत्यावश्यक सामग्री ढुवानीमा समस्या भएको छ। बेत्रावती स्थित फलाङको खोलामा नेपाली सेनाले निर्माण गरेको बेली ब्रिज सञ्चालन हुँदा आफूहरूलाई आवश्यक सामान ढुवानी र आवत जावत गर्न राहत मिलेको नागरिकहरू बताउँछन्। रसुवा कालिका गाउँपालिकाका विष्णु पौडेल
5: असलता बीच पनि सरलता निम्त्याएको छ र मल्लमको काम भएको छ। यो पुलले चाहिँ सामान किन्ने ढुवानी हिसाब आतजाती गर्ने हिसाबले यात्राको हिसाबले चाहिँ यो अत्यन्तै सहज छ। विक्षिप्त मन हुँदाहुँदै पनि हामीले चाहिँ यो पुल बनेकोमा चाहिँ गर्व गर्छौँ।
4: उत्तर गया गाउँपालिकाका आनन्द माया तामाङ भन्छिन्,
6: नुन खाने छैन, लाउन पनि छैन, पसल केही पनि छैन, बाजे मैले धेरै गाह्रो थियो, अहिले यो पुल बनाएपछि धेरै धेरै धन्यवाद। नुन एक पाकेर तेल लिनु पनि धेरै समय भएको थियो, अहिले पुल चलेपछि त बच्चासम्म भने गएर सामानहरू किनेर आउँछु।
4: 73.2 मिटर लामो र 5.5 मिटर चौडा रहेको पुलले अधिकतम 40 टन सम्मको भारवाहन क्षमता रहेको सहसेनानी आर्यजोन श्रेष्ठले जानकारी दिए।
7: अहिलेसम्म नेपाली सेनाले चाहिँ जडान गरेको पुल मध्येको चाहिँ सबसे लामो पुल हो अहिलेसम्मको लागि। यसको चाहिँ रस्टिङ प्रुफ, यो बिच एकदम रस्टिङ प्रुफ पनि छ, वेदर इफेक्ट कम हुन्छ, जबसम्म चाहिँ बाढीले नहानेसम्म यो पुललाई चाहिँ कुनै पनि असर पर्दैन, यो पर्मानेन्ट ब्रिज सरह नै हो।
4: बाढीबाट प्रभावित क्षेत्रमा अत्यावश्यक सामग्री ढुवानी गर्न र आवत जावत गर्न बाढ़ी प्रभावित क्षेत्रको अन्य स्थानहरूमा पनि बेली ब्रिज र झुलुङ्गे पुलहरू निर्माण गर्न आवश्यक रहेको कतिपय बताउँछन्। शक्तिमाया तामाङ, बीबीसी नुवाकोट।
0: तपाई बीबीसी नेपाली सेवा सुनिरहनु भएको छ। हामीले भोटेकोशी त्रिशुली नदीको बाढ़ीबाट प्रभावितहरूका लागि विपदमा परेका बेला काम लाग्ने जीवनोपयोगी जानकारीहरू सहितको नयाँ रेडियो कार्यक्रम बीबीसी हातेमालो शुरू गरेका छौं। बीबीसी हातेमालो अहिले 9 बजे स्वतन्त्र रेडियोहरूको सञ्जाल इकोरा मार्फत प्रभावित क्षेत्रका एफएम स्टेशनहरूबाट सुन्न सकिन्छ। काठमाडौँलाई तराईसँग जोड्ने एउटा मुख्य सड़क पृथ्वी राजमार्गको 900 मुगलिङ खण्डमा पछिल्लो समय बारम्बार अवरोध देखा परेसँगै आज राति उक्त सड़क खण्ड बन्द गरेरै मर्मतको काम हुने अधिकारीहरूले बताएका छन्। दशैं लागिसक्दा गाउँघर फर्कनेको चाप बढ़े पनि पछिल्ला वर्षा र 1.5 महिना अघिको रसुवा बाढ़ीका कारण विभिन्न ठाउँमा उक्त खण्डमा समस्याहरू देखिएको छ। धादिङकी प्रमुख जिल्ला अधिकारी लक्ष्मी पाण्डे गौतमले भनिन्,
8: अवरोध भएको थियो, त्यसलाई हामीले 2 दिन लगाएर काम गर्यौं अनि सबै इक्विपमेन्ट अब जनशक्ति लगाएर काम गरिसकेपछि हुन्छबाट खोलिएको अवस्था हो र केही काम कम्प्लिट हुन बाँकी भएको हुँदाखेरि आज राति 11 बजेदेखि भोलि बिहान 5 बजेसम्मको लागि बाटो दुईतर्फ रूपमै बन्द गरेर मर्मसम्हार गर्ने काम भइरहेको छ।
0: त्यसपछि चाहिँ अवरोधहरू हुँदैन, कतै पनि त्यो बाटोमा दुईतर्फ नै चल्छ,
8: थप क्षति भएन, अब पानी परेन भने त दुईतर्फ नै सबै ठाउँमा दुईतर्फ नै चलिरहेको हुन्छ, समस्या छैन।
0: उनी थिइन् धादिङकी प्रमुख जिल्ला अधिकारी लक्ष्मी पाण्डे गौतम। अब लागौं भारत, जहाँ निर्वाचन आयोगका प्रमुख विरूद्ध सर्वोच्च अदालतमा आफूहरूले निवेदन दर्ता गरेको प्रदर्शनकारीहरूले बताएका छन्। राजधानी दिल्लीमा हजारौं मानिसहरूले प्रदर्शनमा भाग लिएका छन्। दिल्लीको सुरक्षा सतर्कता बढ़ाइएको छ। बीबीसी विवरणमा आधारित रिपोर्ट शरद केसीबाट।
3: व्यङ्ग्यात्मक अभियान मार्फत बनेको ककरो जनता पार्टीले पछिल्ला दिनहरूमा मुख्य निर्वाचन आयुक्त विरूद्ध प्रदर्शन घोषणा गरेको छ, जसमा कांग्रेस सहितका विपक्षी दलहरूले पनि सक्रिय रूपमा सहभागिता देखाएका छन्। नारा लगाउँदै प्लेकार्ड हल्लाउँदै प्रदर्शनकारीहरू आज सर्वोच्च अदालततर्फ जान खोजेका थिए। प्रहरीले उनीहरूलाई अघि बढ़न नदिँदा केही बेर धकेला धकेल समेत भएको थियो। विपक्षी नेताहरूले वैकल्पिक बाटोबाट सर्वोच्च अदालत पुगेर मुख्य निर्वाचन आयुक्त विरूद्ध निवेदन दर्ता गरेको नेता राहुल गांधी को समूहले बताएको बीबीसीका एकजना संवाददाताले जनाएका छन्। प्रदर्शनलाई मध्यनजर गर्दै दिल्लीमा सुरक्षा व्यवस्था कड़ा तुल्याइएको छ। 6 वटा प्रमुख मेट्रो स्टेशनहरू बन्द गरिएका छन्। शनिबार र आइतबार भन्दा आज फरक के देखियो भने र्याली निकाल्न अनुमति दिइएको थियो। अधिकारीहरूले एउटा आदेश जारी गर्दै आन्दोलन गर्ने प्रख्यात स्थल जन्तर मन्तरमा धरना र विरोध प्रदर्शन गर्न रोक लगाएका छन्। तर बदलामा केही टाढा रहेका 3 वटा स्थान विरोध प्रदर्शन गर्न पाउने गरी निर्धारण गरिदिएका छन्।
0: हवस् यसैसाथै बीबीसी नेपाली सेवाको साँझ पख यही सकिन्छ। अब एकैछिनमा भोटेको त्रिशुली बाढ़ी प्रभावित क्षेत्रका एफएम स्टेशनहरूबाट सुन्नुहुनेछ बीबीसी हातेमालो कार्यक्रम। हामीलाई भने बिदा दिनुहोस्। नमस्कार।

0: 99.4 रेडियो थाहा संचार स्टूडियो टाइम
1: इट्स 9 p.m.

0: के छ साथी खबर? निकै खुसी देखिन्छौ त, के काम गर्दैछौ आजकल? तिम्रो जीवन त खुसी छ नि?
1: काम पनि राम्रै छ, दाम पनि टन्नै छ साथी। प्रभु महालक्ष्मीको अभिकर्ता बनेर मन त सारै प्रसन्न छ।
0: वा साथी, सेवा सँगै मेवा मिल्ने, क्या गजबको प्रगति!
1: धन सँगै इज्जत पनि कमाइने, अभिकर्ता बनेर भविष्य पनि बनाइने, सेवामा सम्मान, पेसामा गर्व। ढुकढुक होइन, ढुक्क हौ, प्रभु महालक्ष्मी लाइफ इन्सुरेन्सकै अभिकर्ता बनाऊ।

0: को एकमात्र डीटीएच सेवा डिश हो।
1: डिश हो, खुशी को कनेक्शन।
2: जीवन में थोड़े कुराहरू छन् जहाँ हामीलाई चोइस गर्ने सुविधा हुन्छ। thahakhabar.com जहाँ तपाईं निर्धक्क चोइस गर्न सक्नुहुन्छ आफ्नो रुचि अनुसारको समाचार। समाचारमा विविधता, विचारमा सन्तुलन। thahakhabar.com त्यति मात्र होइन, मोबाइल डाटा सर्फिङमा पनि असाध्यै कम खर्चिलो। छिनछिनको खबर अब thahakhabar.com।
3: भाइ भाइ भाइ, सामान पुर्याउने अनि आइहाले अरू सामान पनि पुर्याउनु छ।
4: मार्बलको पाइप जडान गरेको घरलाई पनि के भन्नुपर्छ? एकदम ठिक छ, कुरा मिला।
3: नमस्कार।
5: अनि घर सर बेच्नु छोडेर यतातिर कता नि?
3: यो त साइड जब दाई, यो चाहिँ मेन। जाउँ न।
5: यो मेरो छोरा विदेशबाट आएको, नयाँ घर बनाएको, पाइप किन्न आएको।
3: सामान राम्रो छ, ढुक्क हुनुहोस्।
5: थाहा छ, त्यसैले त यही लिन आएको।
6: विदेशमा पनि फ्लो गार्ड र लेड फ्री प्रडक्ट नै युज हुन्छ,
5: त्यही भएर गुणस्तरीय प्लम्बिङको भरपर्दो नाम
3: मार्बल।
6: अनि पाइप फिटिङको लागि मार्बलकै सल्भेन्ट सिमेन्ट राखिदिनुहोस् है।
5: सुरक्षा घरको
3: साथ जीवनभरको।

0: 99.4 रेडियो था संचार स्टूडियो टाइम
1: इट्स 10 p.m.

पानी जीवन को आधार हो, तन स्वच्छ पानी स्वस्थ जीवन को आधार। हिमालयाज ऑन टॉप लांगटांग हिमाल को स्वच्छ प्राकृतिक पानी अब तपाईको हातमा। अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित ऑन टॉप ब्रान्ड का पानी 500 देखि 900 मिलीलिटर का आकर्षक पेट बोतलहरूमा उपलब्ध छ। थप जानकारी का लागि हिमालयज स्प्रिङ वाटर प्राली नयाँ बानेश्वर काठमाडौँ, फोन 4781-171-4780-724 वा हिमालयजवाटर.com.np लगइन गर्नुहोस्।

0: लगाउने स्वाद जसले सम्बन्ध गाँस्छ ज्ञान मसाला ज्ञान मसाला।
1: उच्च गति, भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा सञ्चालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको आईपीटीभी सेवा प्रदान गर्ने डिश होम इन्टरनेट नेपालको एकमात्र नेक्स्ट जेनेरेसन वाईफाई 6 प्रविधि भएको वाईफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट साथै इन्टरनेट टिभी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप।
2: 21 शताब्दीको नयाँ उपचार विधि लेजर थेरापी करिब 1 दशकदेखि निरन्तर सेवामा समर्पित लेजर थेरापी क्लिनिक लामो समयसम्म कडा औषधिको सेवनले पेट र मृगौलामा खराब असर गर्न सक्दछ र उपचार गर्दा गर्दै पनि रोग बल्झिन सक्छ। त्यसैले लेजर थेरापीबाट शुरूमै उपचार गरेमा यी खराब रोगहरूबाट बच्न र पूर्ण रूपमा निको पार्न सकिन्छ। हाम्रा सेवाहरू हाड जोड्नेको दुखाई, मेरुदण्ड, घुँडा दुखेको, मस्तिष्क पक्षघात, फोक्सो सम्बन्धी रोगहरू, नसा सम्बन्धी रोगहरू, नसा च्यापिएको, कोलेस्ट्रोल, कपाल झर्ने, नाक कान घाँटी, स्त्री सम्बन्धी रोगहरू र छाला सम्बन्धी रोगहरूको वरिष्ठ डाक्टर सुशीला वैद्यद्वारा सफल उपचार भइरहेको छ। सम्पर्क लेजर थेरापी क्लिनिक लगनखेल ललितपुर लगनखेल पोली क्लिनिक भवनमै। फोन नम्बर 01-5452-352, मोबाइल 98-510-600-69।
3: गुणस्तरीय प्लम्बिङको भरपर्दो नाम
4: मार्बलका सीपीपीसी प्रोडक्टहरू अमेरिकन लाइसेन्स अन्तर्गत उत्पादित, अरू भन्दा 25% बढी प्रेसर वहन गर्न सक्ने क्षमताका साथ 50 वर्ष भन्दा बढी विश्वभरि रुचाइएको एनएसएफ अमेरिकाद्वारा प्रमाणित फ्लोगार्ड ब्रान्ड साथै मार्बलका यूपीपीसी प्रोडक्टहरू लेड फ्री, यूवी रेसिस्टेन्ट र हाई इम्प्याक्ट स्ट्रेन्थ भएको
5: सुरक्षा घरको साथ जीवन घरको।
6: AIO.
7: Yes, AIO. All in one mart. The best place for shopping.
8: के छ र हो खास त्यहाँ?
7: के छैन भन न, नुनदेखि सुनसम्मका सम्पूर्ण सामग्रीहरू, लत्ता कपडा, खाद्य सामग्री, बैंकिङ संस्थाहरू एकै ठाउँमा, त्यो पनि सुलभ मूल्यमा, अनि गुणस्तरीय रेस्टुरेन्टहरू, त्यसमाथि प्रशस्त पार्किङ एरिया।
8: वाउ, कहाँ छ र यो?
7: यही मिन भवनमा, शान्तिनगर गेट सँगै यातायात व्यवस्था कार्यालयको छेउमा।
9: All in one mart, helping make your life easier.

नयापन, नया उत्साह, नया विचार, नया पाइला र नया सम्भावना सँगै उदाएको नया बिहानीको पहिलो प्रहरमा सामुदायिक रेडियो दिदी बहिनी पनि आजका नियमित प्रस्तुति सँगै उपस्थित भएको छ। हाम्रो रेडियोका हरेक प्रस्तुति मार्फत तपाईँको मन जित्ने प्रयास आज पनि जारी रहनेछ। अब हामी राति 11 बजेसम्म तपाईँकै समक्षमा हुनेछौं।

0: यो रेडियो दिदी बहिनी को समय सूचक हो।
1: अहिले बिहानको ठीक 5 बज्यो।

0: नमस्कार। देशभरिका सामुदायिक रेडियोहरूको नेटवर्क सीआईएनको प्रस्तुति कार्यक्रम साझा नेपालमा यहाँहरूलाई हार्दिक स्वागत छ। म दीपक आचार्य। कार्यक्रम साझा नेपाल देशभरिका विभिन्न सामुदायिक रेडियोका साथै हाम्रो सामाजिक सञ्जालमा पनि तपाईँले हेर्न र सुन्न सक्नुहुन्छ। कार्यक्रम साझा नेपालमा हामी विविध विषयमा छलफल गर्दै आइरहेका छौं। आज हामी विशेष गरेर बाँदरको व्यवस्थापनको बारेमा अनि ज्येष्ठ नागरिकका सवालहरू पाका पुस्ताका सवालमा कुराकानी गर्न गइरहेका छौं र कुराकानीको लागि यो दुईटै क्षेत्रमा विज्ञ हुनुहुन्छ। आज हामीसँग हुनुहुन्छ सुप्रसिद्ध जीव वैज्ञानिक प्राणी शास्त्री, वन्यजन्तुका आनी बानीको अध्येता अनि धेरैले चाहिँ बाँदर विज्ञ भनेर पनि चिन्नुहुन्छ। उहाँ प्राणी शास्त्रमा र विभिन्न अनुसन्धानमा मात्र नभएर पछिल्लो समय चाहिँ पाका पुस्ताहरूको बारेमा, उहाँहरूको साहित्य लेख्ने, उहाँहरूका विभिन्न आवश्यकताहरूका बारेमा लेख्ने विभिन्न पुस्तकहरू प्रकाशन गरिसक्नु भएको छ र थुप्रै वैज्ञानिक पुरस्कारहरू प्राप्त गर्नुभएको छ र आफ्नो समयलाई चाहिँ सक्रिय, मान्छेले आफ्नो जीवनका हरेक पललाई चाहिँ सक्रिय रूपमा बिताउनुपर्छ भन्ने एउटा शिक्षा दिने, प्रेरणा दिने व्यक्तित्व हुनुहुन्छ। डाक्टर मुकेश कुमार चालिसे, यहाँलाई हार्दिक स्वागत छ।
1: हजुर, धन्यवाद।
0: बाली नाली लाउँदाखेरि बाँदरले नाश गरिदियो भनेर देशैभरि धेरै समस्या छ, यो बाँदरको व्यवस्थापन हुन नसक्दा। यसको व्यवस्थापन चाहिँ कसरी गर्ने होला?
1: बाँदर र मानव जातिको इन्ट्रेस्ट अथवा त्यसको इच्छा र उपयोगका चीजहरू उस्तै भएका हुनाले उनीहरूको बीचमा प्रतिस्पर्धा हुन्छ। अब पहिला वासस्थान राम्रो हुन्जेलसम्म त्यो खालको समस्याको रूपमा देखा परेको थिएन। अब वासस्थानको विखण्डीकरण पनि भयो, क्षयीकरण पनि भयो, अनि फेरि मानिसले एकताका खेती नै सर्वथोक हो भनेर जंगली इलाकासम्म, त्यसका किनारी भागसम्म खेती गरेको हुनाले बाँदरले मान्छेले रोप्ने बाली बारेमा थाहा पाए, अनि उनीहरू त्यो खान हुन्छ कि भनेर उपयोग गर्ने क्रममा कुनै खान हुने, कुनै खान नभए नाश गरिदिने, खान हुन्छ कि हुँदैन भनेर जाँचेर नाश गरिदिने, यसरी गर्ने क्रममा बाली नालीको बढी नाश भएको भयो। तर यसको पछाडि हाम्रो सामाजिक बनोट पनि के भयो भने, हिजो कृषि प्रणालीमै सबैजना आश्रित भएको हुनाले गाउँघरमै मानिसहरू रहन्थे र त्यसको लागि सुरक्षाको व्यवस्था पनि थियो, युवा वयस्कहरू सबै गाउँमा हुन्थे। अहिले युवा वयस्कहरू धेरै कमाउने नाममा शहर बजार अथवा विदेशतिर लागेपछि गाउँघरमा नसक्ने अबोध बालबालिकाहरू अथवा बुढाबुढी मानिसहरू रहने र खेतीबाट खासै आमदानी नहुने भन्ने मान्यतामा ती खेती प्रणाली बिस्तारै संकुचन हुँदै गयो र गाउँको वरिपरि मात्रै बाँकी रह्यो। अब गाउँको वरिपरि बाँकी रहँदाखेरि पिँढीमा बसेर, आँगनमा बसेर पनि बुढाबुढी केटाकेटीले बाँदर आएको देख्ने भए। अब फेरि तपाईँ हामीलाई थाहा नै छ, पछिल्लो खेप हाम्रो देशमा अरू चीजको, राम्रो चीजको विकास नभए पनि मोबाइल अथवा यो संचारको राम्रो विकास भएछ। भएको क्षति र दुःख भन्दा बढी प्रचार भएर पनि हो। पछिल्लो खेप फेरि के भयो भन्नुहोला भने, संरक्षणको नाममा संरक्षणै गर्न नपर्ने, नेपालको कानूनले संरक्षण गर्न नभनेको यो रातो बाँदर, दुम्सी, बँदेल यस्ता जनावरहरूले बढ्ने मौका पाए। यो भनेको कस्तो भयो भनेदेखि, तपाईँले त्यो आरक्षण गर्ने नाममा जसरी गलत मान्छेले त्यसको उपयोग गर्छन्, त्यस्तै बाघ, गैंडा, हात्तीलाई आरक्षण गर्न खोजेको हो, होइन मृगहरूका विशेष जातिहरूलाई। तर सबैले आरक्षणको एकहोरो भयो र मान्छे सहर केन्द्रित भइसकेपछि उनीहरू जनावरको अधिकारको लागि अमुक र अमूर्त कुरा गर्न थाले, अनि त्यसले गर्दा के भइदियो भन्नुहोला भने, यो संरक्षणै गर्न नपर्ने।
0: हिजोको दिनमा बाँदरको छालादेखि बाँदरका मासुहरू औषधिको रूपमा प्रयोग हुन्थ्यो, स्यालका मासुहरू
1: हुन्थ्यो,
0: जिउ दुख्यो भने त्यो खानु भन्ने कुराहरू, कतिपय त्यसैबाट मादल बनाउनेदेखि लिएर के अरे विभिन्न कुराहरू बनाउने ती सबै रोकिए अहिले
1: ती सबै रोकिए र सबै सामान्य भन्दा सामान्य जसलाई अहिले पनि नियम कानूनले विशेष अनुमति लिएर अथवा भनौं कि एउटा वन अथवा निकुञ्जको अनुमतिबाट मार्न सकिने जनावर पनि बढ्न थाले तर एउटा बाहिरी हावा के चल्यो भने कसैलाई छुनै हुँदैन जनावर छुनै हुँदैन हिजोसम्म घर घरमा सुँगा पालेर गोपी कृष्णको भन्ने अब पाल्नु हुँदैन समाज छ भनेर मान्छेहरूले चाहिँ प्रयोग गर्न छोडे त्यसले गर्दाखेरि पनि कतिपय गलत खालका अथवा हामीलाई मानिसको र प्रकृतिको दुइटैको हितमा काम नलाग्ने जनावर पनि बढे चराचुरुङ्गी पनि बढे तपाईँ देख्दै हुनुहुन्छ नि काठमाडौँमा अथवा पहाड़ी भागका शहरहरूमा पनि तराईतिर पाइने अचेल यो के अरे सुगाहरू प्रशस्त पाइन्छन् काठमाडौँ उपत्यकामा तराईमा हुने ती खैरा खालका सुगाहरू तपाईँ बिहान बेलुका हेर्नु भने उत्तर दक्षिण उडिरहेको देखिन्छ यसको मतलब के हो भने संरक्षणको उनीहरूले गलत प्रयोग भनौं अथवा संरक्षणको सदुपयोगमा बढ्नु नपर्ने जनावर पनि बढेको हुनाले मान्छेलाई दुःख भयो सँगसँगै खेती प्रणाली कम भयो मान्छेका श्रम बजारहरू बाहिर खुले अनि गाउँतिर नभएको हुनाले नोक्सानी थोरै भए पनि धेरै हल्ला हुन थाल्यो त्यो हुनाले यो चाहिँ नि भएको भन्दा बढी चाहिँ नि हल्ला भएकै हो तर नोक्सानी पनि भएको छ कहीँ कहीँ चाहिँ नि भनौँ न घरबासै उठ्नुपर्ने अथवा त्यो गाउँ नै छोडेर हिँड्नुपर्ने पनि नोक्सानी भएका छन्
0: अब यो वन्य जन्तु र मान्छे बीचको जुन द्वन्द बढ़िरहेको छ होइन अब तपाईँ एउटा प्राणी शास्त्री भएको हिसाबले पनि अब यसलाई कम गर्नको लागि एउटा त नीति कानूनकै कुराहरू यहाँले भनेको जस्तै त्यसलाई चाहिँ खोलिदिनु पर्यो अर्को चाहिँ अब त्यसैबाट पनि त मान्छेको जीविकोपार्जनका कुराहरूसँग जोडिन्छन् होइन अब त्यसलाई चाहिँ के गरिदिनु पर्यो अब अहिले तीन तहको सरकार छ उहाँहरूले के गरिदियो भने राम्रो हुन्छ
1: मलाई लाग्छ यो स्थानीय तहबाट नोक्सानीको तहकिकात गर्ने एकदम ठेट ठिक्क जति चाहिन्छ जति नोक्सानी भएको हो त्यसको आंकड़ा स्थानीय सरकारले राख्ने उसको बजेटले आर्थिक अवस्थाले भ्याउँछ भने तीबाट क्षतिपूर्ति दिने होइन भने प्रदेशिक सरकार अथवा केन्द्रीय सरकारले एउटा यस्तो नीति बनाउनु पर्यो जसमा वडा तहका जनप्रतिनिधिहरू अथवा सम्बन्धित क्षेत्रका सुरक्षा निकायहरूको रोहोभरमा नोक्सानी भएका मानिसहरूको क्षतिपूर्ति होस् एउटा अनि दोस्रो चाहिँ नि हाम्रो परम्परागत खेती प्रणाली भन्दा आय आर्जन बढ़ी हुने खालका बाली के लाउन सकिएला किनभने हाम्रो देश त जैविक विविधता मात्रै होइन हावापानीको विविधता पनि छ त्यसले गर्दा सबै ठाउँमा बाँदरले एकै किसिमले नभइकन विविध किसिमले नोक्सानी गरेको छ होइन अब भनौँ न दार्चुला बझाङतिर एक किसिमले नोक्सानी गरेको छ एक किसिमको जात नोक्सानी गरेको छ भने अब धनकुटा इलामतिर अर्को जातको छ होइन मध्य पहाड़ी भागमा एक किसिमको छ भने अलि तराईतिर अथवा चुरेको नजिक अलि फरक छ तब यो हिसाबले सम्बन्धित ठाउँको कृषिसँग सम्बन्धित कार्यालयसँग समन्वय गरेर सम्बन्धित स्थानीय सरकारले कस्तो बाली लगाउँदा किसानको आमदानी हुन्छ आय आर्जन हुन्छ जसले गर्दा त्यो यदि दैनिक खाद्यान्न रहन्छ भने त्यसलाई बेचेर फेरि खाद्यान्न किन्न सक्ने व्यवस्थापन गर्नु पर्यो एकातिर अर्कोतिर बढ़ी भएको छ भने म र म जस्तै यस्तै वन्यजन्तुमा इच्छा राख्ने अथवा काम गर्ने मान्छेहरू लिएर उनीहरूले उनीहरूको साँच्चीकै संख्या कति हो वृद्धि भएको हो कि होइन स्थानीय सरकारको सहयोगमा वडा स्तरको सहयोगमा त्यहाँको बाली नाली नोक्सानी बारेमा आँकड़ा सहित त्यहाँ चाहिँ नि हामीले एक किसिमको रिकमेण्डेशन गर्न सकियो भने र आँकड़ा पत्ता लाइयो भने बढ़ी भएको घटी भएको सबै थाहा हुन्छ अनि अर्कोतिर फेरि यो बाँदर चाहिँ नि विभिन्न किसिमले प्रयोग हुन सक्छ राष्ट्रिय अन्तर्राष्ट्रिय बजारमा यो विभिन्न खालका औषधिको अनुसन्धान जस्तो तपाईँ हाम्रा बाबाआमाले खाइरहनु भएका प्रेसरका औषधि सुगरका औषधि अथवा अरू किसिमका मृगौलाका औषधि सबै किसिमका औषधिको परीक्षण अन्तिममा फाप अफाप हेर्ने बाँदरमै हो अझ त्यसमध्ये नै हाम्रो देशमा पाइने रातो बाँदर जसले सबभन्दा बढ़ी दुःख दिएको छ त्यो चाहिँ नि सबभन्दा राम्रो हो त्यसकारण नै हामीले आफ्नै प्रयोगशाला मार्फत त्यसलाई समातेर प्रयोग गर्ने हामीले नसक्ने जति व्यवस्थापन विदेशीहरूको लागि, यो विदेशी भनेको हामीले विज्ञानमा सकेको सहयोग लिने हो। अहिले त नास्टहरू लगायत विधि विज्ञान प्रयोगशालाहरू पनि अगाडि आएका छन्, डीएनए का कामहरू गर्दैछन्, त्यसले गर्दा औषधिको फाप अफाप पनि त्यतातिर परीक्षण गर्ने मौका मिल्यो भने नेपालमा खुलिरहेका यी औषधिका कारखानाहरू र यिनीहरूका प्रयोगशालाहरूले काम पनि पाउँछन्। यो काम पाउने दौरानमा त्यो बाँदरलाई परीक्षण गर्ने क्रममा पाल्नुपर्ने हुनाले दाउरा घाँसदेखि लिएर अन्नसम्मको उत्पादन र सप्लाई गर्नुपर्ने हुन्छ, जसले गर्दा हामी सामान्य भन्दा सामान्य मानिसदेखि लिएर विज्ञहरूसम्मले काम पाउँछन्। त्यसले गर्दा एकातिर मान्छेको आय आर्जन हुने, अर्कोतिर नोक्सानी गरिरहेका बाँदरलाई संकलन गरेर परीक्षण गर्ने, र तेस्रो कुरा यदि हाम्रो देशमा सम्भव नभएका परीक्षण विदेशी मित्र राष्ट्रहरूसँग देश देशको सम्बन्धबाट राष्ट्र राष्ट्रको सम्बन्धबाट त्यसलाई अनुकूलन गरियो भने विदेशी मुद्रा आर्जन गर्ने, यसरी यसलाई यो फोहोरलाई उही मोहोर भने जस्तो यो हामीलाई दुःख दिइरहेको जनावरबाट देशले आय आर्जन गर्न सक्छ, जनताले फाइदा लिन सक्छन्, र यो खालको कोको होलो गर्नुभन्दा यसरी उपयोग गर्नेतिर जानु राम्रो हुन्छ।
0: हजुर, अब तपाईँले थुप्रै वैज्ञानिक पुरस्कारहरू प्राप्त गर्नुभएको छ, अनि अब यो आफ्नो विज्ञतालाई प्रयोग गर्नको लागि स्थानहरू चाहिँ कतिको पाइँदो रहेछ नेपालमा, होइन? तपाईँहरू जस्तो विज्ञहरूलाई अब यही कुरा नीति निर्माणमा कति परामर्श गर्छन्, कति बोलाउँछन्, के छ?
1: होइन, अहिलेसम्म यस्तो छ, तपाईँलाई म छोटकरीमा भन्छु, हाम्रो देशमा आजभन्दा 80-90 वर्ष अगाडि 2007 सालमा एकतन्त्रीय राणा शासन गयो, त्यसपछि विभिन्न खालको बहुदलीय व्यवस्था भयो, पञ्चायत व्यवस्था भयो, सुधारिएको पञ्चायत भयो, फेरि संसदीय व्यवस्था आयो, अनि फेरि अहिले त गणतन्त्र, अब संघीयता के भन्छन्। मैले देख्दाखेरि मैले पञ्चायतदेखि नै बेहोरेको हो, पञ्चायतदेखि नै म जान्दछु, पञ्चायतभन्दा अलि अगाडिको अलिअलि मात्र थाहा छ, अलि केटकेटी थिए, तर पञ्चायतदेखि सबै कुरा थाहा पाउँदा मैले के पाएको छु भने, पहिला धेरै विज्ञ भयो भने चाहिँ नि केही होला कि, त्यसबाट केही नोक्सान होला, अथवा त्यसबाट केही मतलब देशमा केही काम भएर यसले चाहिँ विदेशीसँग केही गर्ला कि भनेर राजाहरूको पालामा चाहिँ नि विज्ञता हासिल गर्नलाई आफ्नै मुठीमा राख्नको लागि हत्तरपत्तर कुनै पदमा राखेर ल बसिराख थन्किराख भने जस्तरी काम दिने चलन थियो भने, अहिले चाहिँ नि त्यो पनि रहेन। अहिले विभिन्न खालका संसदीय अभ्यासको क्रममा सबभन्दा मजाले गरिने अभ्यास भनेको गुट गुटको हिमायती भएर, अचेलको चलन चल्तीको भाषामा भन्ने हो भने झोले भएर पछि लाग्यो भने चाहिँ काम पाइन्छ, नत्र काम पाइँदैन। र मेरो त त्यसरी काम पाउने इच्छा पनि होइन, मेरो त खालि योगदान गर्ने, देशमा आफ्नो ज्ञानलाई अगाडि बढाउने र त्यसबाट जनतालाई सरकारलाई फाइदा होस् भन्ने हिसाबले म करिब करिब भनौँ न 2001 भनेपछि आजभन्दा 25 वर्ष अगाडिदेखि लागेको, तर कुनै काम लागेन, कुनै पनि स्तरका सरकारले त्यसलाई कार्यान्वयन गर्ने हिसाबले कहिल्यै लागू गरेनन्। बेला बेलामा यो अब बर्खा बेलामा विशेष गरी हाम्रो देशमा यो मकै सम्बन्धी उत्पादनमा बढी बाँदरले आक्रमण गर्ने हुनाले त्यो बेलामा खोज पड़ताल हुन्छ, तर त्यो पनि सरकार सोझे खोज्दैन, उसका दूतहरू मार्फत के गर्न सकिन्छ भनिदिनुहोस् भनेर फोनबाट सोधेर समाधानको एकदम तिलस्मी आकर्षक चाहिँ उपाय सोध्छन्। अब त्यसरी विज्ञानका कुरालाई, जीवका कुरालाई, अझ त्यसमाथि पनि वन्यजन्तुमा पनि सबभन्दा चलाक हामीभन्दा सबभन्दा नजिकको बाँदरलाई त्यस्तो मुखको भरले अथवा सुनेको भरले तलाउन सकिँदैन र त्यसलाई व्यवस्थापन गर्न सकिँदैन, तर यहाँ यो चलन फेरिएको छैन। यसको मतलब देशमा नेतृत्व गर्ने शक्तिहरू अथवा व्यक्तिहरू फेरिए, संस्कार फेरिएको छैन, जसले गर्दा यहाँ विज्ञहरू, वैज्ञानिकहरू र साँच्चीकै इमान्दार मान्छेहरूलाई अझै पनि मान गर्नुपर्ने, म अरू त भन्दै भन्दिनँ, सामान्य मान गर्नुपर्ने पनि संस्कार विकास भइसकेको छैन।
0: हजुर, अब यो यति धेरै प्राणी विज्ञानमा तपाईँको दक्षता थियो, सबै थियो, र पछिल्लो समय चाहिँ अब हुन त तपाईँको उमेर पनि पाको हुँदै गयो होइन,
1: हजुर,
0: अलिकति बढी बुढ्यौली साहित्य पाका पुस्ताका लागि पुस्तकहरू लेखेको देखिन्छ,
1: हजुर,
0: त्यसमा चाहिँ तपाईँ कसरी आकर्षित हुनुभयो अथवा किन त्यसमा तानिनुभयो?
1: ए, यो वन्यजन्तुकै अध्ययन गर्ने क्रममा त्यहाँ पनि त्यो पाको पुस्ता अथवा बुढो भनौ चलन चल्तीको भाषामा बुढाबुढी पुस्ता, जवान पुस्ता र केटाकेटी अथवा बच्चा बच्चीहरू भएको थियो र मलाई त्यसको अनुभव अलिअलि थियो। तर त्यतिखेर मैले अध्ययन अनुसन्धान गर्ने क्रममा सबभन्दा अगाडि जुन बढेका थिए तिनैको पक्षमा अथवा तिनीहरूकै आनी बानी बेहोरा र वातावरण बारेमा बढी अध्ययन गरे र विशेष गरी नेपालमा पाइने दुर्लभ वन्यजन्तुहरू कहाँ पाइन्छन्, कस्ता